0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
1: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्न पर्यो।
2: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
1: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कुट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
2: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
1: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
2: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
1: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98028-50701, 98028-50702।
3: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
4: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
3: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
4: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928, विजिट www.landmarknepal.com। घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
5: हेलो, के छ तेरो खबर?
6: ठिक छु यार, सन्चै छस्?
5: सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
6: पार्टी त दिन हुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
5: मैले त सबै किनमेल गरिसके, अब बेडसिट, सिरक र 2-4 थान टप्स कुर्ती किन्नु छ।
6: मैले पनि किन्नु छ के, सँगै किनौँ न।
5: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
6: सबै ठाउँको व्यवसायी अनुसारको बेडसिट पाउने ठाउँ छ क्या, किन्नु संसार हो त्यही जान्न।
5: मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे, ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
1: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
4: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुसन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुसन कभर, टावल, कुर्ता, टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा।
7: प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412 9864667887।
8: तन्ना आजै फेरि हाल्नुस्।
9: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

नमस्कार, बिहान छ बजेको अनुपूर्ण हाइलाइट्समा प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। आज मिति विक्रम सम्बत 2083 साल साउन 8 गते शुक्रबार। तदनुसार सन् 2026 जुलाई 24 तारीक नेपाल सम्बत 1146 असार शुक्ल पक्ष दशमी तिथि। तपाईहरूलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। संक्रमणकालीन न्यायका लागि पोखरामा पीड़ितको धरना, छानबिन आयोगमा पीड़ितको अर्थपूर्ण सहभागिता हुनुपर्ने माग। एमाले कास्कीले पुष्पलालको 48 स्मृति दिवस मनायो। पार्टीलाई आत्मसमीक्षा सहित पुनः संगठित गर्नुपर्नेमा सचिव अधिकारीको जोड़। तेवानको 8 वार्षिक साधारण सभा सम्पन्न, महिला नेतृत्व र दिगो पर्यटनमा जोड़। कंग्रेसमा सबैलाई मिलाएर लैजानुपर्ने भएको सभापति थापाको भनाई, राजनीति सँगै परोपकार सेवा र कल्याणका काममा जोड़िन नेता कार्यकर्तालाई आग्रह। भाद्र अन्तिम सातादेखि पोखराको पुरानो टुँडीखेलमा तीज महोत्सव आयोजना हुने। क्रियापुत्री भवन निर्माणका लागि आर्थिक सहयोग जुटाउने उद्देश्य। वैदेशिक व्यापार 24 खर्ब 11 अर्ब रूपियाँ नाग्यो, आयातको हिस्सा झण्डै 87%। अमेरिकी सीआईए केन्द्रमा भएको ईरानी आक्रमणमा रूसले सहयोग गरेको आशंका। प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर फास्ट ट्र्याक अदालत स्थापना गर्ने मोदीको घोषणा। र काबा भलिबल च्याम्पियनशीपमा नेपालको लगातार दोस्रो हार। एसियाली खेलकुदमा नेपालले समूह चरणमा अफगानिस्तान र जापानसँग खेल्नेछ।

0: major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhannu hunecha. Malai ta Behcher ko bani lagisakeko cha. Behcher appliances. Behcher ko bani lagcha.
1: वरिष्ठ न्यूरोफिजिशियन पोखरामा
2: काठमाडौँ वीर अस्पताल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061 587 2 66 र 553 8 34।

अब समाचार विस्तारमा संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्याउन माग गर्दै पोखरामा सांकेतिक धरना दिइएको छ। द्वन्द पीड़ित र मानवाधिकारवादीहरूले बिहिबार जिल्ला प्रशासन कार्यालय कास्की अगाडि एक घण्टा धरना दिएका हुन्। सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगमा पीड़ितको अर्थपूर्ण सहभागिता हुनुपर्ने उनीहरूको मुख्य माग रहेको छ। पीड़ितको सहभागिता बिनाको निर्णय न्यायपूर्ण हुन सक्दैन भन्ने नाराका साथ उनीहरू आन्दोलित भएका हुन्। धरनामा मानव अधिकार कर्मी, नागरिक समाज र द्वन्द पीड़ित परिवारको उपस्थिति थियो। इन्सेक गण्डकी प्रदेश संयोजक गणेश भण्डारीले धरना कार्यक्रमको सञ्चालन गरे। द्वन्द पीड़ितको न्याय प्राप्तिको लड़ाईमा इन्सेक सधैं साथ रहने उहाँको भनाई छ। पीड़ितलाई न्याय दिलाउन इन्सेकसँग द्वन्दकालीन मानवाधिकार उल्लंघनका घटनाको सुरक्षित अभिलेख रहेको उहाँले जानकारी दिनुभएको छ। आयोगले निष्पक्ष छानबिनका लागि ती अभिलेख प्रयोग गर्न सक्छन् भण्डारीले भन्नुभयो। आयोगहरूलाई दलीय भागभण्डा भन्दा माथि राखेर गठन गर्न उहाँले सरकारसँग माग गर्नुभएको छ। आयोगमा विषय विज्ञहरूको टोली हुनुपर्ने उहाँको भनाइ छ। द्वन्द पीड़ित घाइते समाजका प्रतिनिधि दूधराज अधिकारीले विस्तृत शान्ति सम्झौता भएको दुई दशकसम्म न्याय नपाएकोमा चिन्ता जनाउनु भएको छ। राज्यले राहतका नाममा थोरै रकम दिएर न्यायको मागलाई पन्चाउन खोजेको उहाँको आरोप छ। आयोगहरूलाई निष्क्रिय बनाउँदा पीड़ितले थप शारीरिक र मानसिक पीड़ा भोग्नु परेको उहाँको भनाइ छ। नागरिक मंच गण्डकीका संयोजक विष्णु प्रसाद बरालले राजनीतिक दलहरूले न्याय प्रक्रियालाई लामो समय अल्झाएको बताउनु भएको छ। उहाँले निष्पक्ष र अन्तर्राष्ट्रिय मान्यता प्राप्त विज्ञ समूहको नियुक्ति गर्न सरकारलाई आग्रह गर्नुभएको छ। गैर सरकारी संस्था महासंघका निवर्तमान अध्यक्ष रामप्रसाद सुवेदीले पीड़ितलाई न्याय दिने विषयमा राज्य सधैँ गैर जिम्मेवार बनेको बताउनु भएको छ। नयाँ सरकारले पीड़ितका माग गम्भीरतापूर्वक सुन्नुपर्नेमा उहाँले जोड़ दिनुभएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका तत्कालीन मन्त्री शैलेन्द्र प्रसाद शाहसहित सातजना र एउटा निर्माण कम्पनी विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सर्लाहीको बागमती नगरपालिकामा बागमती फन पार्क एण्ड रिसोर्ट आयोजना निर्माण गर्दा अनियमितता गरेको आरोपमा आयोगले बिहिबार विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरेको हो। यस अनियमिततामा संलग्न भएको आरोपमा आयोगले मन्त्री शाहसहित मधेस प्रदेशको अर्थ मन्त्रालयका तत्कालीन सचिव गजेन्द्र कुमार ठाकुर, बागमती नगरपालिकाका तत्कालीन प्रमुख भरत कुमार थापा, सोही नगरपालिकाका तत्कालीन उपप्रमुख लीला कुमारी मुक्तान, सोही नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल विरूद्ध पनि मुद्दा दायर भएको छ। त्यस्तै मधेस प्रदेश अर्थ मन्त्रालयका तत्कालीन उपसचिव उद्धव राज नेउपाने, निर्माण कम्पनी धुलीखेल जेभी र यसका आधिकारिक प्रतिनिधि युवराज पोखरेललाई पनि प्रतिवादी बनाइएको आयोगले जनाएको छ। आयोगका अनुसार बागमती नगरपालिकामा बागमती फन पार्क एण्ड रिसोर्ट निर्माणका क्रममा प्रकाशित ठेक्का प्रक्रियामा प्रतिस्पर्धीलाई सीमित गर्ने उद्देश्यले प्रतिवादीको मिलेमतमा सीमित शर्त राखिएको र यसबाट करोड़ौं रूपियाँ अनियमितता गरिएको अनुसन्धानबाट देखिएको छ। प्रतिवादीको मिलेमतमा आयोजना निर्माणका लागि छनौट भएको धुलीखेल जेबीले डीपीआर निर्माण तहदेखि नै अनियमितता गरेको र यस्तो अनियमिततामा मन्त्री शाहसहितका प्रतिवादीले नजरअन्दाज गरेको आयोगको दावी रहेको छ। विधेयक अभावले राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिलाई नियमित विधायन प्रक्रियाबाट बाहिर धकेलेको छ। समितिले अब ऐन कार्यान्वयन मापन अध्ययन अनुसन्धान र संघीय एकाई बीचको विधायकी अन्तर सम्बन्धलाई प्राथमिकतामा राखेको छ। विधायन व्यवस्थापन समितिको बैठकले ऐन कार्यान्वयन मापन र विधायकी अन्तर सम्बन्ध अध्ययन गर्न दुई उपसमिति गठन गरेको छ। सो उपसमितिले कार्यान्वयन मापन गर्नुपर्ने ऐनको पहिचान र सूची तयार गर्नेछ। यस कार्यका लागि उपसमितिलाई एक महिनाको समय सीमा तोकिएको छ। उपसमितिको अध्ययन सिफारिशका आधारमा विधायन व्यवस्थापन समितिले मापन गर्नुपर्ने ऐन छनौट गरी अध्ययन गर्नेछ। त्यसले अर्को उपसमितिले संघीय एकाई बीचको विधायकी अन्तर सम्बन्ध र त्यससँग सम्बन्धित विषयको अध्ययन गर्नेछ। ऐन कार्यान्वयन मापन उत्तर विधायकी अध्ययन अन्तर्गतको प्रक्रिया हो। यस मार्फत कानून कार्यान्वयन, त्यसका चुनौती र सुधारका आवश्यकता अध्ययन गरिन्छ। विधायन व्यवस्थापन समिति कृष्ण बहादुर रोकायाले राष्ट्रिय सभामा तत्काल नयाँ विधेयक नआउने देखिएकाले प्राथमिकता परिवर्तन गरिएको बताउनु भएको छ। बीचको विधायकी अन्तर सम्बन्ध र त्यससँग सम्बन्धित विषयको अध्ययन गर्नेछ। ऐन कार्यान्वयन मापन उत्तर विधायकी अध्ययन अन्तर्गतको प्रक्रिया हो। यस

कार्ययोजना संसदीय सुनवाई समिति समक्ष पेश गरेका छन्। प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मान बहादुर कार्की तथा प्रस्तावित आयुक्तद्वय डाक्टर राजीव सुब्बा र गुरू प्रसाद वाग्रेले मूलभूत विषयमा समान धारणासहितको कार्ययोजना सुनवाई समितिमा पेश गर्नुभएको हो। कार्की र वाग्रेले अगाडि सार्नुभएका धेरै विषय समान छन्। सुब्बाको कार्ययोजना सूचना प्रविधिको उपयोगको सुनिश्चितता र सुरक्षाका विषयमा समेत थप केन्द्रित छ। प्रस्तावित पदाधिकारीले साउन 4 गते नै आफ्नो कार्ययोजना पेश गर्नुभएको छ। समितिमा प्रस्तावित आयुक्तद्वय सुब्बा र वाग्लेको सुनवाई साउन 12 र कार्कीको सुनवाई 13 गते हुने गरी कार्यतालिका तय भएको छ। वर्षा शुरू भएपछि काठमाडौँ ललितपुर र भक्तपुरवासी शहरी बाढ़ीबाट प्रताड़ित हुने गरेका छन्। बर्खायाममा परेको पानीको निकास नहुँदा शहरी क्षेत्र नै डुबानमा पर्ने गरेको हो। विज्ञका अनुसार बागमती नदी र अन्य सहायक खोलाको बहाव क्षेत्र मिचेर संरचना निर्माण भएपछि एक दशक भन्दा बढ़ी समयदेखि आसपासका बस्ती डुबानमा पर्ने गरेका हुन्। बागमती नदीसहित अन्य सहायक खोला किनाराका बस्तीका नागरिकलाई सरकारले स्थानान्तरण गरिसकेको छ, तर विभिन्न स्थानमा नदी खोलामाथि अतिक्रमण कायम रहँदा बर्खायाममा पानी परेपछि सिधै खोलामा मिसिदा शहरी बाढ़ीले वितण्डा मचाउने गरेको हो। दुई दशक अघिसम्म काठमाडौँ उपत्यकामा खेतीले सोच्ने पानी अहिले सिधै खोलामा पुग्छ, सड़क जलमग्न हुन्छ। आइतबार र सोमबार भारी वर्षाका कारण नदी खोला आसपासका क्षेत्र जलमग्न भए काठमाण्डुका नदी किनारा मात्रै होइन माइतीघर मण्डला सहित विभिन्न क्षेत्र डुबानमा परे। बागमती नदी विष्णुमती मनोहरा धोबी खोला टुकुचा गोदावरी सहित सबै खोला किनारा आसपासका बस्ती जलमग्न भए, तर यो समस्या अहिले सृजित होइन। विज्ञका अनुसार तीन दशक यता भूमाफियाको अतिक्रमणमा खोला किनारा पर्नु र अव्यवस्थित बस्ती विस्तार नै शहरी बाढ़ी र डुबानका मुख्य कारण हुन्। पूर्व मन्त्री एवं जलस्रोत विज्ञ दीपक गेवालीका अनुसार खेती हुने जग्गा मासेर अव्यवस्थित रूपमा घर निर्माण भएपछि बाढ़ीको जोखिम शुरू भएको हो। उहाँले परेको पानी मध्ये कति प्रतिशत बग्यो र कति प्रतिशत जमीनमा सोसिएर भूमिगत पानीको रूपमा पानीको स्रोतसँग मिल्यो भन्ने विषय महत्वपूर्ण हुने बताउनुभयो। उहाँले भन्नुभयो, खोलै छोपेर भौतिक संरचना निर्माण गरिएको छ। उदाहरणका लागि च्यासल स्थित भवन र नजिकैको पुल हेरे पुग्छ। बागमती नदीका धेरै स्थानलाई दुईतर्फ पर्खाल बनाएर छेकिएको छ। सुधारका काम धेरै गर्नुपर्नेछ, उहाँको भनाइरहेको छ।

गण्डकी प्रदेशमा एउटै मन्त्रालयको दायित्व 7 अर्ब रूपियाँ नागेको छ। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा आर्थिक वर्ष 2083-84 बजेटपछि 7 अर्ब 10 करोड़ 40 लाख दायित्व पुगेको हो। सबैभन्दा धेरै बहुवर्षीय योजनाको दायित्व 5 अर्ब 66 करोड़ रूपियाँ रहेको छ। मन्त्रालयले 300 योजनालाई बहुवर्षीय बनाएर कार्यान्वयनमा लगेको छ। यस्ता आयोजना सम्पन्न हुन 3 वर्ष लाग्छ। साल वशाली योजनाको दायित्व 57 करोड़ 95 लाख रहेको छ भने समपूरकको दायित्व 86 करोड़ 30 लाख पुगेको छ। बहुवर्षीयतर्फ 4 अर्ब 46 करोड़ रूपियाँ आगामी वर्ष दायित्व घट्ने गरी बजेट व्यवस्था भएको मन्त्रालयका अतिरिक्त सचिव दिनेश कुमार घिमिरेले जानकारी दिनुभएको छ। घिमिरेका अनुसार साल वशाली आयोजनाका लागि दायित्व भुक्तान गर्न 32 करोड़ 50 लाख रूपियाँ विनियोजन भएको छ। यसबाहेक समपूरक शीर्षकका कार्यक्रम कार्यान्वयन गर्न 87 करोड़ 43 लाख चालू वर्षमा भुक्तानीका लागि विनियोजन गरिएको उहाँले जानकारी दिनुभएको छ। भौतिक मन्त्रालय अन्तर्गत हाल 35 आयोजनाहरू रूग्ण र समस्याग्रस्त छन्। यी आयोजना कार्यान्वयनका लागि 6 अर्ब 1 करोड़मा सम्झौता भएको थियो। केही आयोजना अन्तिम चरणमा पुगेर रोकिएका छन् भने केही आधा पनि सम्पन्न भएका छैनन्। रुग्ण आयोजनाका लागि पनि 2 अर्ब 13 करोड़ बाँकी दायित्व रहेको छ। ठेकेदारको लापरवाही प्रमुख कारण हो। कहिलेकाही बजेट नभए पनि आयोजना रोकिएको अवस्था थियो, उहाँले भन्नुभएको छ। अहिले पैसाका कारणले रोकिने अवस्था छैन, ठेकेदार नै प्रमुख कारण हुन्। कार्यान्वयनकर्ताहरू वन क्षेत्र र जग्गा प्राप्तिमा भएको ढिलाइ जस्ता कारणले आयोजनाहरू अलपत्र परेको तर्क गर्छन्।

on top. गण्डकी प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा सदस्य नियुक्ति समावेशी नभएको भन्दै परेको रिटमा अदालतले कारण देखाउ आदेश जारी गरेको छ। बिहिबार उच्च अदालत पोखराका मुख्य न्यायाधीश डाक्टर रत्न बहादुर बागचन्दको इजलासले गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषदका कार्यालय समेत 29 जना विपक्षीहरूको नाममा कारण देखाउ आदेश जारी गरेको हो। एक वर्षसम्म पदाधिकारी रिक्त रहेको प्रतिष्ठानमा प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री संयोजक रहेको सिफारिश समितिको सिफारिश बमोजिम 22 असारमा प्रदेश सरकारले 24 सदस्यीय प्राज्ञ सदस्य मनोनित गरेको थियो, जसमा कुलपति प्राध्यापक डाक्टर कुसुमाकर नेउपाने, उपकुलपति शंकर विरही गुरूङ, सदस्य सचिव मन कुमार श्रेष्ठ सहित प्राज्ञ सदस्य मनोनयन भई शपथ ग्रहण समेत भइसकेको छ। पोखराका दलित अधिकार कर्मी उमेश सुकेले दलित तथा मगर समुदायको एकजना पनि प्रतिनिधित्व नगराई राजनैतिक भागभण्डाको आधारमा मनमानी ढंगले पदाधिकारी मनोनयन गरिएको भन्दै उत्प्रेषण युक्त परमादेशको रिट दायर गरेका थिए। उक्त मुद्दामा प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे, सामाजिक विकास तथा खेलकुद मन्त्रालय मन्त्री रेखा गुरूङ, नवनियुक्त पदाधिकारी तथा सदस्यहरू समेत गरी 29 जनालाई विपक्षी बनाइएको थियो। बिहिबार प्रारम्भिक सुनवाईमा रिट निवेदकका तर्फबाट अधिवक्ताद्वय महेन्द्र मान व्यथित र विजय नेपालले बहस गरेका थिए। अदालतले विपक्षीलाई 15 दिनभित्र लिखित जवाब पेश गर्न भने आदेश दिएको छ। साथै अन्तरिम आदेश समेत जारी गरी पाउन माग गरिएकोले 11 साउनमा छलफलको लागि बोलाइएको छ। तपाईँ रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।

0: major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu samanharu ghar lyaera ta hernus. Tapai pani bhannu hunecha. Malai ta Behcher ko bani lagisakeko cha. Behcher appliances, Behcher ko bani lagcha.
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 9852-98-190।
2: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै बीबीए, बीई, बीकम, बीबीएस, बीएचएम, बीसीए, बीएएलएलबी, बी फार्मा, एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
3: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
4: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 9804-46-5525।
1: Admission open, Pokhara College of Management, PCM, affiliated to Pokhara University, 24 years of academic excellence in management, bachelor program, 4 years program of bachelor in business administration, BBA, 4 years of IT program, bachelor of computer system and information technology, BCSIT, 4 years program of bachelor of business administration in finance, BBA finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intuit to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
4: Yes, Atiyo. प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
5: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
4: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
5: शशिधर, अनि तिमी नि?
6: म त बीबीए फाइनान्स पढ्ने भनेको कहाँ पढ्ने होला?
5: त्यो पनि एनटीएचएमसीमा छ नि।
7: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
5: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78, 50-51-33 र 576-458।
7: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
5: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
1: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
7: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
8: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
7: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
8: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
7: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
8: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
7: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
5: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान वेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
9: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
7: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
10: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
11: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
10: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
11: विस्तृत जानकारीका लागि गेन्स कलेज, गण्डकी एकेडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
10: फोन नम्बर 061-451-000,
11: 061-451-002, मोबाइल नम्बर 9856084666।
10: द गेन्स कलेज, फर एम्पावरिङ द फ्युचर।
12: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
13: हाम्रा सेवाहरू
12: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
13: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
12: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
13: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
12: न्युरो सर्जरी सेवा,
13: बाल रोग,
12: नाक कान तथा घाँटी रोग,
13: मानसिक तथा स्नायु रोग,
12: प्रसूति तथा स्त्री रोग,
13: छाला, यौन तथा कुष्ठ रोग,
12: नेत्र रोग,
13: दाँत तथा मुख रोग,
12: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
13: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
12: सुविधा सम्पन्न आईसीयू सेवा,
13: डिजिटल एक्सरे,
12: सिटी स्क्यान सेवा,
13: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
12: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
13: फिजियोथेरापी, युरोफ्लोमेट्री,
12: केमोथेरापी,
13: सुरक्षित गर्भपतन सेवा,
12: होल बडी चेकअप, हेल्थ प्याकेज,
13: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की,
12: फोन 061-572-648-572-849।
14: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
15: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागण्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
14: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
15: विस्तृत जानकारीका लागि लागण्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 061-573-163-582-844, वेबसाइट www.lagrandi.edu.np।
16: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
17: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
16: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
17: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
18: हेलो
19: हजुर, नमस्कार।
18: हेलो
19: नमस्कार काका, सुन्नु भएन?
18: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरै पाइन।
19: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
18: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन।
19: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
18: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
19: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
18: अनि कति बेला बस्छन् त डाक्टर?
19: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभयो हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
18: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
20: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
0: होम केयर सेवा होम केयर सेवा
21: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
0: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
21: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
21: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
21: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
21: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
21: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856992277।
20: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियन को उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 9856033405 9856033405।

कास्कीको रूपा गाउँपालिकाले सुविधा सम्पन्न प्रयोगशाला सहित कृषि र पशु सेवा शाखाको भवनबाट प्रशासनिक सेवा दिन थालेको छ। साथै पालिकाले किसानका कृषि उपजलाई गाउँबाट बजारसम्म सहज र छिटो पुर्याउन तथा बजारीकरणमा सहयोग पुर्याउने उद्देश्यले कृषि एम्बुलेन्स ल्याएर संचालनको तयारी समेत गरेको हो। ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना रीडको आर्थिक सहयोगमा पालिकाले वडा नम्बर 6 को प्रशासनिक भवन नजिकै स्वभवन निर्माण गरेको हो। पालिकाले यसभन्दा अघि रूपा 6 को भीरचोक सानो कोठाबाट किसानलाई कृषि तथा पशुको सेवा दिँदै आएको थियो। रीडले असार 25 गते पालिकालाई भवन हस्तान्तरण गरेको हो। सो भवनको पालिकाका अध्यक्ष नवराज ओझाले बिहिबार उद्घाटन गर्नुभएको छ। गण्डकी प्रदेशका कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री भीमबहादुर कार्कीले आफ्नो पद बहाली गरेको 100 दिनको प्रगति विवरण सार्वजनिक गर्नुभएको छ। उहाँले 2083 वैशाख 2 गते कार्यभार सम्हाल्नु भए यता कृषि क्षेत्रको विकास र किसानको हितमा भएका महत्वपूर्ण उपलब्धिको सूची बिहिबार पोखरामा सार्वजनिक गर्नुभएको हो। वैदेशिक रोजगारीबाट गाउँ फर्किएका युवालाई कृषिमा आकर्षित गर्नेदेखि अनुदान र पूर्वाधार विकाससम्मका काम मन्त्रालयले प्राथमिकतामा राखेको छ। मन्त्री कार्कीले युवालाई स्वदेशमै कृषि व्यवसायमा सक्रिय बनाउन रिटर्न टू भिलेज कार्यक्रम ल्याएको दावी गर्नुभएको छ। यस अन्तर्गत कृषि ऋणको ब्याज अनुदानका लागि 2 करोड़ रूपियाँ विनियोजन गरिएको छ। यस्तै किसानको उत्पादनलाई सहजै बजारसम्म पुर्याउन कृषि एम्बुलेन्स सञ्चालनका लागि 1 करोड़ रूपियाँ छुट्याइएको छ। कृषि र पशुपालनलाई सुरक्षित बनाउन बीमा प्रिमियम अनुदानका लागि 13 करोड़ 90 लाख 50 हजार रूपियाँ विनियोजन भएको जानकारी उहाँले दिनुभएको छ।

पोखरा कलेज अफ म्यानेजमेन्टमा बीबीए आठौं सेमेस्टरका विद्यार्थी प्रभात आचार्यले विश्वविद्यालय अनुदान आयोगबाट 12 लाख रूपियाँको बिना ब्याज बिना दितोको उद्यमशीलता अनुदान प्राप्त गरेका छन्। आयोगले संचालन गरेको उद्यमशीलता सहयोग कार्यक्रम अन्तर्गत सो कलेजका विद्यार्थी आचार्यले प्राप्त गरेको रकम कलेजले बुधबार हस्तान्तरण गरेको हो। अनुदान रकम आचार्यले आफ्नो उद्यम योजना कुरिलोको चियाको उत्पादनको कार्यमा प्रयोग गर्नेछन्। विद्यार्थी आचार्यले सो रकमबाट आफ्नै तीन रोपनी जमीनमा कुरिलो खेती गर्ने, अन्य कृषकहरूबाट पनि संकलित कुरिलोलाई प्रशोधन गर्ने र त्यसबाट विभिन्न औषधीय गुण भएको चिया उत्पादन गरी बिक्री गर्ने योजना रहेको बताएका छनृ।

पोखरा उद्योग वाणिज्य संघको आगामी 36 महाधिवेशनमा महासचिव पदका लागि सुधीर प्रधानले उम्मेद्वारी घोषणा गर्नुभएको छ। भदौ 20 र 21 गते हुने महाधिवेशनका लागि उहाँले आफ्नो दावेदारी पेश गर्नुभएको हो। प्रधानंग संघका वर्तमान उप महासचिव हुनुहुन्छ। उहाँले व्यवसायको हकहितका लागि सधैं तत्पर रहने भन्दै चुनावी मैदानमा उत्रने निर्णय गर्नुभएको छ। प्रधानंग यसअघि संघको 33 34 र 35 महाधिवेशनमा अत्यधिक मत ल्याएर विजयी हुनुभएको थियो। विगतका कार्यकालमा व्यवसायले दिएको विश्वास र मतको कदर गर्दै आफूले सक्रिय भूमिका निर्वाह गरेको उहाँले बताउनु भएको छ। आफ्नो क्षमताले भ्याएसम्म संघमा क्रियाशील रहेर अगाडि बढ़नेछु। उहाँले भन्नुभयो आगामी दिनमा पनि व्यवसायको हकहितका लागि सधैं लाग्ने प्रतिबद्धता उहाँले जनाउनु भएको छ। प्रधानंग बिरौटा हार्डवेयर एण्ड सेनेटरीका संचालक हुनुहुन्छ। उहाँले आगामी कार्यकालका लागि पुनः एकपटक व्यवसायको अमूल्य मतको आशा राख्नु भएको जनाउनु भएको छ।

0: नेकपा एमालेका सचिव खगराज अधिकारीले राष्ट्रिय स्वाधीनता लोकतन्त्र र गणतन्त्रमाथि गम्भीर चुनौती देखिएको भन्दै पार्टीलाई आत्मसमीक्षासहित पुनः जनतासँग जोड्नुपर्ने बताउनु भएको छ। पुष्पलाल श्रेष्ठको 48 औं स्मृति दिवसका अवसरमा नेकपा एमाले कास्कीले पोखरा 7 स्थित पुष्पलाल स्मृति पार्कमा आयोजना गरेको पुष्पलाललाई पढ़ौं कार्यक्रममा बोल्दै वहाँले वर्तमान राजनैतिक अवस्थाले राष्ट्रिय एकताको आवश्यकता झन बढ़ाएको बताउनु भएको छ। अधिकारीले एमालेको 10 औं महाधिवेशनले नै दक्षिणपन्थी अवसरवाद र सांगठनिक अराजकतालाई पार्टीका प्रमुख चुनौतीका रूपमा पहिचान गरेको स्मरण गराउँदै त्यसलाई व्यवहारमा प्रभावकारी रूपमा लागू गर्न नसक्दा पार्टीले शक्ति क्षय बिहोर्न परेको बताउनु भएको छ। उहाँले चितवन बुटवल लगायतका क्षेत्रमा पार्टीको जनाधार कमजोर हुनुमा नेतृत्व र संगठन दुवै जिम्मेवार रहेको स्वीकार गर्दै जनतासँगको सम्बन्ध कमजोर हुँदा त्यसको प्रतिफल अहिले देखिएको उल्लेख गर्नुभएको छ। पर्यटन व्यवसाय महिला संघ नेपाल टेवानको 8 औं वार्षिक साधारण सभा महिला नेतृत्व पर्यटन प्रबन्धन र दिगो पर्यटन विकासको विकासलाई केन्द्रमा राख्दै सम्पन्न भएको छ। साधारण सभाले महिला सशक्तिकरण पर्यटन व्यवसायको विस्तार तथा संस्थागत सुदृढ़ीकरण मार्फत नेपालको पर्यटन प्रबन्धनमा टेवानको भूमिका अझ प्रभावकारी बनाउने साझा प्रतिबद्धता व्यक्त गरेको छ। कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महिला उद्यमशीलता र पर्यटन विकास महानगरपालिकाको प्राथमिकतामा रहेको बताउनु भएको छ। टेवान जस्ता संस्थाले महिला नेतृत्व विकाससँगै पर्यटन उद्योगलाई सुदृढ़ बनाउन महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै उहाँले स्थानीय सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाई पर्यटनलाई आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा विकास गर्न महानगर प्रतिबद्ध रहेको बताउनु भएको छ। गएको आर्थिक वर्ष 2082-83 24,11,66,95,00,000 रूपियाँको वैदेशिक व्यापार भएको छ। संचार विभागको तथ्याङ्क अनुसार एक वर्षमा 20,97,37,00,000,00 रूपियाँको वस्तु आयात र 3,15,29,00,00,000 रूपियाँको निर्यात भएको हो। कुल वैदेशिक व्यापारमा आयातको हिस्सा 86.93% र निर्यातको हिस्सा 13.07% रहेको छ। कुल वैदेशिक व्यापारमा अघिल्लो आर्थिक वर्षको तुलनामा 15.88% वृद्धि भएको छ। आर्थिक वर्ष 2081-82 20,81,15,00,00,000 रूपियाँको वैदेशिक व्यापार भएको थियो। जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको अपरेशन 365 अन्तर्गत थप 18 वटा सवारी साधन नियन्त्रणमा लिएको छ। पोखरा महानगरपालिकाका विभिन्न स्थानमा साउन 6 गते राति गरिएको चेकिङका क्रममा स्वरूप परिवर्तन गरी तीव्र ध्वनि प्रदूषण गराउने ती मोटरसाइकलहरू समातिएका हुन्। कार्यवाहीका क्रममा ओडा प्रहरी कार्यालय बैदामको टोलीले लेक साइड ड्याम साइड बिरौटा र छोरेपाटन क्षेत्रबाट 11 वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। त्यसैगरी ओडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले बागलुङ बसपाक र हरिचोक क्षेत्रबाट 7 वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएका सबै सवारी साधनमाथि आवश्यक कार्यवाही प्रक्रिया अगाडि बढ़ाइएको कास्की प्रहरीले जनाएको छ। तपाईँ रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: एडमिशन ओपन इन इन्जिनियरिङ एन्ड आर्किटेक्चर। पोखरा इन्जिनियरिङ कलेज स्ट्यान्ड्स एज वान अफ नेपालस लिडिङ इन्जिनियरिङ इन्स्टिट्युसन्स। अनाउन्सेस एडमिशन ओपन फर द एकेडेमिक सेसन 2026 फर इट्स मर्निङ प्रोग्राम इन बीई सिभिल, बीई कम्प्युटर, बीई आइटी एन्ड ब्याचलर अफ आर्किटेक्चर। Eligibility, 10+2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara at Kaski. Phone number 061-581-209. Committed to excellence in technical education.
2: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
3: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
3: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
4: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेटफ्लिक्स इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
3: अनि बाबा, यदि विदेश जाने भयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
2: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-689, 452-715।
5: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
6: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
7: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
6: त्यसैले साधारण MRI होइन, 3 टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई MRI सेवा अब तपाई हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
7: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
6: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-027-29।
8: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
9: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
8: 28 वर्षदेखिको अनुभव, न्युरो, ICU तथा OT को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
6: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
6: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
5: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, उड्को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434032929, 98028 59321, 061 581.

0: अगरबत्ती आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375526

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: अइ अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01856536, मोबाइल 98560036।
4: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल नम्बर वन ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
2: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो ब्यागमा गएर आइहालम।
2: पोखराको एकमात्र जानु पर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मोटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोपराइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 98560 48082, 98461 48082।

0: विश्वसेना पूर्ण हाइलाइट्समा स्वागत छ। अब बाँकी रहेका समाचारहरू। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताउनु भएको छ। कंग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले 44 बीपी समिति दिवसको अवसरमा हिजो आयोजना गरेको कार्यक्रममा वहाँले मुलुकको पछिल्लो परिस्थिति अनुसार नयाँ चिन्तन र सोचलाई पनि आत्मसात गर्दै अगाडि बढ़नुपर्ने आवश्यकता औल्याउनु भएको छ। नेपाल पर्यटन बोर्डका नवनियुक्त बोर्ड सदस्य सन्तोष पोखरेलले पर्यटन प्रबन्धनका लागि निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाइने बताउनु भएको छ। पोखरा पर्यटन परिषदले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा वहाँले पर्यटन क्षेत्रका साझा समस्या समाधान र अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रभावकारी प्रबन्धन गर्नुपर्ने बताउनु भएको हो। पोखरेलले सबै पर्यटन सम्बद्ध संघ संस्थाबीच एकीकृत प्रयास आवश्यक रहेको बताउनु भएको छ। उहाँले पर्यटन व्यवसायी तथा विभिन्न संघ संस्थाले देखाएको अपूर्णत्वलाई थप जिम्मेवार बनाएको बताउनुभयो। पर्यटन क्षेत्रका साझा समस्या र आवश्यकतालाई नेपाल पर्यटन बोर्डमा प्राथमिकता साथ उठाउने उहाँको भनाइरहेको थियो। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज गण्डकीद्वारा संचालित कञ्चन पत्रकारिता पुरस्कार 2083 खेम सारु मगर कास्की र गोपाल जीटी स्याङजालाई प्रदान गरिने भएको छ। प्रतिभा छनौट समितिले गरेको सिफारिश अनुसार फोनिज गण्डकीको बैठकले सारू मगर र जीटीको नाम अनुमोदन गरेको फोनिज गण्डकी अध्यक्ष खिमा गुरूङले जानकारी दिनुभएको छ। पुरस्कार राशि जनै 25,000 र सम्मान पत्र रहेको छ। फोनिजका संघीय सल्लाहकार शान्ति गुरूङको संयोजकत्वमा रहेको प्रतिभा छनौट समितिले पत्रकार सारू मगर र जीटीको नाम सिफारिश गरेको हो। नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसर पारी पोखरा महानगरपालिका वडा नम्बर 1 स्थित पुरानो टुडी खेलमा ऐतिहासिक टुडी खेल तीज महोत्सव 2083 हुने भएको छ। इन्द्रणी एकीकृत विकास केन्द्र पोखरा 1 को आयोजनामा महोत्सव हुने भएको हो। महोत्सवलाई भव्य एवं सभ्य रूपमा सम्पन्न गर्न आयोजक केन्द्रले स्थानीय निकाय स्थानीय सरकारवालाहरू विभिन्न संघ संस्था राजनीतिक दलका प्रतिनिधि आमा समूह क्लबहरू लगायतको सहभागितामा छलफल एवं सुझाव संकलन गरेको छ। बेलामा सहभागीहरूले महोत्सव सम्पन्न सँगै सफल पार्न सबैले आआफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। आयोजक केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले नेपाली मौलिक कला र संस्कृतिलाई जगेर्ना गर्दै करिब 2 दशक अघिदेखि तीज गीत प्रतियोगिता आयोजना गर्दै आएको जानकारी दिएका छन्। पोखरा महानगरपालिका स्थित प्रतिष्ठित विद्यालय कुमुदिनी होम्स माध्यमिक विद्यालयमा नेदरल्याण्डसबाट आएका विद्यार्थीहरूको टोलीले अवलोकन भ्रमण गरेको छ। भ्रमणका क्रममा वैदेशिक टोलीले विद्यालयका शैक्षिक गतिविधि नेपाली संस्कृति तथा पर्यटनका विषयमा चासो व्यक्त गरेका थिए। यस अवसरमा विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले सीआईओएस नेदरल्याण्डसका नृत्य शिक्षक मारियल इगेन जिल भुट्स र कक्षा 11 तथा 12का 9 जना विद्यार्थीको टोलीलाई कुमुदिनीमा स्वागत गर्न पाउँदा खुशी व्यक्त गर्नुभएको छ। अध्यक्ष पालिकेले नेदरल्याण्डसको टोली दोस्रो पटक विद्यालयको अवलोकन भ्रमणमा आएको जानकारी दिँदै नेपालको कला संस्कृति पर्यटन र विद्यालयले अवलम्बन गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पठन संस्कृतिका बारेमा जानकारी गराउनु भएको थियो। सामाजिक सञ्जालबाट विभिन्न व्यक्तिका निजी जीवनसँग सम्बन्धित विषयमा भ्रम फैलाएको र लाञ्छना लगाएको आरोपमा आफूलाई अभियन्ता बताउने वेदीका केसी पक्राउ परेका छन्। केसीलाई प्रहरीले साइबर ब्यूरोले पक्राउ गरेको हो। साइबर ब्यूरोका प्रवक्ता एसपी दिलीप गिरीका अनुसार उनलाई अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट 1 दिनको म्याद थप भएको छ। वेदिकाले केही दिन यता सामाजिक सञ्जालबाट राधिका दासीमाथि व्यक्तिगत स्तरमा गम्भीर आरोप लगाउँदै आएका छन्। अब अन्तर्राष्ट्रिय समाचार। मध्यपूर्वका विभिन्न क्षेत्रमा रहेका अमेरिकी गुप्तचर संस्था सीआईएका गोप्य केन्द्रहरूमा इरानले गरेको ड्रोन आक्रमणमा रूसले सहयोग गरेको हुन सक्ने आशंकामा अमेरिकी अधिकारीहरूले अनुसन्धान थालेका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार आक्रमणको उच्च सटीकता देखिएपछि इरानलाई रूसले लक्ष्य निर्धारण सम्बन्धी खुफिया सूचना तथा उन्नत ड्रोन प्रविधि उपलब्ध गराएको हुन सक्ने सम्भावनाको अनुसन्धान भइरहेको हो। गत मार्चमा साउदी अरबको राजधानी रियाद स्थित अमेरिकी दूतावासभित्र रहेको सीआईए केन्द्र तथा इराकको पूर्वी क्षेत्रमा रहेको अर्को गोप्य केन्द्रमा ड्रोन आक्रमण भएको थियो। राष्ट्रिय योग्यता तथा प्रवेश परीक्षा नीटमा भएको भनिएको प्रश्नपत्र चुहावट प्रकरण लिएर देशभर विरोध प्रदर्शन चर्किरहेको बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र चुहावटमा संलग्न व्यक्तिलाई छिटो र कड़ा सजाय दिन फास्ट ट्र्याक अदालत स्थापना गर्ने घोषणा गर्नुभएको छ। उहाँले युवाको भविष्यसँग खेलवाड गर्ने जोसुकैलाई पनि नछोड़िने स्पष्ट पार्दै सम्बन्धित निकायलाई आवश्यक सबै प्रक्रिया तत्काल अगाडि बढ़ाउने निर्देशन दिनुभएको छ। सामाजिक सञ्जाल एक्स मार्फत प्रधानमन्त्री मोदीले युवाको भविष्य सरकारको सर्वोच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै प्रश्नपत्र चुहावटमा संलग्नलाई कानूनी दायरामा ल्याई शीघ्र सजाय सुनिश्चित गर्न विशेष अदालत गठन गर्ने निर्णय गरिएको बताउनु भएको छ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
2: यति बेला बिहानको 7 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
0: 93.4। पाकिस्तानमा चलिरहेको कावा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालको लगातार दोस्रो हार बेहोरेको छ। हिजो भएको खेलमा नेपाल श्रीलंकासँग 3-2 सेटमा पराजित भएको हो। श्रीलंकाले पहिलो सेट 25-18, चौथो सेट 25-21 र पाँचौं सेट 25-10 जित्यो। नेपालले दोस्रो सेट 25-21 र तेस्रो सेट 25-19 जितेको थियो। जापान हुने एसियाली खेलकुद 2026 अन्तर्गत पुरूष क्रिकेटतर्फ नेपाल समूह ए मा परेको छ। यो समूहमा नेपालसँग अफगानिस्तान र जापान रहेका छन्। हिजो सम्पन्न ड्रबाट समूहमा रहने टोलीको टुंगो लागेको हो। यस्तै समूह बीमा हङकङ, मलेसिया र ओमान रहेका छन्। समूहका शीर्ष दुई टोली क्वार्टर फाइनलमा प्रवेश गर्नेछन्। भारत, बंगलादेश, श्रीलंका र पाकिस्तानले भने सिधै क्वार्टर फाइनलमा खेल्नेछन्। नेपाली क्रिकेट टोली यसअघि सन् 2022 चीनमा भएको एसियाली खेलकुदमा क्वार्टर फाइनलसम्म पुगेको थियो। नेपाल क्वार्टर फाइनलमा भारतसँग पराजित भएको थियो। संक्रमणकालीन न्यायका लागि पोखरामा पीड़ितको धरना, छानबिन आयोगमा पीड़ितको अर्थपूर्ण सहभागिता हुनुपर्ने माग। एमाले कास्कीले पुष्पलालको 48 स्मृति दिवस मनायो। पार्टीलाई आत्मसमीक्षा सहित पुनः संगठित गर्नुपर्नेमा सचिव अधिकारीको जोड़। टेवानको 8 वार्षिक साधारण सभा सम्पन्न, महिला नेतृत्व र दिगो पर्यटनमा जोड़। कंग्रेसमा सबैलाई मिलाएर लैजानुपर्ने भएको सभापति थापाको भनाई। राजनीतिसँगै परोपकार, सेवा र कल्याणका काममा जोड़िन नेता कार्यकर्तालाई आग्रह। मात्र अन्तिम सातादेखि पोखराको पुरानो टुण्डी खेलमा तीज महोत्सव आयोजना हुने, क्रियापुत्री भवन निर्माणका लागि आर्थिक सहयोग जुटाउने उद्देश्य। वैदेशिक व्यापार 24 खर्ब 11 अर्ब रूपियाँ नाग्यो। आयातको हिस्सा झण्डै 87%। अमेरिकी सीआईए केन्द्रमा भएको इरानी आक्रमणमा रूसले सहयोग गरेको आशंका। प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर फास्ट ट्र्याक अदालत स्थापना गर्ने मोदीको घोषणा र कावा भलिबल च्याम्पियनशीपमा नेपालको लगातार दोस्रो हार। एसियाली खेलकुदमा नेपालले समूह चरणमा अफगानिस्तान र जापानसँग खेल्ने। प्राविधिक साथी अरविन्द सहित सञ्जयलाई बिदा दिनुहोस्। नमस्कार।
5: रेडियो अन्नपूर्ण 93.4।

0: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाईं पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटरको बानी लाग्छ।
1: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
2: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
1: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
2: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
1: फोन नम्बर 0614510000
2: 0614510002 मोबाइल नम्बर 9856084466।
1: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
3: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ।
4: बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
3: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
5: रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम।
6: ओहो नासर बे कति छ्याब डिजाइन बे मारेको न किन नि खनि तोला
7: खनाई दिवा नासर बे रूपाकोट ज्योति सुनचाँची दुकान महेन्द्र पुलारी तोला
6: ए नै स्याबा मार दोकान पो मोना नै प्रेसोलाई नै च्याब चुरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनाइ तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई दिसानारी बेल्ले छ्याब पोपिम ओछे
7: हजुर किमे झोको लाइनी छ्याबा मारे डिजाइन गहना चैदी मिसा वा चुबल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खुवाओ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखे चोकै यावै चार मोहै
6: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
7: तमुताई रवा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा न त खैमा बिलन चन्नै यामो
6: तोई मिल तुई विश्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा। सम्पर्क 061-585-8-15 98-560-35-8-15 प्रोप्राइटर दशरथ सुनार
7: छतैरा त तान निभिन्द
8: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट।
9: ए साथी हो प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
10: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
9: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
10: शशिधर अनि तिमी नि?
11: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला?
10: त्यो पनि एनटीएचएमसीमा छ नि।
9: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
10: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458।
12: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो?
9: वा नतिजाको पर्खाइमा हुनुहुन्छ।
12: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागडाँडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
9: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टटपाई कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
12: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन

0: 9573168 5882 844. वेबसाइट www.lagrandi.edu.np.
1: होम केयर सेवा
2: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
1: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856997।
3: ओहो, छोरीको बिहेको कुरा पनि छिन्नियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
4: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
3: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कुट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
4: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
3: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेस्तरी स्वादिलो छ।
4: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
3: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
2: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061533123, 9808501, 9808501702।
5: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061527426537526।
2: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
7: हार जोर्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
6: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
6: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
7: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
6: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
7: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
8: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061 590 162 590 163।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9850-60-27-29। विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा, फोन 061-588-115, 9251-98190।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित गर्दै Insuring Future. सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ. सम्पर्क 9856033405 9856033405.
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै. सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्. नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन. विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर. थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530.
2: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर. प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ. तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ. जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ. अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्. लिबर्टी कलेज, अनामनगर. सम्पर्क 5706612 र 9822979393.
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति. एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्. अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका. एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला.

0: अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरेबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9856000536।
3: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलेज इन्काउन्टर एजुकेसन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी दिल्लीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-689 452-715
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल

0: समसामयिक तथा सामाजिक विषय वस्तु माथिको बहसमूलक कार्यक्रम आजको बैठक।
1: बाहिर पर्यो नि, को बाहिर पर्यो, कसरी पर्यो, अहिले हामी त्यसको बारेमा धेरै कुरा गर्छौँ।
2: नमस्कार, कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ। म अर्जु उपस्थित भएको छु हाम्रो साथी अरविन्दसँगै। आज बैठकमा विभिन्न विषयवस्तुमा हामी कुराकानी गर्ने गर्छौं। आजको यो श्रृंखला नेपाली कंग्रेस कास्कीले लिएका छौं, जसले क्रियाशील सदस्य अध्यावधिक विवरणहरू प्रकाशमा ल्याउँदैछ र केही समय अगाडि मात्रै यसको जरा अभियान विभिन्न चरणमा गरी समापन गरिएको छ भने त्यसपछि के त भन्ने प्रश्न पनि छ। र समसामयिक जुन अस्थिर प्रकारको यो राजनीति चलिरहेको छ, यसमा स्थिर खालको बनाउने परिपञ्चमा कसरी पार्टीहरू लागिरहेका छन् र कंग्रेसले स्वयं के गर्दैछ, यसको चिया चर्चा गर्छौं। हामीसँग कंग्रेस नेता धनञ्जय पौडेलज्यू हुनुहुन्छ। नमस्कार, यहाँलाई स्वागत छ।
3: हजुर नमस्कार।
2: अरू हुनुहुन्छ?
3: आरामै छु, धन्यवाद आउनुको लागि। यहाँलाई
2: अब यो अध्यापति गर्ने कामहरू गरिरहनु भएको छ, अब सक्यो कि अब सकिया छैन कि के गरिरहेछ भन्ने प्रश्न त छ मान्छेहरूमा, मानिसमा, जनतामा,
3: तमाम नेपाली काँग्रेसका शुभचिन्तक कार्यकर्ताहरूमा रहेको यो जिज्ञासा हो। म पनि यसलाई स्वीकार्छु र हामीले सार्वजनिक रूपमा भनिसकेका छौं र जरा अभियानको अन्त्य यही श्रावण 6 गतेबाट भएको सार्वजनिक घोषणा गरिसकेका छौं। तसर्थ अब नयाँ क्रियाशील सदस्यता आवेदन दर्ता गर्ने समय जाने सिद्धिएको छ र यो 15 महाधिवेशनको सन्दर्भलाई लिएर र तर अध्यावधि प्रक्रिया भनेको निरन्तर चलिरहने हो र यसलाई हामीले करिब दर्ता प्रक्रियालाई अहिले स्थगन मात्र गरेका हौं र महाधिवेशन पछाडि यसको निरन्तरता पाइरहन्छ। यसले
2: महाधिवेशनको लागि सकियो, अहिलेलाई
3: अहिलेलाई सकियो,
2: अब कोही छुटेका रहेछन् भने पनि पाइएन।
3: अब यसमा छुट गर्ने र छुट दर्ताको समय भनेको यो भनेको केन्द्रीय समितिको निर्णयमा भर पर्ने कुरा हो र आम नेपाली काँग्रेसका नेतागणहरूको बीचमा हुने समझदारी र सम्झौताको कुरा हो। जसरी हामी कुरा रहँदै गर्दा पनि र यो अध्यावधि प्रक्रिया जसरी हामीले वडा सभापतिहरूलाई अधिकार दिएका थियौं र जेसुकै समृद्धता जस्तासुकै भए तापनि र भोलिका दिनमा यसलाई खुला गरियो कुनै निश्चित अवधिका लागि भनिए पनि यो अध्यावधिक प्रक्रिया वडा सभापतिहरू मार्फत नै जानुपर्छ, त्यसमा हामी भने कुनै शंका कसैले नगरे हुन्छ।
2: भनेपछि प्रक्रियागत रूपमा गइयो भने त्यो सम्भावना पनि छ, नेताहरू बसेर एक खालको मोडालिटी बनाइदिनु भयो, केही निर्णयहरू गरिदिनु भयो भने फेरि हुन्छ त्यो
3: छोटो केही समयको लागि हुन,
2: किनभने अब कामकाजीको समयमा कतिपय व्यस्त पनि हुनुहुन्छ, कोही कतै गएको कारणले पनि होइन, कामको कारणले पनि छुट्याउन सक्छ।
3: त्यो यहाँले भनेको कुरा अवश्य सही हो, किनकि हाम्रो मौसम र अहिले यो खेतीपातीको समय यो सबै व्यस्तता आदि इत्यादिले गर्दाखेरि सम्भवतः केही मानिसहरू छुट्न पुग्नुभयो होला र तसर्थ यो डेटाले पनि त्यही बोलिरहेको छ। र के बोलिरहेको छ त भन्दा कास्की जिल्लाको समग्र अध्यावधिक 63% रहे तापनि रहँदै गर्दा यसका पछाडि हिजो अथवा म भन्छु हिजो भनेको मतलब हामीले पुष माघमा जुन नवीकरणको प्रक्रिया सञ्चालन गरेका थियौं त्यो नवीकरण भएको तथ्याङ्कको आधारलाई हामीले हेर्दाखेरि आज हामीले 63% भएको छ। यसको अर्थ र केही जनमास यसको पछाडि छुटेका होलान् भनेर हामीले अनुमान गर्न सक्छौं। तर त्यो 37% जुन छ त्यो 37%भित्र को रहे र कस्ता व्यक्तिहरू रहे र कसरी र त्यो संख्यामा 63% आयो हामी यसको एक्युरेसीलाई परीक्षण सबभन्दा महत्वपूर्ण कुरा हो भन्ने मलाई लाग्छ।
2: यो टोटल प्रतिशतमा भन्दाखेरि कति हो
3: र टोटल प्रतिशतको कुरा गर्दा मैले यहाँलाई 63% भने त्यो संख्या भनेको हाम्रो
2: पालिका अनुसार फरक चाहिँ
3: 11,313 हो भनेर मैले यो संख्याको आधारमा भन्दाखेरि मैले यसरी भन्छु र जबकि यो संख्या कसरी हो त भनेर यहाँलाई भन्यो भने हामीले नवीकरणको प्रक्रिया जुन पुष्पाङमा सञ्चालन गरेका थियौं र त्यस कास्की जिल्लाभित्र भएको नवीकरणको संख्या कति थियो र भनेर हामीले बोल्यौं भने र त्यो भनेको र 15,387 थियो र त्यसको आधारमा हामीले यो प्रतिशत संख्या कायम गणना गरेका छौं, त्यो भनेको 63% हो भनेर मैले यहाँलाई भने।
2: अब सामान्य जनस्तरमा कंग्रेसका क्रियाशील सदस्यहरूको अध्यावधि भन्नाले चाहिँ के बुझाउने, यसले के महत्व राख्छ, यसका यो प्रक्रियाहरू के हुन्?
3: र अध्यावधि भनेको नेपाली कंग्रेसको अध्यावधि भन्नाले नेपाली कंग्रेस पार्टीका सदस्य परिवारहरूलाई को पहिचान एक आपसमा जोड्ने प्रक्रिया के हो त अध्यावधि हो। र अध्यावधि समय अनुरूप माग रहन्छ र त्यसले गर्दा यो एउटा निरन्तर चल्ने प्रक्रिया पनि हो र यही प्रक्रियालाई निरन्तर रूपमा रहनुपर्छ भनेर आज हामीले डिजिटल प्रविधिलाई पछ्याएका हौं। र किनकि हामीले हिजोसम्म जे जसरी क्रियाशील सदस्यहरूको तथ्याङ्क प्रविष्ट गरेर राख्ने गरेका थियौं केवल हाम्रा डड्डामा र किताबका कारण रजिस्टरका खाताहरूमा थिए र यहाँलाई थाहा छ। र भाद्र 23 र 24 गतिको जयन्ती आन्दोलनले हाम्रा कैयौं डकुमेन्टहरू खरानीमा तुल्य भए। धन्नै कुरा गर्नुहुन्छ भने नेपाली कंग्रेसका महत्वपूर्ण डकुमेन्ट र दस्तावेज र अनि ठूलो लाइब्रेरी अलमोस्ट 2 करोड बराबरको सम्पत्ति र नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यालयमा रहेको सम्पत्ति पूरै खरानी परिणत भयो। र आगामी दिनमा यसरी हाम्रा जुन डकुमेन्टहरू छन् यी नष्ट नहुन्, पानीले नभिजाओस्, आगोले नजलाओस् र कुनै बाढ़ी र पहिरोले कतै नपस्न् भन्नका लागि नै हामीले आज डिजिटल प्रविधिलाई पछ्याएका छौं। र यसले के भन्छ भन्दा हाम्रा सम्पूर्ण र विवरणहरू हामी क्लाउडमा र सुरक्षित राख्न सक्छौं र वर्षौं वर्षौंसम्म पनि र विद्युतीय र पानाहरूमा आगामी पुस्ताहरूले पढ्न सकुन् र जान्न सकुन् भन्ने यो आशय हो। तसर्थ र यो अध्यावधि प्रक्रियाको यसको सपना अथवा यसलाई हामी ड्रीम भनेर भन्छौँ, यसको ड्रीम र यसको महत्वाकांक्षा ठूलो महत्वाकांक्षी एउटा योजना हो नेपाली कांग्रेसले सञ्चालन गरेको, जसले गर्दा समय अनुकूल, समय अनुसार र सबैलाई जोड्दै जाने, सबैको पहिचान कायम राख्ने, सबैको संघर्षका र इतिहासहरूलाई सुरक्षित बनाउने एउटा सबल माध्यम हो भनेर हामीले यसलाई लिएका छौं। यसलाई यसरी नै सबैजनालाई बुझिदिनको पनि म आग्रह गर्दछु।
2: यो अध्यावधि प्रतिको चासो कस्तो रह्यो, विगतको जुन खालको काम थियो र अहिले यो डिजिटल प्रविधिमा जाँदाखेरि सहभागिताको कुरो पनि हुन्छ होइन?
3: अब यो चासो र खाँचोको बारेमा यहाँले मलाई जसरी प्रश्न,
2: चासो दुईतर्फ नै हुनु पर्यो
3: हजुर। र अध्यावधिको प्रक्रियामा हामीले कहाँबाट अथवा जुन तथ्याङ्कहरू हामीले लिइरहेका छौं त्यो कहाँबाट र कहिलेबाट शुरू भयो भन्नेतिर हामी फर्किनुपर्छ। र 13 महाधिवेशन हामीले सञ्चालन गर्दै गर्दा 2073 सालमा नेपाली कंग्रेस सरकार थियो र देशमा राजनीतिक परिवर्तन गणतन्त्रपछिको भिन्दै उल्लासमय अवस्था थियो र नेपाली कंग्रेस ठूलो पार्टी थियो, त्यसकारणले त्यो समयमा एउटा भेल नै लागेको थियो र नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिनका लागि। यति मात्र होइन, विधानमा प्रतिनिधिहरू क्षेत्रीय प्रतिनिधिहरू चयन हुन्थे र क्षेत्रीय प्रतिनिधिहरू मार्फत र नेतृत्वका व्यक्तित्वहरू नेतृत्व तहमा पुग्ने अवसर थियो। त्यसकारणले र कति साथीहरूले क्षेत्रीय प्रतिनिधिहरूको संख्या बढाउने सन्दर्भमा जसरी यसमा समावेश गरियो र त्यो अवस्था 14 महाधिवेशनमा पनि कायम रह्यो र 14 महाधिवेशनमा पनि त्यसरी संख्या भत्ते यसको वृद्धि भयो। तर आजको अवस्था अलिकति नेपाली कांग्रेस पार्टीको लागि थोरै विषम परिस्थिति हो भनेर मैले यहाँलाई भन्न चाहन्छु, किनकि आज हामी सरकारमा छैनौं र 23 र 24 गतेको जयन्ती मुभमेन्टले देशमा एउटा जुन सन्देश दियो त्यो सन्देशले हामीलाई साथ र सहयोग नगरिरहेको परिस्थिति छ, किनकि यसको पृष्ठभूमि जुन आन्दोलनको पृष्ठभूमि थियो त्यो बारेमा यहाँ जानकार नै हुनुहुन्छ नै। र त्यसले गर्दा एकातिर कहीँ कतै मनोवैज्ञानिक त्रास पनि छ व्यक्तिहरूमासँग थियो भने र अर्कोतिर यसको आवश्यकता पहिचान र अनि नेपाली कांग्रेसले विगत फागुन 21 गतिको निर्वाचन अगाडि लिएका र विशेष महाधिवेशनले युवाहरूलाई दिएको अवसरको कारणले गर्दा युवाहरूमा उत्साह जागेर आएको छ। त्यसै कारणले गर्दा अहिले हामीसँग 18 देखि 34 वर्षका युवाहरूको सहभागिता 16-17% पुगिसकेको छ, जुन अध्यावधि नवीकरणमा भएको आधारमा मैले यहाँलाई। तर नयाँ क्रियाशील सदस्यहरू हामीसँग झन्नै र 2300 नयाँ आवेदनहरू भित्र अहिले त्यो भित्र हामीले विभागको संख्या खोजी गर्यौं भने र त्यसलाई मात्रै आधार मान्यौं भने धन्नै हामीसँग 24% युवाहरू आबद्ध हुन आउनु भएको छ। यसले गर्दा मैले यहाँलाई के भन्न खोजिरहेको हुँ भने युवाहरूको सहभागिता र सक्रिय सहभागिता रहेको छ भनेर मैले यहाँलाई यो पुष्टि गर्न खोजिरहेको हुँ।
2: यो 18-34 अलि बढी टार्गेट गर्नु पर्ने छैन उमेरसम्म
3: हामी 18-34 टार्गेटा भनेको मतलब हाम्रो संवैधानिक व्यवस्था अथवा नीतिगत प्रावधान र कारणहरूको आधारमा हामीले के भनिरहेका छौँ भन्दा
2: 18 मुनि झर्न पाइएन
3: 18 हाम्रो बालिक मताधिकारको उमेर हो र हामी 18 पुगिसकेपछि मतदाताको रूपमा हामी प्रयोग गर्छौँ। जब नेपालीहरू मतदाताको रूपमा प्रयोग हुन्छन् भने उनीहरू विभिन्न स्तरमा हुने निर्वाचनमा सहभागी बन्न र उम्मेद्वार हुन पाउने अवस्था रहेको कारणले गर्दा नै पार्टीले के नीति लिएको छ त भन्दा 18 उमेर पूरा भएका युवाहरूलाई यसमा सहभागिता गराउने नीति नेपाली काँग्रेसको छ र 18 नै हामीले 18-34 युवाहरूलाई बढी महत्व यो मानेमा भनिरहेका छौं। आजको यो डिजिटल प्रविधिमा सबैभन्दा बढी संसारलाई देख्ने र संसारलाई घुम्ने र संसारलाई एउटै र हत्केलामा जोड्ने माध्यम भनेको त्यो डिजिटल प्रविधि हो र त्यो प्रविधिसँग प्रत्यक्ष जानकार रहेको वर्ग कुन भने यो वर्ग हो र हिजो हाम्रो राजनीति गर्ने जसरी परम्परा थियो हामीले भाषणमा राजनीति गर्यौं चर्का नारामा राजनीति गर्यौं र अब त्यो टिकिरहँदैन। अब आजको राजनीति भनेको हाम्रा कार्यक्रम भनेका हाम्रा योजनाहरू भनेका र यी सबै डिजिटल प्लेटफर्ममा रहनुपर्छ भन्ने हाम्रो मान्यता हो। त्यसै कारणले गर्दा यो जुन डिजिटल सम्बन्धी जानकार र सरोकार छ त्यो समूह त्यहाँ पुग्यो भने राजनीतिक न्याय हुन्छ र मेरो लागि र यो देशको लागि र आवश्यक नीति आवश्यक कुन हो र यो देशको निर्माण र यो देशको समृद्धि ल्याउने नीति कुन हो भनेर छनौट गर्ने अवसर युवाहरूले देख्छन् भनेर हामीले यतातिर हाम्रो बढी जोड र बल हो।
2: अब यसले कंग्रेसको सूचना आदान प्रदानमा पनि सघाउ पुर्याउँछ
3: एकदमै र यो डिजिटल माध्यमबाट हामी जब जान्छौं र पार्टी कार्यकर्ता र संगठनको बीचमा निरन्तर दोहोरो संवाद शुरू हुन्छ। हिजो हामीलाई एउटा सानो निर्णय हामीले बस्दै गर्दा समुदायको हितका लागि वडा कमिटीले गरेका निर्णयहरू केन्द्रमा पुग्नको लागि कि हामी पत्रिकाको सहारा लिनु पर्थ्यो कि हामी चिठी र पत्रको सहारा लिनु पर्थ्यो र त्यो त्यहाँ पुग्दै गर्दा यस्ता कैयौं भयो भने अधिकारी व्यक्तिको हातसम्म पुग्थे या पुग्थेन भन्ने आशंका थियो र आज हामी एक क्लिकमा वडाले गरेका निर्णयहरू केन्द्रमा पुग्छन् र केन्द्रले गरेका नीति निर्देशनहरू एक क्लिकमा सेकेण्ड भरमै वडा कमिटीसम्म आइपुग्छन्। यसको अर्थ हो दोहोरो संवादमा यसले सबैभन्दा ठूलो महत्वपूर्ण भूमिका रख्छ। यही नै हो संगठन निर्माण र संगठनको सुदृढीकरणको आधार हामीले यसलाई श्री बुझेका छौं।
2: अब कतिपय संशयमा पनि हुन्छन् अब पूरै फाइल नगरिएका कतिपय आवेदनहरू तिनीहरूको चाहिँ के हुन्छ
3: हो हामीसँग
2: फेदमा राख्नुपर्ने
3: र केही कारणहरू कारणवश अथवा यसमा जे जति हामीले सूचनाहरू निश्चित सूचनाहरूलाई हामीले कम्पलसरी इन्फर्मेसन भनेर राखेका छौँ। जस्तो म नेपाली काँग्रेसको क्रियाशील सदस्य हुन चाहन्छु भने मेरो आफ्नो मोबाइल नम्बर हुनैपर्छ र मलाई क्रियाशील सदस्यको भेरिफिकेसन गर्न पहिला मेरो मोबाइल भेरिफाइड हुनैपर्छ अन्यथा म त्यो प्रक्रियामा प्रवेशै गर्न सक्दिनँ। त्यस्तै म मेरो डिजिटल फोटो अध्यावधि त्यहाँ रहनै पर्छ अध्यथा त्यो प्रक्रियाले मलाई अगाडि जानैबाट रोकिदिन्छ र त्यस्तै गरेर मेरो उमेर खुल्ने प्रमाण त्यहाँ रहनै पर्छ र जसले गर्दा म कुन उमेरसम्मको र मेरो कुन इच्छा छ त्यहाँ जाहेर देख्नुपर्छ र यस्तै गरेर नेपालको संविधानले व्यवस्था गरे अनुरूप विभिन्न क्लस्टरहरूमा विभाजन प्रेजेन्ट रिप्रेजेन्टेशन हामीसँग छ र त्यो रिप्रेजेन्टेशन गराउनको लागि लिइने नीतिहरूलाई मदत गर्नको लागि र समुदायका विभिन्न वर्ग र समुदायहरूमा हामीले उल्लेख गर्नैपर्छ त्यहाँ र यसरी निश्चित तथ्य र सूचनाहरू छन् त्यहाँ कम्पलसरी रूपमा अत्यावश्यक रूपमा राखिएका छन् र त्यसले गर्दा नै अनि अध्यावधि प्रक्रियालाई सहज बनाउनको लागि र तथ्याङ्कलाई स्क्रिनिङ हामी भन्छौँ फिल्ट्रेसन अथवा छान्नी छनौट गर्नलाई यसले हामीलाई मदत गरिरहेको छ र कुनै पनि फर्जरी खालका
1: सदस्यहरू प्रविष्ट हुन नसकुन् भन्ने आशयमा हामी छौं। त्यस्तै केही प्रजरी हामीसँग फर्महरू दर्ता भएका कारणले गर्दा यसको छानबिनको प्रक्रियामा जाने हामी रहेका छौं।
2: अब यो छानबिन गर्दाखेरि त्यस्ता के तथ्यहरू पनि हुन्छन् कि के?
1: र म एउटा सानो यो अध्यावधि प्रक्रियालाई बदनाम गराउने मनसायबाट होला या अन्य कुनै के उद्देश्य राखेर छ म भन्न
2: सक्दिनँ।
1: कतिपय मानिसहरूले फोटोको आवश्यकता रहेको ठाउँमा अनावश्यक किसिमका फोटोहरू राखेर यो व्यक्तिको फोटो होइन यस्ता राखेर पनि आवेदन दर्ता भएका छन्। तर त्यो आवेदन कसरी दर्ता गर्न पुगियो त भनेर यहाँले भन्नुहोला, फेरि त्यहाँ पनि प्रश्न छ। हामीले जब पुष मागमा नवीकरणको प्रक्रिया चलाएका थियौं त्यसपटक हामीले एउटा पोर्टलको विकास गरेका थियौं। त्यो पोर्टलमा भेरिफिकेशनका लागि कुनै पनि अवसरहरू त्यहाँ थिएनन् र त्यस कारणले गर्दा त्यो अवसरमा जस्तो सुकै पनि कुराहरू त्यहाँ पोस्ट गर्न र भर्न सकिन्थ्यो। र त्यसलाई शुरूको अध्यावधि क्रमको दोस्रो क्रममा हामी आयौं। आउँदाखेरि शुरूमा दुई हप्ता जति धर्मै कास्कीमा 3,000 क्रियाशील सदस्यहरूलाई अध्यावधि गर्ने सन्दर्भमा हामीले त्यही पोर्टल चलायौं र त्यो पोर्टलका कमजोरी पक्षहरू निहाल्दै गर्दा हामीले त्यस्ता थुप्रै इभिडेन्सहरू हामीसँग प्राप्त हुन आए जसले गर्दा हामी यो प्रक्रियालाई जुन मूर्त रूप दिन हामीलाई अप्ठ्यारो छ भन्ने कुरा हामीले महसुस गर्यौं। त्यस पछाडि हामीले दोस्रो पोर्टल जब विकास गर्यौं त्यो पोर्टल विकास गरिसकेपछि हामीलाई यसलाई वास्तविकताको नजिक पुर्याउनलाई यसले मदत गरिरहेको छ।
2: भनेपछि दोस्रो चरणमा आउँदाखेरि समस्या र चुनौतीहरू चाहिँ पहिचान भएर त्यसलाई निवारण गर्न पनि
1: हामी सँगसँगै लागिरहेका छौं र हुनसक्छ भोलि पनि केही चुनौतीहरू रहन्छन् है रहन सक्छन् तर त्यसलाई हामीले निराकरण गर्दै जान्छौं र सुधार गर्दै जान्छौं।
2: भनेपछि यसले नेपाल कंग्रेसको यो पार्टीको संस्थागत विकासमा अब महत्वपूर्ण भूमिका खेल्छ राख्छ
1: राख्छ नै यसको महत्व धेरै छ र यसलाई हामीले के भनेका छौं भने र यसलाई हामीले के भनेका छौं त भन्दाखेरि प्रत्येक व्यक्तिले कुनै पनि समयमा आफ्नो प्रोफाइल व्यक्तिगत विवरण अपग्रेड गर्न सक्ने अवस्था त्यहाँ छ र कुनै पनि व्यक्तिले अब क्रियाशील सदस्यताको लागि कोही कसैको आइगुहार गर्नु पर्दैन। उहाँको इच्छा जागेपछि उहाँले तुरन्तै अनलाइन फर्ममा गएर आफूलाई क्रियाशील सदस्य दर्ता गर्न सक्नुहुन्छ।
2: त्यहाँ मागेको सूचना चाहिँ अपडेट गर्नु पर्यो
1: र तथ्याङ्क जे छ हामीले मिथ्याङ्कको कुरा होइन कि तथ्याङ्क जे जे माग्छ र जे जे सूचना माग्छ त्यसलाई वास्तविकताको तर्फतर्फ उभिएर हामीले प्रदान गर्यौं भने उसलाई कम्प्युटरले सेकेन्ड भरमा एनसीआईडी हामी जसलाई नेपाली कांग्रेस परिचय संकेत भनेर भन्छौ त्यो प्रदान गर्छ। त्यो के छ त डिजिटल नम्बरमा यो संख्या दिइन्छ र त्यो नम्बर तुरन्तै विथ इन ए सेकेन्डभित्र आवेदन पेश गरेको सेकेन्डभित्र क्रियाशील सदस्य प्राप्त गर्न सक्ने सम्मको अवसर छ।
2: भनेपछि त्यहाँ
1: कोही कसैलाई
2: भर्ने बित्तिकै केही संकेत कम्प्युटरले दिन्छ
1: सम्पूर्ण प्रोसेसिङ गर्छ कम्प्युटरले र वास्तविकता जब कम्प्युटरले पत्ता लगाउँछ त्यस पछाडि उसलाई प्रदान गर्छ। वास्तविकता मैले यहाँलाई भनिरहेको छु यसपटक हामीले सबैभन्दा महत्वपूर्ण के भनेका थियौं भने जुन क्रियाशील सदस्य जुन वार्डमा स्थायी रूपमा बसोबास गर्नुहुन्छ जहाँ उहाँको मतदाता परिचय पत्र संकेत नम्बर छ उहाँलाई तुरन्तै के गर्छ त क्रियाशील सदस्यता प्रदान गर्छ। यसरी हामीले र यसलाई विकास गरिरहेका छौं।
2: भनेपछि यसको व्यवस्थापनको लागि पहुँचको कुराकानी गर्दाखेरि उहाँहरूको हुने हातको मोबाइलबाट नै त्यो स्वीकार हुने भयो होइन
1: सम्पूर्ण हामीले स्मार्टफोनको आधारमा गर्न सक्छौ। त्यही भएर मैले यहाँलाई अघि नै मैले यो भन्न चाहिरहेको थिएँ 63% मात्रैमा पछाडि 37% को कसरी पर्न गए भनेर आज हाम्रो खोजी र चासोको विषय त्यहाँ हुनुपर्छ जो तथ्याङ्कको आधारमा विश्वास गर्नुहुन्छ भने हामीले भनिरहेका छौं यो 13 र 14 महाधिवेशनको संख्याको आधारमा हामीले कास्की जिल्लालाई मात्र हेर्यौं भने म यहाँलाई भन्न सक्छु हाम्रो 19,093 क्रियाशील सदस्यहरू 14 महाधिवेशनमा सहभागी हुनुहुन्थ्यो सहभागीको संख्या हो भनेर देखिएको छ दर्ता भएको संख्या हो यो सहभागी कतिजनाले गर्नुभयो मैले अहिले भन्न सकिनँ यो दर्ता संख्या आज हामीले यसरी प्राप्त गर्यौं एउटै व्यक्तिको 10 ठाउँमा नाम छ
3: दसवटा वार्डमा नआउँछ भनौँ, दसवटा जिल्लामा नआउँछ भनौँ, दस ठाउँमा छ। जस्तै मै भन्छु, म यहाँ हुँदैछु, मैले 2052 सालमा गिरिजा प्रसाद कोइरालाको हातबाट क्रियाशील सदस्यता प्राप्त गर्दा म चितवन जिल्लाको म क्रियाशील सदस्य थिएँ। जब म 13 महाधिवेशनमा आएँ, म कास्की जिल्लामा मैले मेरो बसाइसराय कास्की जिल्ला भयो र 2062 सालमा, र त्यस पछाडि म कास्कीको मैले क्रियाशील सदस्यता 2073 सालमा प्राप्त गरेँ, फेरि शेरबहादुर हाम्रो आदरणीय नेता शेरबहादुर गुरुङबाट। र मेरो नाउँ कास्कीमा पनि थियो र मेरो नाउँ
2: चितवनमा पनि थियो।
3: यस्तै कास्की जिल्लाभित्र पनि पोखरा महानगरपालिका वार्ड नम्बर 5 कसैको नाउँ छ भने वार्ड नम्बर 7 छ, वार्ड नम्बर 15 पनि छ, वार्ड नम्बर 30 पनि छ। यसैको आधारमा हामीले भन्यौं, एउटा व्यक्ति 8-8 पटक रिफ्लेक्सन भइरहेको छ। आज त्यो व्यक्तिको छानबिन गर्दै गर्दा हामीले के त हामी नवीकरण गर्न 15,000 पुग्यौं।
2: भनेपछि अल नेपाल डेटा सेन्ट्रलाइज त हुन्छ केन्द्रमा, होइन त्यो डिटेक्ट त गर्छ होला नि त।
3: अब अब सबै डिटेक्ट गरिराखेर अहिले मैले भनिरहेको छु कि हामीसँग समस्यामा रहेका धन्यवाद 1200 आवेदनहरू हामीसँग छन्। त्यो आवेदन के हो त, यस्तै हो, कसैका निवेदन 2 छन्, कसैका मोबाइल नम्बर 2-3-4 छन्, कसैका आवेदन 8-10 आवेदन छन्। अब यसको डिटेक्सन त सिस्टमले गर्यो, तर यसको सही तथ्याङ्क को र के हो त, आज हामीले त्यो पत्ता लगाउनको लागि हामी हरेक वाडामा र यी आवेदनहरू गइरहेका छन्। वडा सभापतिज्यूहरूले यसको सम्पर्क गरिरहनु भएको छ। त्यस्तै हामीसँग मृत्यु भएको संख्या हामीसँग छैन, वैदेशी रोजगारमा जानुभएका छ,
2: प्राविधिक कठिनाई पनि छन्,
3: प्राप्त गर्ने कठिनाई छ। त्यस्तै गरेर हाम्रो नीति र विधानले के भनिरहेको छ भने राष्ट्र सेवक कर्मचारी शिक्षक प्राध्यापकहरूलाई हामीले यसमा समावेश गरिरहेका छैनौं, र त्यो संख्या पनि हिजो हामीसँग ठूलो संख्या थियो। र यसरी हेर्दै गर्दा यो 63% भनिए तापनि आज हामीले यसलाई कसरी मनन गर्न आवश्यक छ भने यो संख्या धन्यै धन्यै 85% नजिकको संख्या हो भनेर हामीले देखिरहेका छौं, र यो छानबिन पछाडि हामी त्यहाँनिर पुग्छौं भन्ने हामीलाई पूर्ण विश्वास छ। तथ्याङ्कले हामीलाई त्यो देखाउँदैछ र त्यो पुष्टि गर्दैछ।
2: यो हालसम्म अध्यावधिकको यो प्रगतिलाई हेर्दा पालिकागत रूपमा कस्तो रह्यो,
3: र पालिका तर्फबाट
2: सबभन्दा अगाडि वा त्योभन्दा अलिकति केही पछाडि भन्ने हुन्छ?
3: हजुर हजुर, उत्साहप्रदक र नजिक नतिजाको नजिक गाउँपालिकाहरू रहेका छन्, किनकि गाउँपालिकाको क्षेत्र सानो छ, वडाको क्षेत्र सानो छ, र वडामा रहेको संख्या सानो छ, जसले गर्दा उहाँहरूलाई एक्युरेसी जसलाई हामी भन्छौँ कसको मृत्यु भयो उहाँलाई सहज रूपमा जानकारी प्राप्त हुन्छ, को त्यो अडामा बसोबास गर्ने व्यक्ति हो या होइन भनेर उहाँलाई पहिचान सहज छ। तर महानगरपालिकाभित्र यो धेरै कठिन छ, र महानगरपालिकाका
2: संकेतहरूले दिए
3: त्यो संकेत गरिरहेको छ, किनकि महानगरपालिका धेरै ठूलो छ र पेक छ र बजार छ, र हिजो सबैभन्दा धेरै क्रियाशील सदस्यताहरू दर्ता पनि महानगरपालिकाभित्रैबाट भए, किनकि त्यहाँ सदस्यता एउटा फर्म भरेको आधारमा क्रियाशील सदस्यता दर्ता हुन्थ्यो, यसमा छानबिनको प्रक्रिया कहीँ थिएन र यसको भेरिफिकेसनका कुनै उपायहरू थिएनन्, त्यसमा अवलम्बन भएका थिएनन्। त्यही कारणले गर्दा हिजोको संख्याको आधारमा हेर्यौं भने महानगरपालिकामा केही कमी जस्तो देखिए तापनि, तर एक्युरेसीलाई हामीले जाँच गर्दै गर्दा आज हामी सबै पालिकाको सक्रियता र सहभागिता यो हामीले समान भेटेका छौं र समान देखेका छौं।
2: अब प्रतिनिधि छनौटका कुराहरू पनि हुन्छन्, अध्यावधि भएका सदस्यहरूको भूमिका र प्रभाव कस्तो रहनेछ?
3: अब हामीले अध्यावधि भएका सदस्यहरूलाई हिजो जसरी हामीले प्रतिनिधि छनौटका आधारमा नेतृत्वको चयन गर्ने गर्दै थियौं भने अब हामीले प्राइमेरीमा हामी जाँदैछौ। प्राइमेरी भनेको यो के हो भने हामी डिजिटल माध्यमबाट नेतृत्वको चयनमा हामी लाग्दैछौ। चाहे हाम्रो केन्द्रीय सभापति, कोही कसैले केन्द्रीय सभापतिमा म सभापतिमा आवेदन गर्दैछु भनेर भन्नुहुन्छ भने उहाँको निर्वाचनको प्रक्रिया वडा स्तरबाट सुरु हुन्छ, वडाबाट नै र पहिला निर्वाचित रहनुपर्छ। त्यो भनेको हामी डिजिटली उहाँको वडाभित्रबाट उहाँ निर्वाचित भएर आउन सक्नुभयो भने त्यस पछाडि वडा हुँदै र पालिका हुँदै प्रदेश र प्रदेश पछाडि हामी केन्द्र यसरी जाने हुनाले हाम्रो प्राइमेरीमा हामी बढी फोकस गरेको हुनाले यसपटक पर्यवेक्षकहरूको संख्या एकदमै सीमित हुनेछ र उहाँहरूको भूमिका पनि र निश्चित दायराभित्र रहनेछ। हिजोको जस्तो म पर्यवेक्षक भइसकेपछि मैले सहज रूपमा म सभापति बनाउन सक्छु, मैले सहज रूपमा प्रदेश सभापति बनाउन सक्छु, अथवा म महाधिवेशन प्रतिनिधि बन्न सक्छु र म सहज रूपमा नै र म नेतृत्व चयन गर्न सक्छु, केन्द्रीय नेता मेरो आफ्नो फेभरको मान्छे पुर्याउन सक्छु भन्ने जुन एउटा आड भरोसा थियो, अब त्यो नसुर्दा हुन्छ।
2: यो अदवतीको सहभागिताको प्रक्षेपण के छ
3: र हामीले
2: कहाँ कहाँ टार्गेट गरिएको छ?
3: म यहाँलाई एउटा कुरो यहाँलाई बताउन चाहन्छु,
2: कोही पनि छुट्नु हुँदैन होला,
3: अवश्य अवश्य। र हामीले कास्की जिल्लामा अद्यावधि भएको जनसङ्ख्या छ यसलाई एउटा रेन्डम स्याम्पल विधिबाट, स्ट्याटिस्टिकल स्याम्पल विधिबाट अध्ययन गरेका थियौं र यसमा 26 वार्डका 3888 र अध्यावधिक भएका क्रियाशील सदस्यहरूलाई लिएर उहाँहरूको 20% स्याम्पल रेन्डम स्याम्पलिङको आधारमा हामीले लिएर अध्ययन गर्दै गर्दा यसले हामीलाई यो नतिजाहरू प्रक्षेपण गरिरहेको छ। जहाँ हाम्रो लिङ्गको आधारमा कुरा गर्नुभयो भने 35% महिला सहभागिता छ भने 65% पुरूषहरूको सहभागिता अध्यावधि भएको आधारमा सहभागिता देखिरहेको छ। त्यस्तै हामी उमेर समूहको हामीले कुरा गर्यौं भने 18-34 युवाहरूको 16% सहभागिता छ भने 30-44 22% र आज हामीले संसदको संरचनालाई विचार गर्यौं भने यो समूहका सदस्यहरूको बाहुल्यता रहेको कारणले यो बाहुल्यता रहेको समूहको प्रतिनिधित्व हामीसँग कस्तो छ त भन्दाखेरि 38% प्रतिनिधित्व यसभित्र छ र आज संसदको संरचनाभित्र 40-42% रहँदै गर्दा यो समुदायमा हाम्रो पनि यो सहभागिता छ। यसले गर्दा हामी के भन्छौं भोलि हाम्रो उद्देश्यहरू हामी जान सक्छौं र अब हामीसँग अग्रज नेतृत्व जोसँग ठूलो अनुभव छ, पाको अनुभव छ र खारिएको विचार छ र उहाँहरूको प्रतिनिधित्व धन्य यत्यै छ, त्यो भनेको मैले 55 वर्षभन्दा माथिको समूहलाई हामीले हेऱ्यौं भने 55 वर्षदेखि 92 वर्ष उमेर समूहका सम्म क्रियाशील सदस्यले अध्यावधि गर्नुभएको छ र त्यो तथ्याङ्कलाई हामीले हेर्दाखेरि र हामीसँग 34% रहेको छ। र यस्तै हामी समूहगत कुरा गर्यौं भने र हामीलाई त्यो के भयो खसारेको समय र प्रतिनिधित्व 60% छ भने जनजातिहरूको प्रतिनिधित्व 87% छ र हामीसँग, त्यसै दलितहरूको प्रतिनिधित्व 7% छ भने हामीसँग अल्पसंख्यक अल्फा जसलाई हामीले लुपोन्मुख जातिहरू भन्दैछौ यसमा गिरी घरती मुस्लिम कुमार गन्धर्व उहाँहरू समेतको यसमा सहभागिता छ। यसले भन्छ यो अध्यावधि सबै नेपाली काँग्रेसको सहजागर हो र यसमा सबै समुदाय र वर्ग र सबै उमेरका मान्छेहरूलाई विधि र विधानले जहाँनिर हामीले स्थापित गरेका छौं त्यस अनुरूपको मान्यता रहेको सहभागिता हो भनेर हामीले स्पष्ट भाषामा भन्न सक्छौं र बुझ्न पनि सक्छौं।
2: यो अर्को नयाँ एक खालको शैक्षिक पाटो पनि जोडियो, अभियान पनि जोडियो होइन, कास्कीले केही पहल गरेको छ, कास्कीको छेउछाउमा वा अन्यले पनि केही सिको गर्नुपर्छ अथवा हामीले यसो गरेका छौँ तिमीहरूले के गरेका छौ जिल्लामा भनेर पनि त्यो हस्तान्तरण एक खालको दिन सकिन्छ होला नि होइन?
3: अवश्य। र यही सन्दर्भमा मैले कास्कीमा रहेर प्राविधिक
2: जुन मेहनत तपाईँहरूले गर्नुभयो
3: कोअर्डिनेटरको काम मैले गर्दै गर्दा टेक्निकल कोअर्डिनेटर काममा मैले कास्कीलाई मात्र होइन मैले चितवनमा पनि मैले सहयोग गरेको छु, मेरो सहभागिता पर्वत पनि छ, मेरो सहभागिता बागलुमा पनि छ, मेरो सहभागिता म्याग्दीमा पनि छ र यसरी हामीले हामीसँग भएका सूचनाहरूलाई र हामीले यो प्रक्रियालाई सहज बनाउनको लागि विभिन्न प्रशिक्षणका चरणहरू हामी पार गर्दै गयौं र आज हामीले डिजिटल प्रविधिमा साँच्चै भनियो भने नेपाली काँग्रेसको जिम्मेदारी पदमा रहेका 87 जहाँ कि वडा सदस्यदेखि लिएर गएर जिल्ला सभापतिसम्मको दक्षता विकासमा यसले एउटा महत्वपूर्ण भूमिका खेलेको छ। प्रत्यक्ष हामीले उहाँहरूलाई र प्रशिक्षण कार्यक्रम चलाएका छौं र होम भिजिट गरेर उहाँलाई सिकाएका छौं र उहाँहरूसँग प्रयोगत्मक रूपमा काम गर्न अगाडि बढ़ाएका छौं र यसरी हामीले हौसला प्रदान गर्दै गर्दा अब डिजिटल कार्यक्रममा यति मात्र होइन हामी कहाँसम्म हाम्रो लक्ष्य छ भन्दा प्रत्येक क्रियाशील सदस्यहरूलाई डिजिटल प्रविधिसँग फ्रेन्डली बनाउने र मैत्री बनाउने हाम्रो कार्यक्रम छ र त्यस अनुरूप नै हामी अगाडि बढ़िरहेका छौं र त्यस किसिमका कार्यक्रमहरू आगामी दिनमा सञ्चालन गर्दैछौं।
2: यो सदस्यहरूलाई पार्टीसँग जोड्ने कुरा भयो, यो सँगसँगै गहन मिहिन कुराहरू पनि त गर्नुपर्छ होला नि, सदाचारको कुराहरू हुन्छन् होला, भावनाको कुराकानी हुन्छन् होला, संस्थागत कुराकानी हुन्छन् होला, होइन दिगोपनाका कुराकानी हुन्छन् होला, अब आर्थिक धार्मिक सांस्कृतिक धेरै कुराहरू जोड्न सकिने भयो।
3: त्यही भएर आज यो डिजिटल माध्यममा हामीले हाम्रा विचारहरू र हाम्रा दिगोपनाका कुराहरू, हाम्रा राजनीतिक धारणाहरू, आज युवाका माघहरू, यी तमाम विषयहरू यो प्लेटफर्मबाट हामी जनता, नेपाली जनताको बीचमा हामी लैजाँदैछौ, जसले गर्दा नेपाली कांग्रेस के हो र नेपाली कांग्रेस हुनलाई उसका सदाचार विचारहरू के रहनुपर्छ र नेपाली कांग्रेस एउटा समाजमा क्रियाशील सदस्य कसरी प्रस्तुत हुन सक्छ र यी तमाम विषयहरू यहाँभित्रबाट पाउन सकिन्छ र यहाँ खोजी गर्न सकिन्छ।
2: हामी कार्यक्रमको अन्त्यतिर आएका छौं। अब यो एउटा पार्टीको नेता पनि भएको हुनाले नेपालको राजनीति कसरी चलिरहेको छ, यो कुन रफ्तारमा गइरहेको छ, विभिन्न कुराहरू पनि आइरहेका छन्। डिजिटल प्लेटफर्ममा पनि प्रधानमन्त्रीको एउटा कुरा, अर्थमन्त्रीको एउटा कुरा, पार्टी सभापतिको एउटा कुरा भन्ने खालको कुराहरू पनि आइरहेका छन्। राजनीतिका चोलखेलका कुराहरू पनि आइरहेका छन्। कता सिक्कामा चुच्चे नक्सा हट्यो भन्ने कुराहरू पनि आइरहेका छन् वा यस्ता विभिन्न कुराहरू आइरहेका छन्। तपाईँहरू अब त्यसैलाई हेरेर बसिरहनु भएको छ वा यो के हो भनेर छलफल गरिरहनु भएको छ, यसले के संकेत गरिरहेको छ? आजदेखि भन्यो भने नेपालमा भरू 200 र 500 नोट प्रचलनमा फेरि लैजाने भन्ने कुराहरू पनि आएका छन्
3: र
2: कहाँ कहाँ के भइरहेको छ कि भन्ने शंका उपशंका कुराहरू पनि छन्। के हो
3: यहाँले जे कुराको संकेत गर्न खोज्नुभयो, हामीले फागुन 21 को निर्वाचनको परिणाम जब दुई तिहाई राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गर्यो, त्यो प्राप्त गर्दै गर्दा हामीले के सोचेका थियौं भने अब राष्ट्रियताको जग बलियो बनाउने सन्दर्भमा सबै राजनीतिक दलहरूलाई यसले आफूसँगै लिएर हिँड्छ र सल्लाह र सुझाव अनुरूप यो देशको राष्ट्रियताको चुरोलाई मजबुत बनाउन सकिन्छ भनेर हामीलाई एकातिर लागेको थियो। त्यस्तै अर्कोतिर हामीलाई यो पनि लागेको थियो युवाहरूको सहभागिता र उत्साह र उहाँको ल्यागत र क्षमताहरू खोज्दै देख्दै गर्दा यसले अब नेपालको भविष्य दिनमा केही उज्जवल रहन्छ कि भन्ने पनि थियो। तर एउटा हामीसँग आशंका त्यो बेला पनि थियो, निर्वाचनको नतिजाको पछाडिको आशंका, यो संविधानबाट र हाम्रो 10 वर्षको अभ्यासबाट प्राप्त हुन नसकेको नतिजा जो आयो त्यो नतिजाबाट नै हामीलाई आश्चर्यता व्यक्त भएको थियो र कुन शक्ति र कुन समूह यसभित्र समावेश छ र कसरी यो नतिजा प्राप्त गर्न सम्भव रहन्छ भनेर सबैको चासो र जिज्ञासाको विषय थियो। त्यस अनुरूप आज यही पार्टीभित्र भएका नेताहरू एउटा नेताले एउटा कुरा गर्नुहुन्छ र अर्को नेता अर्को कुरा गर्नुहुन्छ भने अर्को पार्टी सभापतिले एउटा कुरा गर्नुहुन्छ, प्रधानमन्त्री एउटा कुरा गर्नुहुन्छ र अर्थमन्त्रीले अर्को कुरा गर्नुहुन्छ र त्यति मात्र होइन उहाँका सहयोगीहरू गोप्य रूपमा हाम्रा छिमेकी मिलुहरूको भेटघाट गर्नुहुन्छ र कहिले कसको प्रतिनिधि कहिले कसको प्रतिनिधिको रूपमा उहाँहरूले भेटघाट चलाइरहनु भएको छ र आज डिजिटल माध्यममा स्पष्ट देखिरहेको छ कि यो पार्टीभित्र अथवा यो शक्तिभित्र खेल्ने शक्तिहरू फरक फरक रहेछन् भन्ने कुरा यसले दिनानुदिन प्रमाणित गर्दैछ र यहाँ कसको र के स्वार्थ जोडिएको छ त्यो स्वार्थ अहिले मैले भन्नुभन्दा भोलि हुने परिस्थितिले
2: आम नेपाली जनता सजग हुन जरूरी छ
3: तर
2: सचेत हुन जरूरी छ।
3: सचेत हुन चाहिँ अहिले जरूरी
2: के बोले र के गरिरहेका छन् भन्ने कुराहरू उनीहरूले ख्याल गर्नु पर्छ।
3: नेपाली कांग्रेस यसको लागि नजिक
2: उहाँ महानगरको नेतृत्व गर्दाखेरि चुच्चे नक्सा लगेर राख्नुभयो आफ्नो कार्यकक्षमा, अहिले त्यही नक्साको बारेमा बोल्न सकिरहनु भएको छैन, सीमाको बारेमा बोल्न सकिरहनु भएको छैन
3: प्रश्न हो र एउटा राजनीतिक व्यक्तित्व जब आफू देशको कार्यकारी ठाउँमा पुगिन्छ त्यो बेला आफूले हिजो जे अभ्यास गरियो र आफूले जे बोलियो त्यो कुरामा अडिक रहनुपर्छ, होइन भने हिजो नै त्यो कुरा बोल्नुहुन्थेन हिजो त्यो कुरा गर्नुहुन्थेन हामी यसरी भन्छौँ। यसरी आफ्नो अडिग नरहने र आफ्नो सोचाइ र बुझाइमा अगाडि नबढ्ने व्यक्तित्व यसको फितलो व्यक्तित्व रह्यो भने अवश्य देशले कुन बेला धोका पाउँछ यो हामीले अनुमान सजिलै गर्न सक्छौँ र त्यो देशले धोका मात्र पाउने होइन देशवासीले पनि भोलि दुःख पाउने हो भनेर आज भन्नुपर्छ र अनि धिक्कार छ द्वितीयको जनमत राष्ट्रिय स्वतन्त्र पार्टीलाई भनेर तपाईँ हामीले स्वीकार्नु पर्ने हुन सक्छ र त्यो बेला नहोस् भन्नुको लागि नेपाली काङ्ग्रेस एकदमै चनाएको छ र हाम्रा प्रतिनिधि साथीहरू जो राष्ट्रिय सभामा हुनुहुन्छ र माथिल्लो संसदमा हुनुहुन्छ उहाँहरू सजग हुनुहुन्छ र उहाँले दिनानुदिन आवाज उठाइरहनु भएको छ प्रतिपक्षी बेन्चबाट आवाजहरू गुन्जिरहेका छन् अब यो सुनाई गर्ने र नगर्ने उहाँहरूको कुरा हो र तर भोलि जनताहरू एक ठाउँ उभिए भने कोही कसैको यो फेरि केही लाग्दैन भनेर हामीले सहजै स्वीकार्नुपर्छ र बुझ्नुपर्छ
2: अब विभिन्न कालखण्डमा धेरै प्रकारका घटनाक्रमहरूलाई हामीले स्वीकार्नुपर्ने ती बाध्यताहरू पनि भएका छन् वा देख्नुपर्ने बाध्यताहरू पनि भएका छन् र भोग्नुपर्ने अवस्थाहरू पनि आइपरेका छन् ती आउलान् नआउलान् एकातिर यो रह्यो र कंग्रेसले अब एक खालको गति लियो यो गतिलाई निरन्तर रूपमा अगाडि बढाइरहन्छ सबक पनि सिकेका छ
3: तर भोलि जनताहरू एक ठाउँ उभिए भने कोही कसैको यो फेरि केही लाग्दैन भनेर हामीले सहजै स्वीकार्नुपर्छ र बुझ्नुपर्छ
2: अब विभिन्न कालखण्डमा धेरै प्रकारका

0: सत्ता, त्यो मात्र राजनीति होइन। अब हाम्रो राजनीति देशवासी र देशवासी मात्र पनि देशवासी भित्र रहेका पहुँचमा नपुगेका समुदाय र वर्ग र त्यति मात्र होइन, आज हामीले हामीलाई चुनौती विश्वसामी चुनौती दिइरहेको जलवायु परिवर्तन सबभन्दा ठूलो समस्या हो। यसमा हाम्रो पार्टीको सम्पूर्ण शक्ति यतातिर केन्द्रित हुँदैछ।
1: अब हरियाली जोगाउनु पर्छ, हरियाली बनाउनु पर्छ।
0: संगीत हामीले दियौं र बीपी जयन्ती 44 बीपी जयन्ती स्मृतिको दिवसमा हरियाली दौड़ भनेर यसको सिम्बोलिक संकेत हो र यसमा हामीले के हो त भन्दा हामी अब हरियाली बनाउँदैछौं। त्यस्तै अपाङ्ग मैत्रीका कार्यक्रममा कुरा गर्दैछौं, जस्तै बाल श्रमका कुराहरूलाई निर्मूलनका कुरा गर्दैछौं र महिला विभेदका कुराहरू गर्दैछौं।
1: अब सामूहिक चिन्तनमा जानै पर्छ
0: र समुदायप्रति हामी जान्छौं र समुदायलाई उठाउँदै हामीले त्यहाँबाट राजनीति शुरू गर्छौं र हाम्रो राजनीति भनेकै समुदायको हक रहित हो र समुदायको उन्नति हो भनेर हामीले सोचेका छौं, न कि चुनावदेखि चुनावसम्म हाम्रो राजनीति होइन।
1: आगामी दिनहरूमा पनि यस्ता छलफलमा हामी जुटौंला, जुन कंग्रेसलाई डिजिटल प्रविधिसँग जोड्दै जानुभएको छ, सदस्यता अध्यापतिको यो काममा लाग्नु पनि भयो, मेहनत पनि गर्नुभयो, अरू ठाउँमा यो सिको गर्ने जुन चर्च पनि बन्यो, समय दिनुभयो, धेरै धेरै धन्यवाद यहाँलाई।
0: हस्, यहाँले मलाई निम्ता गरेर यो सानो छोटो समयमा पनि आफ्नो विचार प्रस्तुत गर्ने र हामीसँग भएर तथ्य र तथ्याङ्कको आधारमा रहेर जुन कुरा गर्ने एउटा अवसर दिनुभयो, त्यो अवसरका लागि यहाँलाई धन्यवाद। र मिथ्याङ्कप्रति जाने साथीहरूलाई म यहाँनिर सुझाव गर्न चाहन्छु, यहाँहरू सधैँभरि आफ्ना विचार र प्रक्षेपण गर्दा तथ्य र तथ्याङ्कको आधारमा गरिदिनु हुनुको लागि पनि म अन्तिम अनुरोध गर्दछु। हस्, धन्यवाद। रेडियो
1: तथ्यगत कुराहरू लिएर आउनुभयो र आफ्नो ल्यापटपबाटै अध्यापतिक सदस्यताका कुराकानीहरू सुनाउनुभयो। अबको राजनीतिको बाटो कस्तो हुने कुराहरू पनि हामीले जोड्यौं। उहाँ हुनुहुन्थ्यो, यो डिजिटल प्रविधिको संयोजन पनि गर्नुभयो, कंग्रेस नेता धनञ्जय पौडेलज्यू हामीसँग कुराकानी गर्दै, यहाँलाई धेरै धेरै धन्यवाद। अर्मीलाई पनि धन्यवाद। तपाईँका बाँकी वर्ष कत्र हुन् म अर्जुन छुट्टिन्छु। नमस्कार।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
2: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
1: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
2: विस्तृत जानकारीका लागि गेन्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
1: फोन नम्बर 0614510000
2: 0614510002 मोबाइल नम्बर 9856084666
1: द गेन्स कलेज फर एम्पावरिङ द फ्युचर।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराष्ट्र।

0: राजगंज काठमाडौँ का वरिष्ठ सुगर थायराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगर को समस्या, गर्भकालीन मधुमेह, थायराइड हार्मोन को गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिला को शरीर में अनावश्यक रौ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ़ने, उमेर अनुसार शरीर को उचाई नबढ़ी, कुड़को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
1: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
2: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
1: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
2: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
1: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-2729।
0: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
3: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
4: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख, डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला, नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह 12 बजेसम्म।
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-2662।

0: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
1: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागरानी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
1: विस्तृत जानकारीका लागि लागरानी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165371 63 582 844 वेबसाइट www.lagrandi.edu.np।
0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-74-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817। Admission open, Pokhara College of Management, PCM, affiliated to Pokhara University, 24 years of academic excellence in management, Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 PM. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
2: फिस्टेल आइवेभ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
3: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आइवेभ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आईवेभ केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
1: होम केयर सेवा, होम केयर सेवा।
0: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
1: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
0: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा सेवाहरू, वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
0: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
0: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
0: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
0: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिग्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-89-277। पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस प्राली न्युरल पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
4: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
1: जनरल एण्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
1: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
4: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
1: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
0: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
5: वार्ड आईसीयू एनआईसीयू जनरल एण्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
1: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एण्ड एलआई साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।

0: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761025230।
1: गरेको भए होइन गरिहाल्नुस्, यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
2: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
1: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
2: शिखर इन्स्योरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ।
2: ई सेवा सबै सधैँ सँगै।
3: एडमिशन ओपन इन इन्जिनियरिङ एन्ड आर्किटेक्चर। Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in 8 subjects. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara at Kaski. Phone number 061-581-209. Committed to excellence in technical education.
4: Mobile upgrade ma kharcha garnuhuncha? Ghumna jana bachat garnuhuncha? अब भविष्यका लागि पनि सोच्ने कि
5: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
6: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: বাটসালিয়া পোখরা ক্লিনিক, নিউ রোড পোখরা, ফার্টিলিটি হোপ লাইন 01-597-06-11।
1: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा संचालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57-06-12 र 98-22-79-93।

0: TNT Express.
1: अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
0: 21औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
1: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल। फोन 0165383969। टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क।
2: हेलो
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरे पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
3: ओ यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
3: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड। फोन 061-590-162-590-163।
7: पोखरामा एक मात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
0: TNT Express.
1: अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
0: 21औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
1: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल। फोन 061-538-369। टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
8: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
9: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
8: नेपाल आदिवासी जनजाति महासंघ।
10: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274523752।
11: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल्स नम्बर वन ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: अयनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01-5686-536, मोबाइल 98-5600-536।
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
4: टाइम चेक।
5: यति बेला पूर्वाह्नको 9 बजेको छ।
6: यस टाइम चेकका प्रायोजक रूपाकोट ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
7: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
8: गुड मर्निङ पोखरा,
5: तपाईँको दिन शुभ रहोस्। शनिबार बाहेक हरेक दिन बिहान 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला।

0: नमस्कार रेडियो अनुपूर्ण 93 प्रसार मेगाहर्ट्ज सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा. गुड मर्निङ पोखरामा हामी तपाईँको लागि रहेका छौं र आजको यो श्रृंखलामा हामी तपाईँको लागि उपस्थित भइसकेका छौं. कञ्चन सञ्जय र अरविन्द यति बेला हामी तपाईँको लागि उपस्थित छौं गुड मर्निङ पोखरामा. अहिले 10 बजेसम्म तपाईँसँग रहन्छौ.
1: रेडियो अनुपूर्ण 93.4 मेगाहर्ट्ज तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा. आज शुक्रबारको दिन पनि रहेको छ. अब शुक्रबार भन्ने बित्तिकै मनमा फुरुङ्ग हुने दिन के होइन, हामी हरेक दिन भन्ने गर्छ. एनिवे तपाईँको दिन सफल रहन सकोस्, तपाईँका पलहरूले सफलता प्राप्त गर्न सकोस्, रमाइलो हुन सकोस्, होइन तपाईँका गन्तव्यले जुन खालको चाहिँ एउटा लक्ष्य लिएर चाहिँ हिँडिरहनु भएको छ त्यो गन्तव्यले त्यो लक्ष्य भेटाउन सकोस् धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ. हामी सदैव सत्कर्म गर्नुहोला, सकारात्मक रहनुहोला, होइन. अब यतिखेर चाहिँ यात्रा गर्दाखेरि पनि कठिनाई आउने सम्भावनाहरू धेरै छ. यात्रा गरिरहँदाखेरि तपाईँले यात्रा गर्ने ठाउँ, परिवेश, बाटो घाटोको अवस्थाहरू पनि बुझेर यात्रा गर्नको लागि अनुरोध गर्न चाहन्छु. र यो सँगसँगै अब अहिले चाहिँ एकदम झरी भनौँ न एउटा चाहिँ पानी पर्ने यो समय हो. पानी पर्ने समय अब कतिपयलाई सकारात्मक ऊर्जा दिइराखेको छ, कतिपयलाई नकारात्मक, होइन. अब कृषकहरू चाहिँ पानी परिरहँदाखेरि अब हुन त कतिपय ठाउँमा चाहिँ सन्जे होइन अब पानीको अभावका कारणले अझै पनि रोपाई चाहिँ गर्न सकेका छैन, त्यो एउटा चाहिँ समस्या भइराखेको छ. अनि अब कतिपय ठाउँमा चाहिँ एकदम ल्यान्डस्लाइड के त्यो एउटा सुक्खा पहिरो चाहिँ गइराखेको छ, यो कुराहरू पनि भएको छ. त्यसकारण चाहिँ आफूले क्योर गर्न चाहिँ जान्नु होला, आफूले आफूलाई आफ्ना एउटा चाहिँ होइन तपाईँले आफूलाई चाहिँ क्योर गर्नुभयो भने परिवार सबैको एउटा चाहिँ होइन तालमेल मिल्न सक्छ भन्ने हाम्रो मान्यता छ.
0: यो हामी तपाईँलाई आग्रह गर्न चाहन्छौ र यो खासमा चाहिँ अब विशेष गरेर यो समय हुन्छ नि अब मनसुनी समय भएको हुनाले मनसुनमा गर्नुपर्ने ख्याल आफ्नो आफ्नो आफन्तको आफ्नो परिवारको होइन सबैको गर्नुहोला भन्ने हामी तपाईँलाई आग्रह पनि गर्न
1: अब यो मनसुनको बेलामा के स्वास्थ्यका कुराहरू एकदम आउँछ क्या सबभन्दा पहिला. अहिले चाहिँ हेर जुनसुकै हस्पिटलमा जाउँ होइन, सामान्य हस्पिटल सामान्य मेडिकलमा जाँदाखेरि पनि मान्छेहरूको चाहिँ लर्को देखिराखेको छु कि. यो यति बेला चाहिँ अलिकति यो डेङ्गुको पनि अलिक प्रकोप देखिराखेको छु. अनि त्यसकारण चाहिँ ध्यान दिनु होला, यो मनसुनसँगै वर्षा अनि यो चिस्यान चाहिँ बढिराखेको हुन्छ होइन. अब स्वास्थ्यमा विशेष ध्यान दिन चाहिँ आवश्यक छ. दूषित पानीका कुराहरू चाहिँ आउँछ होइन, अस्वस्थ खानाका कुराहरूले चाहिँ झाडा पखालाहरू चाहिँ हुनसक्छ, टाइफाइड, हैजा, यो चाहिँ भाइरल संक्रमणको जोखिम चाहिँ अहिले चाहिँ पछिल्लो क्रममा बढिराखेको छ होइन. त्यसकारण चाहिँ अब खानेकुराहरू पानीहरू चाहिँ अलिकति यति बेला चाहिँ सुरक्षित तरिकाले चाहिँ खानुपर्ने देखिन्छ. अनि यो डेङ्गुको एकदम प्रकोप चाहिँ धेरै देखिरहेको अवस्था चाहिँ देखिरहेको छ. त्यसकारण चाहिँ अलिकति जुनसँगै वर्षा अनि यो चिस्यान चाहिँ बढिराखेको हुन्छ होइन. अब स्वास्थ्यमा विशेष ध्यान दिन चाहिँ आवश्यक छ. दूषित पानीका कुराहरू चाहिँ आउँछ होइन, अस्वस्थ खानाका कुराहरूले चाहिँ झाडा पखालाहरू

0: छ डाक्टर मलाई केही वर्ष अघि डेंगू भएको थियो फेरि डेंगू त हुन सक्दैन नि केही दिनपछि परीक्षणको रिपोर्टमा डेंगू पुष्टि भएपछि उनीहरू फेरि अर्को प्रश्न सोध्न आउँछन् म त अब प्रतिरक्षित इम्युन भइसकेको थिएँ भन्ने सोचेको थिएँ यो सोच स्वाभाविक भए पनि डेंगू बारे फैलिएको सबैभन्दा ठूलो भ्रम मध्ये पनि एक हो यदि पछि डेंगू भाइरसको अर्को प्रकार सेरोटाइपबाट संक्रमण भयो भने व्यक्तिलाई फेरि डेंगू हुन सक्छ अझ महत्वपूर्ण कुरा दोस्रो पटकको संक्रमण केही व्यक्तिमा पहिलो भन्दा बढ़ी घातक पनि हुन सक्छ यसको अर्थ सबैलाई दोस्रो पटक डेंगू हुँदा गम्भीर अवस्था आउँछ भन्ने होइन तर लक्षणलाई सामान्य ठानेर व्यवस्था गर्नु भने चाहिँ खतरनाक हुन सक्छ भनेर भनिन्छ अब यो डेंगू पनि अब चार फरक प्रकारका भाइरस होइन सेरोटाइपबाट हुन्छ अब यो खास एउटा सेरोटाइपबाट संक्रमित भएपछि त्यसै प्रकारको भाइरस विरूद्ध मात्र दीर्घकालीन प्रतिरक्षा विकसित हुन्छ बाँकी तीन प्रकार विरूद्ध भने हुँदैन त्यसैले पछि अर्को सेरोटाइपबाट संक्रमण भएमा व्यक्तिलाई फेरि डेंगू हुन सक्छ भनेर भनिन्छ अब यो खासमा अब अहिले त्यति बेला चाहिँ पानी पर्ने सिजन भएको हुनाले घर वरिपरि पानी जमेको हुनसक्छ होइन त्यो पानी जमेका ठाउँहरूलाई चाहिँ हामीले खोजी नीति गर्न जरुरी छ र त्यो पानी जम्ने सम्भावित ठाउँहरूलाई चाहिँ हामीले नष्ट गर्नुपर्छ र डेंगु हुने जुन लामखुट्टेका वासस्थानहरूलाई चाहिँ खोजी गर्नुपर्छ र बाहिर हिँड्दा पनि यति बेला चाहिँ हुन्छ नि अलिकति शरीर छोपिने ढाकिने किसिमका कपडाहरू लगाएर हिँड्दाखेरि डेंगूबाट हामी बच्न सक्छौ सकेसम्म आफ्नो टोल होइन आफ्नो घरलाई चाहिँ सामूहिक रूपमा व्यक्तिगत रूपमा सरसफाई गर्न सक्यो भने यसको सबैभन्दा उत्तम उपाय बच्नको लागि सबभन्दा उत्तम उपाय चाहिँ यही नै हो
1: ओके रेडियो अनुपूर्ण 93.4 मेगाहर्ज तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा अहिलेको लागि एउटा सांगीतिक कोशी

0: एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
2: फिस्टिल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
3: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टिल हस्पिटलमा खुलेको फिस्टिल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टिल आयुर्वेद केन्द्र, फिस्टिल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98-251-98-190।
4: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
5: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
4: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
5: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98-513-55-928। विजिट www.landmarknepal.com।

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761025530।
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558577903। मौकाको फाइदा उठाउनुहोस्।
2: 93.4 रेडियो अनुपूर्ण 93.4 मेगाहर्ज तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा। गुड मर्निङ पोखरामा हामी तपाईँलाई मनपर्ने गीत संगीतको कुरा दिइरहेका छौँ भने विभिन्न कुराकानी पनि गर्दै आइरहेका छौँ। अब अघि पनि मैले भनिसके होइन, एउटा चाहिँ आज भनौँ न आज शुक्रबारको दिन धेरै कुराहरू चाहिँ शुक्रबारको दिन भन्ने बित्तिकै प्रफुल्लित कति हुनेहरू चाहिँ कति छ नि। तिमी हामी पो सधैँ हामीलाई आइतबार छ, सधैँ हामीलाई शनिबार छ, सधैँ हामीलाई शुक्रबार छ होइन। अब कतिजना चाहिँ आज शुक्रबार, भोलि शनिबार, पर्सि आइतबार भनेर चाहिँ प्रफुल्लित हुनुहुन्छ नि, एउटा प्लान हुन्छ क्या। तिमीले भोलि शनिबार भनिहाल्यो है, भोलि शनिबारको दिन चाहिँ विशेष दिन छ क्या। भोलि चाहिँ फेरि यो अस्ति यो निर्जला एकादशीमा छरेको जुन तुलसी थियो नि, भोलिको दिनमा चाहिँ त्यो तुलसी उखालेर फेरि अर्को ठाउँमा रोप्ने दिन।
3: यो वैदिक सनातन हिन्दू पात्रो पञ्चाङ अनुरूप एउटा पूर्ण चन्द्रमा जुन नयाँ चन्द्रमा भएर आकाशमा उपस्थित हुन लगाउने समयलाई 15 समान समय भागमा विभाजित गरिएको छ र चन्द्रको प्रत्येक चलायमान समय भागलाई तिथि भनिन्छ। चन्द्रको अवस्थिति अनुसार तय गरिएको तिथिको 11 दिनलाई एकादशी भनिन्छ। अब एकादशी त आइरहन्छ, तर यो भोलिको विशेष यो एकादशी चाहिँ हरिशयनी एकादशी हो। अब यो तुलसी रोप्ने एकादशी पनि भनेर भन्ने गरिन्छ, अघि तिमीले भन्यो होइन, तुलसी रोप्ने, तुलसी सार्ने होइन, यो एकादशीको रूपमा चाहिँ पुज्ने गरिन्छ। वैदिक सनातन हिन्दू धर्ममा एकादशीलाई भगवान विष्णुको उपासना गर्ने दिनका रूपमा लिइन्छ र यो खास गरी अब देवशयनी एकादशी आषाढ शुक्ल पक्षमा पर्ने हरिशयनी एकादशीलाई चाहिँ एउटा महत्वपूर्ण एकादशीको रूपमा वैदिक शास्त्रहरूमा व्याख्या गरेको पाइन्छ। यो चाहिँ अब भगवान विष्णुको प्रतीकको रूपमा घर घरमा तुलसी रोप्ने एउटा चाहिँ होइन चलन पनि छ, त्यो परम्परा पनि छ, धार्मिक परम्परा हो यो चाहिँ होइन। अब यो घर यो यसको चाहिँ अब यो तुलसी रोप्नाले हुने फाइदा चाहिँ के छ भन्दाखेरि अब त्यो एउटा आस्था विश्वास होइन त भइहाल्यो। त्यो सँगसँगै यसको वैज्ञानिक पक्ष भनेको चाहिँ अब जुन घरमा चाहिँ तुलसी रोपिन्छ नि, अब त्यो घरको वरपर हावा चाहिँ स्वच्छ हुन्छ होइन, अनि त्यसपछि अलिकति त्यसको हुन्छ नि तुलसीको जुन सुगन्धले त्यो वरिपरि चाहिँ हुन्छ नि त्यो खालको चाहिँ किराहरू त्यस्तो लाग्दैन भनेर चाहिँ भनिन्छ क्या होइन। यो कारणले गर्दाखेरि पनि तुलसी अति उपयोगी चाहिँ वनस्पति, पात होस् या फुल, सबैको उपयोगी औषधि हुन्छ।
2: तुलसीको फुललाई के भन्छ थाहा छ तिमीलाई?
3: तुलसीको फुललाई तुलसीको फुल भन्ने चाहिँ थाहा छ। अब तुलसीको फुललाई ठ्याक्कै एक्ज्याक्ट के भनिन्छ भन्ने थाहा छैन।
2: मञ्जरी तुलसीको फुललाई चाहिँ मञ्जरी भनिन्छ अरे होइन। अब यो अघि तिमीले भनिहाल्यौ नि, यो हाम्रो समाजमा धार्मिक रूपमा त महत्वपूर्ण छँदैछ होइन। अब यो चाहिँ स्वास्थ्यको दृष्टिकोणले पनि धेरै महत्वपूर्ण छ कि यो औषधिजन्य वनस्पतिको रूपमा मानिन्छ होइन। वैज्ञानिकको फाइदाहरूमा भन्छु होइन, यो रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्ने जैविक तत्व मध्ये चाहिँ एउटा पर्छ। यसमा चाहिँ युजेलोन र एन्टी एक्सिडेन्ट
3: सामान्य रुगा खोकी ज्वरो जस्ता हुन्छ नि उपचारमा तुलसी घरेलु औषधिको रूपमा उपयोग गर्न सकिन्छ।
2: अब नि कहिलेकाहीँ कतै सुन्निएको छ भने पनि होइन यो सुन्निएकोलाई कम गर्नलाई पनि यसको रस लगायो भने कम हुन्छ भन्ने पनि छ। अब तनाव कम गर्न मानसिक शान्ति दिन केही अध्ययनहरूले यसको लाभ पनि देखाइरहेको छ होइन। पाचन प्रणाली पनि सहयोग गर्छ मा सहयोग गर्छ। अब यो धर्म अनुसार चाहिँ पवित्र देवी र को स्वरूप मानिन्छ होइन। अब धेरै नेपाली घरमा तुलसीको मठ स्थापना गरी दैनिक पूजा आजा गर्ने चलन पनि छ। तुलसीले सकारात्मक ऊर्जा पवित्रता पारिवारिक सुख समृद्धिको प्रतीक पनि मानिन्छ। तुलसी विवाहका कुराहरू चाहिँ आउँछन्। अब अहिले रोपेको तुलसी चाहिँ अब अर्कोचोटि चाहिँ विवाह हुन्छ कि। अब यो अनि अर्को एउटा चाहिँ महत्वपूर्ण पात चाहिँ के छ भने होइन यो जुन चाहिँ घरमा तुलसी एउटा मात्रै गमलामा या मठमा मात्रै नरोप भन्छु कि म त यो दुई चारवटा गमलामा या चाहिँ ठाउँ छ भने बारीमै रोपिदिउँ भन्ने चाहिँ मजा यसको चिया खानाले होइन बिहान बिहान यसको तुलसी चिया खानाले यति हेल्थको लागि यति राम्रो हुन्छ कि अब सबै कुराले चाहिँ यो तुलसी राम्रो छ। अनि जब घरमा एउटा कुरा चाहिँ याद गर चाहिँ घरमा जब घरमा चाहिँ नकारात्मक कुराहरूले चाहिँ अलिकति प्रभाव पारिराखेको हुन्छ नि त्यो चाहिँ तुलसी मैले नि पर्सनली अनुभव गरेको कुरा के त्यो घरमा जब नकारात्मक कुराहरूको तत्त्वले घेरिराखेको हुन्छ तुलसीले स्वस्थ र त्यो तुलसीको बोट चाहिँ सुकिराखेको हुन्छ क्या त्यो चाहिँ मैले पाइराखेको छु क्या त्यसकारण चाहिँ त्यो रोप्नुपर्छ जस्तो चाहिँ लाग्छ।
3: नकारात्मक ऊर्जाहरू नाश हुने मान्यता पनि छ। खासमा अब यो हिन्दूहरूका लागि चाहिँ तुलसी निकै महत्व रहने गर्छ। अब हिन्दूहरूले आफ्ना घर अगाडि तुलसीको मठ बनाएर राख्छन्। अब यो तुलसीको मठ हुने घरलाई चाहिँ खास गरी अब यो मान्यता अनुसार चाहिँ अब एउटा हुन्छ नि तीर्थ समान चाहिँ मान्ने पनि गरिन्छ है। यसको यो किंवदन्ती एउटा यसको चाहिँ भनौँ न एउटा किसिमको कथा पनि छ यो तुलसी पूजाका विषयमा होइन। अब योलाई चाहिँ अब यो भनौँ न विष्णुसँग भगवान विष्णुसँग चाहिँ यो चाहिँ सरोकारिता रहेको छ। खास गरी अब यो एउटा हिसाबले चिर निन्द्रामा सुतेको बेला अर्थात चतुर्मासभरि कुनै पनि मंगल कार्यहरू जस्तै विवाह व्रत आदि लगन हुँदैन। कार्तिक शुक्ल एकादशी अर्थात हरिबोधन एकादशी पछि मात्र मंगल लगन तथा मूर्तहरू हुन्छन् भनेर भन्ने गरिन्छ होइन। यो चाहिँ एउटा किसिमका विभिन्न किसिमका कथनहरू त्यसमा त्यसका कथाहरू रहेका छन्। त्यो कथातिर हामी जाँदैनौ तर यति बेला भने हामी एउटा गीत तपाईँलाई प्रस्तुत गर्छौं।

0: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
1: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
0: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
1: शशिधर, अनि तिमी नि?
2: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
1: त्यो पनि एनटीएचएमसीमा छ नि।
0: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
1: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78, 50-51-33 र 576-458।
0: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, इसिजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
0: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 061-586-536, मोबाइल 98-560-00536।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611
1: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस प्राली न्यू रोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
2: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
3: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
2: जनरल एण्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
2: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
3: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
2: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
1: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान वेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
4: वार्ड आईसीयू एनआईसीयू जनरल एण्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
2: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एण्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
1: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
2: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
1: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एण्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
2: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
1: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोत्यो एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T एमआरआई एण्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9850607729।
5: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434-032-29, 98-028-59-321, 061-581-871।
6: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा।
5: याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905, मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
7: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौँ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
8: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
7: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
9: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
10: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
11: हाम्रा सेवाहरू:
10: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
11: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
10: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
11: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
10: न्यूरो सर्जरी सेवा,
11: बाल रोग,
10: नाक कान तथा घाँटी रोग,
11: मानसिक तथा स्नायु रोग,
10: प्रसूति तथा स्त्री रोग,
11: छाला, यौन तथा कुष्ठ रोग,
10: नेत्र रोग,
11: दाँत तथा मुख रोग,
10: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
11: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
10: सुविधा सम्पन्न आईसीयू सेवा,
11: डिजिटल एक्सरे,
10: सिटी स्क्यान सेवा,
11: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
10: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
11: फिजियोथेरापी, युरोफ्लोमेट्री,
10: केमोथेरापी,
11: सुरक्षित गर्भपतन सेवा,
10: होल बडी चेकअप, हेल्थ प्याकेज,
11: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
10: फोन 061-572-648-572-849।
12: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
13: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
14: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चस्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित गर्दै Insuring Future.
1: होम केयर सेवा
2: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
1: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन.
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ.
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा. हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्दी र बुढी बजार. फोन 061411777 मोबाइल 98560972 77.
3: छोरा नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
4: खै बाबा, दुधारमा छु. साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्.
3: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि.
4: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
5: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
3: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ.
4: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
3: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ.
6: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा. फोन 061454689752 752715.

0: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: तपाईँ रेडियो नम्बर 93.4 मेगाहर्ट्जमा सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा। गुड मर्निङ पोखराको आजको श्रृंखलाको हामी अन्त्यतिर आइसकेका छौं। यहाँहरू सबैजनालाई यति जेलसम्मको साथको लागि हामी धेरै धेरै धन्यवाद पनि दिन चाहन्छौ। आजको यहाँको दिन शुभ रहोस्, मंगल रहोस्, जे जस्तो कामहरू गर्दै हुनुहुन्छ ती सबै पूर्ण बनून् भन्ने कामनासहित प्राविधिक साथी अरविन्द सहित कञ्चन र सञ्जय अर्को श्रृंखलासम्मको लागि विदा हुन्छौ। नमस्कार, शुभ दिन।

0: रेडियो अन्नपूर्ण 93.4
1: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
2: उपचार हुने रोगहरू
1: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
2: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
2: अपरेशन पश्चात दुखाई कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
2: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 061-590-162-590-163।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: शान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
3: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 0161 590 162 590 163।
4: हेलो
5: हजुर नमस्कार।
4: हेलो
5: नमस्कार काका, सुन्नु भएन?
4: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरे पाइन।
5: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज सुन्नु भएन?
4: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
5: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनु भन्नलाई फोन गरेको।
4: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
5: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
4: अनि कति बेला बस्छन् त डाक्टर?
5: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे भए त डाक्टरलाई देखाउनुहोस्।
4: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
6: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061 433 342 433 640।
7: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
8: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
7: नेपाल आदिवासी जनजाति महासंघ।
9: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
10: यति बेला पूर्वाह्नको 10 बजेको छ।
11: यस टाइम चेकका प्रायोजक रूपाकोट ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
12: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
1: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
1: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165773163582844 वेबसाइट www.lagrandi.edu.np।
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
3: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 0165901625963।
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025330।
5: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0165881598251।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-0611
1: हेलो
2: हजुर नमस्कार
1: हेलो
2: नमस्कार काका सुन्नु भएन
1: हेलो हेलो
3: हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
2: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
3: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
2: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर
1: हेलो
2: हजुर नमस्कार
1: हेलो
2: नमस्कार काका सुन्नु भएन
1: हेलो हेलो
3: हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
2: हजुर

0: गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
1: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
0: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
1: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061433424

त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, कुड्को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-571.

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-076-044-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
1: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
0: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
1: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
0: 24 घण्टा इमर्जेन्सी सेवा,
1: सम्पूर्ण ओपीडी सेवा,
0: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
1: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
0: रेटिना सम्बन्धी जाँच एवं उपचार,
1: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
0: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
1: आँखा छर्केको सिधा पार्ने सर्जरी,
0: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
1: लेजर सर्जरी सम्बन्धी सेवा,
0: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
1: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
0: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
1: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
0: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
1: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 मा ओपीडी सेवा,
2: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
1: स्वस्थ आँखा, स्वच्छ दृष्टि।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरो पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
5: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
4: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
4: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
5: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
4: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
5: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
6: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
4: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई फाइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
7: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, भाषापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
8: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा संचालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062612 र 9822979393।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरूरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ

0: अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9856000536।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: यति बेला पूर्वाह्नको 11 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

हेलो हाय नमस्ते गुड मर्निंग सबैजना हार्दिक स्वागत छ कार्यक्रम पोखरा कलिङको आज अर्को नयाँ श्रृंखलामा शान्ति र विकासको लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज सँगसँगै उपस्थित भइसकेका छौ। मेरो नाम सबिन हो र तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज सँगसँगै सुनिरहनु भएको छ र हामीलाई सुन्नको लागि विभिन्न माध्यमहरू छन्। यहाँहरूले विभिन्न माध्यम मार्फत हामीलाई नसक्नुहुनेछ र टेलिफोन नम्बर मार्फत हामी कुराकानी पनि गर्छौ। मेरो नाम चाहिँ सबिन हो, यहाँलाई थाहा नै छ होइन। आजको यो एपिसोड भनेको मिति 2083 साल साउन महिनाको 8 गते शुक्रबार, अङ्ग्रेजी तारिक अनुसार 2026 जुलाई 24 तारिक रहेको छ। यहाँहरू समक्ष यो डिटेल मैले थोरै जोडे। आज साउन महिना लागिसकेर पनि 8 गते होइन त, तारिक चाहिँ 24 तारिक, गते चाहिँ 8 गते हो आज। ओके, हामी कुराकानी गर्छौं तपाईँसँगै टेलिफोन लाइन मार्फत 0615440040 मार्फत यहाँहरूसँग। आज खासै त्यस्तो विषयवस्तु केही पनि छैन होइन, यसो गफगाफ गरौँ, गीतसङ्गीत सुनौ। तपाईँ फुर्सदमै हुनुहुन्छ भने कल गर्नुहोस्, नभए हामी गीतसङ्गीत सुन्दै केही महत्वपूर्ण जानकारीहरू जोड्दै र तपाईँले फेसबुक लाइभमा गरेका कमेन्टहरूलाई जोड्दै कार्यक्रममा मैले अगाडि दौड़ाउनेछु है त। अगाडि दौडिनेछ कार्यक्रम, बिस्तारै पनि हिँड्दैन कार्यक्रम, दौडिन्छ कि ढाक ढाक ढाक, पछाडि जसरी बजिरहेछ नि गीत त्यसै गरी कार्यक्रम दौडिन्छ। तपाईँले सुन्दै गर्नुहोला, महत्वपूर्ण कार्यक्रममा जानकारीहरू जोड्छु मैले र अरू त के नै हुन्छ र त्यही नै हो, तपाईँसँग कुराकानी हुन्छ। अब सबैजना आफ्नै आफ्नै काममा व्यस्त हुनुहुन्छ होला, कोही घरमै हुनुहुन्छ, कोही आफ्नो पसल खोलेर टक्क रेडियो सुन्दै काम गर्दै हुनुहुन्छ होला, कोही आफ्नै पसलमा व्यापार पनि गर्दै हुनुहुन्छ होला होइन। तपाईँको आजको दिन शुभ रहोस् भन्न चाहे मैले, शुभ तरिकाले लाभ होस् भन्न चाहन्छु। आज अशुभ लाभ हुनु हुँदैन, शुभ लाभ हुनुपर्छ अरे कि, कहिले पनि लाभ भयो भने पनि शुभ तरिकाले लाभ भयो भने त्यो गजब हुन्छ होइन, राम्रो हुन्छ, त्यसले फाइदा गर्छ तपाईँलाई भन्ने कुरा छ। यही नै हो। अब अरू त के छ र, कोही अब यसो गाडीको स्टेरिङ घुमाउँदै पनि हामीले सुन्दै हुनुहुन्छ होला, धेरैजनाले सुन्नुहुन्छ, कोही घरमै बसेर, कोही गाउँघरतिर हो भने यसो यताउता कामधन्दा के छ यताउता गर्दै सुन्दै हुनुहुन्छ। ल ठिक छ, अब कार्यक्रममा गीत पनि बज्छन्, केही महत्वपूर्ण जानकारी जोड्छु र तपाईँसँग कुराकानी गर्छु। ताइन तुइगो होइन, ताइन तुइगो भन्छन् त्यस्तै केही छैन विषयवस्तु, आउनुहोस् गफगाफ गरौँ होइन, गीत सङ्गीत सुनौ, केही छ भने सुनाउनुहोस्, होइन भने गफ गर्दै अगाडि बढौँ है त। आजको दिन कसरी व्यतीत हुँदैछ सबैजनाले राम्रोसँग बिताउनु होला। अब बिस्तारै बिस्तारै बिस्तारै होइन त, के हुन्छ के हुन्छ, दिनहरू छोटो हुँदै जान्छन्, रात लामो हुँदै जान्छ, यो अब बिस्तारै घट्दै जाने हुन्छ नि त होइन। ओके, अब के भनौँ अरू, खै साउन महिना लागिसक्दा पनि धेरै ठाउँमा रोपाई अझै भएको छैन अरे, पानी नपरेका कारणले पोखरामा पनि खोइ पानी पर्ला पर्ला जस्तो हुन्छ। अस्ति झन् अस्ति तिन दिन भइसक्यो पानी नपरेको, पानी पर्ला भन्यो पर्दै पर्दैन, अहिलेपछि चाहिँ भर पानी परेन होइन। हिजो बेलुकी पनि एकदमै गर्मी थियो नि त होइन, हिजो दिउँसैबाट एकदमै गर्मी थियो, आज चाहिँ पानी पर्ला पर्ला जस्तो छ पोखरा आसपासमा। अघि पछि वैशाख जेठतिर होइन 3 बजेपछि 2 बजेपछि त हर्र परिहाल्ने कि, फेरि यति ठुलो पर्ने कि एकछिनपछि फेरि सकिहाल्नु छैन होइन, त्यतिको परे पनि यो बेलामा अलिक शीतल हुन्थ्यो नि त। त्यही नै हो कुराहरू, अब भनेर नहुने, यस्तै यस्तै छ, हामीले भनेर प्राकृतिक कुरो, अब कहाँबाट आएर कहाँबाट पानी पर्ने हो होइन, त्यही पनि पोखरा जस्तो ठाउँमा त यस्तो छ भने अन्य त ठाउँमा कस्तो होला अवस्था भन्ने हो। अब घाम नलागे पनि गर्मी चाहिँ एकदम उखुम भन्छ नि, उखुमै छ, उखुर मौलो उखुमै छ भने जस्तै गर्मी चाहिँ छ। ठिक छ, अब त्यही नै हो, अरू केही छैन कुराकानी गर्नुको लागि, गीत सुन्छौँ हामी, तपाईँको कमेन्ट लिन्छौँ अनि केही महत्वपूर्ण जानकारी जोड्छु। पोखरा आसपासमा त्यस्तै त्यस्तै छ मौसम, आज पनि देशका धेरै ठाउँमा पानी पर्छ भनेर भनिएको छ, सम्भावना हो, मौसम पूर्वानुमान शाखाले पूर्वानुमान गर्ने हो कि होइन। गण्डकी, बागमती, लुम्बिनी, सुदूरपश्चिम प्रदेश र तराईका थोरै ठाउँमा, तर मधेसका एकै ठाउँमा वर्षा हुन्छ भनिएको छ। गैराती पनि केही ठाउँमा मध्यम वर्षा भएछ, आज वर्षा भइदिए हुन्थ्यो, अलिक शीतल त हुन्थ्यो नि। त्यही नै हो कुराहरू, बाढी पहिरोले गर्दाखेरि केही सड़कहरू अवरुद्ध छन् कि भन्ने तपाईँलाई लाग्न सक्छ भने, तर खासै त्यस्तो केही छैन। पोखरा बागलुङ राजमार्ग पनि खुला छ, पोखराबाट
उता स्याङ्जातिर जाँदा हुँदै बुटवलतिर जाने राजमार्ग पनि एकदम खुला छ। पृथ्वी राजमार्ग जुन पोखरा काठमाडौँ छ त्यो पनि खुला छ। नारायणगढ मुगलिन सड़क खण्ड पनि खुला छ। त्यस्तै यता मुक्तिनाथतिर जाँदै हुनुहुन्छ, जोमसोमतिर जाँदै हुनुहुन्छ भने पनि बेनी जोमसोम सड़क खण्ड पनि एकदमै खुला छ। भित्री सड़कहरू कहीँ कतै यता सिक्लेसतिर जाने, ताङतिकतिर जाने, यतातिर भित्रभित्र अवरुद्ध हुन सक्छन्। तैपनि अहिले त स्थानीय सरकार छ, खुलाइहाल्ने काम हुन्छ होइन त। ल तपाईँलाई थाहा छ त्यस्तो कहीँ केही छ भने पनि भन्नुहोला, अब त्यसलाई पनि हामी जोडौँला। अब अरू के छ त भाइ, अरू के छ त भाइ, केही छ अरू सुनाउनु पर्ने कुराहरू? बाँकी कुरा जोड्दै राखौँला है त। एउटा गीत सुनौ, त्यस पछाडि म तपाईँसँग कुराकानी गर्नुको लागि टेलिफोन लाइन मार्फत आउनेछु। अहिलेको लागि एउटा गीत राख्छु है त। मैले साउनको महिना भन्ने यो राज सिंहजीले गाउनु भएको रहेछ, कस्तो रहेछ कि सुनौ। साउनको महिना भन्छ, त्यस पछाडि आउँछु।

0: ल साउन लागेसँगै धेरैजनाको हातमा चुरा छ होला, धेरैजनाको शरीरमा हरिया कपडाहरू छन् होला, होइन धेरै ठाउँमा देख्न सकिन्छ। हामी सजिएका छन् पसलहरू हरिया सामग्रीले, हरिया चुराले। तपाईँ पनि लगाइसक्नु भएको छ होला महिला दिदीबहिनीहरूले, होइन त। ल 11:13 गयो स्टुडियो घडीमा, कुराकानीको लागि 061-543-0044 मार्फत जोडिन सक्नुहुनेछ। स्टुडियोको टेलिफोन नम्बर के छ खुला छ, है त। आउनुहोस् एकैछिन गफगाफ गरौँ, के छ र होइन गफगाफ गर्ने हो कि मान्छे फुर्सदमै छ भने गफगाफ गर्न आउँदैन, केही फरक पर्दैन। गीत पनि सुनाउँछु मैले, तपाईँले केही सुनाउन चाहनुहुन्छ भने पनि सुनाउन सक्नुहुन्छ, होइन मेरो यो विषयमा मैले एउटा केही धारणा राख्छु भन्नुहुन्छ भने पनि पाउनुहुन्छ। तपाईँलाई त्यो विषयवस्तु के छ, होइन अब कसैलाई आरोप प्रत्यारोप नलगाइकन स्वतन्त्र रूपले आफ्नो विचार पनि राख्न सक्नुहुन्छ। धेरै छन् कि कुराहरू, प्याकेज हो नि त। अनि पोखरा आसपासमा के भइरहेछ, तपाईँको गाउँठाउँ टोल छरछिमेकतिर के भइरहेछ त्यो पनि जोड्न सक्नुहुन्छ। यहाँहरूसँग कुराकानी गर्ने नै कार्यक्रम हो पोखरा कलिन। पोखरा कलिनमा आवाजबाट सबिन तपाईँको साथमै छु, 11 बजेबाट पूर्वान्नको मध्याहको 12 बजेसम्म म साथमै रहन्छु, होइन ल। 11:14 भइसकेको छ, ब्याकग्राउन्डमा अघि बजेकै गीत बजिरहेछ। राज सिग्देल र सुषमा ग्रेस्टले गाउनुभएको कमला र आभा थापाको यसमा अभिनय हेर्न सकिन्छ, है त। ओके छ त, तपाईँ आउनुहोस् न कुराकानी गरौँ। 061-543-0044 मार्फत यति बेला क्रममा हामीलाई कार्यक्रम सुनेर कमेन्ट गर्नुभएको छ शिवकुमार विश्वकर्माले, पोखरा 10 औद्योगिक क्षेत्रदेखि बाँचे प्रगति मरेलास, बाँचे प्रगति मरेलास, भविष्यको चिन्तामा वर्तमानको सत्यनाश, अरू चीज अधुरो नै छोडिदिए, बढ्दो उमेर हजारौं सपना अनि आत्तिँदै गरेको मन, जिउँदो हुँदा साथ र आशाको बत्ती बलाउँदै भगवान, मरेपछि बालिने लाखौं बत्तीको कुनै अर्थ छैन। शुभ प्रभात, नमस्कार दाई, म पनि सुन्दैछु है पोखरा कलिन। सविन दाईको आवाजमा सुन्न पाउँदा बडो आनन्द आउने, समय बितेको पत्तै नहुने क्या भन्नुभएको छ। घाम नलागे पनि उखरमौलो गर्मी छ है पोखरा 10 आज भन्नुभएको छ। पोखरा 10 होइन, पोखरा 4 पनि त्यस्तै छ, पोखरा 2 पनि त्यस्तै थियो, पोखरा 25 पनि त्यस्तै छ, होइन पोखरा 10 पनि त्यस्तै छ, जता पनि त्यस्तै छ, गर्मी नै छ। त्यही नै कुराहरू अब 061-543-0044 यहाँको लागि खुला छ, आउन सक्नुहुनेछ टेलिफोन लाइन मार्फत कुराकानी गर्नको लागि। स्टुडियोको टेलिफोन नम्बर हो 061-543-0044। एकैछिन कमर्सियल ब्रेक राखौँ क्या हो है, साथीहरूको सहभागिताको अपेक्षा मैले गरिरहेको छु, तैपनि अब अपेक्षा अनुसार साथीहरू आउन सक्नु भएको छैन। अहिलेको लागि एकैछिन कमर्सियल ब्रेक तर्फ जाउँ होला, अब ठिक छ, गीतसँगै सुनौला, ब्रेक लिउँला, के छ र होइन त। ओके ल, ठिक छ, एकैछिन म ब्रेक लिन्छु, ब्रेक पछाडि फेरि आउनेछु, सुन्दै गर्नु होला।
1: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा
2: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही साउन 15 शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 शनिबार मध्याह 12 बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन

0: 5872266 र 5538 34।
1: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
2: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
1: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
2: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
1: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-27-29।

0: किचन अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचर को बानी लाग्छ।
1: बिग सत्र भरोसा को यो यात्रा बिग मार्ट

0: Crown Point Sangha, Sadai Rewarded.
1: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to Learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyan Marga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
2: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
5: एडमिशन ओपन इन इन्जिनियरिङ एन्ड आर्किटेक्चर। Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions, announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara at Kaski. Phone number 061-581-209. Committed to excellence in technical education.
6: Hello, Pokhara calling.

0: ओके, हेकेसिनको कमर्सियल ब्रेक पछाडि यहाँलाई फेरि पनि स्वागत छ। कार्यक्रम हो पोखरा कलिन स्टुडियो रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज सँगसँगै हाम्रो अनलाइन माध्यम मार्फत हामी एकै साथ लाइभमा छौं। यहाँसँग कुराकानी गर्ने क्रममै छु म। 11:25 गएको छ स्टुडियो घडीमा। कुराकानी गर्नको लागि आउन सक्नुहुनेछ। स्टुडियोको टेलिफोन नम्बर हो 061-543-0040। तिनै हुन् तिनै मेरी आमा गीत सुनौ न हो दाई भन्नुभएको छ। एकदम थ्याङ्क यू सो मच शिव। मैले कुन गीत बजाम भनिरहेको थिएँ। अब शिवले रोज दिइहाल्नुभयो होइन, रोजेपछि मलाई बजाउनु पनि सजिलो भयो नि त होइन। नभए म मेरै रोजाइमा बजाउनु पर्थ्यो। श्रोता सहभागी त तपाईँहरू सुन्ने जस्तै भइसकेको छ। 061-543-0040 मार्फत हामी कुराकानी गर्छौँ। स्टुडियोको टेलिफोन नम्बर खुला छ, तपाईँ आउन सक्नुहुनेछ टेलिफोन लाइन मार्फत कुराकानी गर्नको लागि। हामी कार्यक्रम पोखरा कलिनमा छौँ र स्टुडियो घडीमा 11:25 गइरहँदा तपाईँसँग कुराकानी गर्छु म। र अब भने कुराकानी त हुन्छ नै, तपाईँ फोन गर्नुभयो भने टेलिफोन लाइन खुला छ। मैले जोडेँ है त थोरै यो डेंगू संक्रमणको कुरा। हरेक मनसुनमा उच्च ज्वरो लिएर आउने अधिकांश बिरामीहरूको प्राय एउटै प्रश्न हुन्छ, डाक्टर मलाई केही वर्ष अघि डेंगू भएको थियो, फेरि डेंगू त हुन सक्दैन नि भन्नुहुन्छ। केही दिनपछि परीक्षणको रिपोर्टमा डेंगू पुष्टि भएपछि उनीहरू फेरि अर्को प्रश्न सोध्छन्, अब त म प्रतिरक्षायुक्त इम्युन भइसकेको थिएँ भन्ने सोचेको थिएँ भन्नुहुन्छ। यो सोच स्वाभाविक भए पनि डेंगूबारे फैलिएको सबैभन्दा ठूलो भ्रम मध्ये एक हो। ठेउला जस्ता केही रोग एकपटक संक्रमण भएपछि जीवनभर प्रतिरोधात्मक क्षमता विकसित हुन्छ, तर डेंगू भने एकपटक निको हुँदैमा जीवनभर सुरक्षा प्राप्ति हुँदैन। यदि पछि डेंगू भाइरसको अर्को प्रकार सेरोटाइपबाट संक्रमण भयो भने व्यक्तिलाई फेरि डेंगू हुन सक्छ। अझ महत्वपूर्ण कुरा, दोस्रो पटक संक्रमणको केही व्यक्तिमा पहिले भन्दा पनि बढ़ी घातक हुन सक्छ। यसको अर्थ सबैलाई दोस्रो पटक डेंगू हुँदा गम्भीर अवस्था आउँछ भन्ने चाहिँ होइन, तर लक्षणलाई सामान्य ठानेर व्यवस्था गर्नु चाहिँ हुँदैन है त। किन डेंगू पटक पटक हुन सक्छ भन्दाखेरि, डेंगूका चार फरक आपसमा सम्बन्धित भाइरसका प्रकारहरू छन्। ती हुन् डीएनएभी, डीएनएभी 2-1, त्यस्तै डीएनएभी 3, डीएनएभी 4। त्यही कारणले गर्दाखेरि पनि यसबाट चाहिँ जोगिनुपर्छ। दोस्रो पटक डेंगू किन गम्भीर हुन सक्छ भन्ने कुरा पनि छ। ज्वरो घट्न थालेपछि सबैभन्दा महत्वपूर्ण जोखिम समय शुरू हुन सक्छ र यो चेतावनीलाई कहिले व्यवस्था गर्नु हुँदैन। पेटलेस मात्र सबै कुरा होइन भन्नुभएको छ। लामखुट्टेको टोकाईबाट जोगिनु नै सबैभन्दा प्रभावकारी उपाय हो डेंगी संक्रमण है त। यो बेलामा पानी पर्न थाले पछाडि डेंगीको संक्रमण अझ बढ़ी हुन्छ। पोहोर पुरा जस्तो अझ त्यति भयावह स्थिति नै आएको छैन, तर पनि त्यो स्थिति नआउला भन्न सकिन्न। अझ भदौ असोजतिर गइसकेपछि अझै व्यापक रूपमा हुन सक्छ। ओके, टेलिफोन लाइन सुन्न जस्तै छ। हामी एकैछिन गीत राख्छौं, त्यस पछाडि अब आगामी एपिसोडबाट अब के गर्ने भन्ने विचार गरौं है त। ल, अहिलेको लागि एउटा गीत सुनौ।
1: अब म यो मुगलानमा कहिले
2: जेलमा सक्ने
1: राम्रोसँग

ओके, यो आवाज तपाईँको लागि मैले प्रस्तुत गरे कार्यक्रम पोखरा कलिनमा चलचित्र मुगलानबाट रहेको थियो। कार्यक्रम पोखरा कलिनको व्यवसायमा हामी छौं। कुराकानीको लागि 061-543-0040 खुला रहेको छ, आउन सक्नुहुनेछ। 11:34 भएको छ स्टुडियो घड़ीमा। अब तपाईँ आउनुभयो भने कुराकानी गरौँला, नभए हामी गीतसँगै सुन्दै अगाडि बढ्छौं। र कार्यक्रममा मैले केही महत्वपूर्ण जानकारीहरू पनि जोड्छु, जुन जानकारी तपाईँको लागि अति नै महत्वपूर्ण हुन सक्छन्। तिनी कुराहरू हुन्, टेलिफोन लाइन पनि खुला छ, तपाईँ आउनुहोला 061-543-0040 मार्फत। अब के आउनुहोला भन्ने, 11:35 गइसक्यो, तैपनि फुर्सदमै हुनुहुन्छ भने आउनुहोला भन्ने त हो नै। अरू के छ हाल खबर भन्दाखेरि, सुनको भाव के भएछ एकचोटि भनौँ है त। नेपाल सुनचारी व्यवसाय महासंघले जनाए अनुसार शुक्रबार एकै दिन सुनको मूल्य तोलामा 5,800 रूपियाँ घटेको छ है त। नेपाल सुनचारी व्यवसाय महासंघले यस दिनका लागि सुनको मूल्य प्रति तोला 2,85,500 रूपियाँ तोकेको छ। अघिल्लो दिन 2,91,300 रूपियाँ रहेको थियो है त। र गत माघ 15 गते सुनको भाव अहिलेसम्मकै उच्च 3,39,000 रूपियाँ समेत पुगेको रेकर्डहरू भेटिन्छ है त। ल, आज चाहिँ सहभागिता होला जस्तो मलाई त्यति लागिरहेको छैन, किनकि सबैजना व्यस्त हुनुहुन्छ होला। यदि फुर्सदमै हुनुहुन्छ भने फोन गर्नुहोस् भन्ने हो। स्टुडियो टेलिफोन नम्बर एकचोटि चेक गर्छु म, अनि त्यस पछाडि फेरि आउँला। अहिलेको लागि अर्को एउटा गीत सुनौँ, त्यस पछाडि म फेरि आउनेछु। अब खुदै टेलिफोनमा केही गडबडी त छैन त भन्ने कुरा पनि हुनसक्छ, किनकि कहिलेकाहीँ त्यस्तो गडबड पनि हुनसक्छ। एकछिन सुनौ यो आवाज।

0: ओके यो आवाज तपाईको लागि मैले प्रस्तुत गरे स्वरूप राज आचार्यले गाउनु भएको यो आवाज हो र यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम पोखरा कलिन र पोखरा कलिनको आजको बसाई भनेको स्पेशल्ली आजको बसाई शुक्रबारको बसाई अन्तर्गत छ शुक्रबारलाई गुड फ्राइडे पनि भन्ने गरिन्छ 11:41 जाँदासम्म टेलिफोन सहभागिता शून्य अवस्थामा छ तपाईँ सुन्दै हुनुहुन्छ भने आउन सक्नुहुनेछ स्टुडियोको टेलिफोन नम्बर मार्फत किन आज के भइरहेछ भन्ने कुरा हो कि खासै विषयवस्तु पनि केही मैले त्यस्तो लिएर आइनँ होइन अब प्राइजहरू पनि छैन त्यो भएर पनि हो कि तर पनि फोन त आउँथ्यो आज किन के भयो भन्ने कुरा हो ठिक छ अब विषयवस्तु लिएर आएर बहस गर्ने काम चाहिँ खासै त्यति राम्रो पनि होइन तर पनि तपाईँ आफै कुनै एउटा विषयवस्तुमा केही बोल्न चाहनुहुन्छ भने पनि पाउनुहुन्छ म आज यो विषयवस्तुमा यस्तो कुराहरू भन्छु भन्नु भन्छ भने पनि कार्यक्रम मार्फत जोडिन सक्नुहुन्छ बल्ल बल्ल एकजना साथीको फोन आयो कहाँदेखिको हुनुहुन्छ उहाँलाई स्वागत गरौँ है त नमस्ते
1: नमस्ते सर म शालिक पौडेल
0: शालिक के झालको भयो
1: के गर्ने
0: अब जागिर जोगाइदिने भनेको तपाईँ एकजना मात्रै हुनुभयो कि अब
1: म पनि सुनेरै बसाउँ कि जस्तो लागिरहेको थियो त्यो
0: तपाईँलाई धेरै धेरै आभार प्रकट गर्न चाहन्छु अब मैले
1: धन्यवाद सर
0: किनकि अब कस्तो हुन्छ भन्दाखेरि फोनिङ कार्यक्रममा फोन आएन भने त अब मेरो जागिर त धरापमा परिहाल्यो नि भोलिबाट त म आउँदै नआए नि हुन्छ कि आज एउटा पनि फोन नआएको भए भोलिबाट मेरो कार्यक्रम बन्द हुन्छ यति कुरा
1: ग्यारेन्टी
0: होइन यस्तो छ अब हामीले सुरुवातीबाटै यो कार्यक्रम 11 बजेबाट चलायौं अब यही समयमा अरू केही साथीहरूले जोड्नु हो त्यो भएर पनि
1: भेटघाट
0: त्यता पनि हुनसक्छ त्यसले गर्दाखेरि पनि हुनसक्छ होइन हाम्रो त पुरानो हो नि त हामी 2058 सालबाट नै पोखरा कलिन भन्दै आयौँ होइन आजसम्म पनि निरन्तर छ होइन अब केही त्यस्ता तत्त्वहरूले गर्दाखेरि पनि हामीलाई केही अलि अप्ठ्यारो महसुस भइरहेको छ कि होइन अब यो मैले 10 बजे सार्न सक्छु सम्भव त अब मिल्यो भने अझै छिटो ल्याइदिन्छु मैले होइन त्यो हुन सक्ने सम्भावना छ ल अरू के छ अब
1: सर ठिक छ सर दिन अब शीतल महिना नै छ के अरे अब कतिखेर पानी वर्ष नै हो अब त थाहा छैन पोखराको मौसम हो अरू सबै ठिकठाक छ
0: हो ल ठिक छ त्यसो भए एकदम खुसी लाग्यो सम्झिँदै गर्नु होला है त अहिलेको लागि छुट्टो
1: म पनि यसो हाम्रो प्राविधिक चिज बिग्रेछ कि भनेर म पनि
0: होइन
1: विचार गरेको
0: प्राविधिक चिज बिग्रिएर होइन अब अरू नै चिजहरूले बिगारे भनौँ न हस् धन्यवाद ओके उहाँ हुनुहुन्थ्यो शालिग्राम पौडेल हामीलाई लेक्सायरदेखि फोन गर्नुभएको थियो धन्न धन्न तपाईँले जोस् फोन गर्नुभयो खुसी लाग्यो यति पछि एकजना साथी त आउनुभयो भन्ने लाग्छ कि अरू के छ त खै हालखबर कति बताउने एउटै कुराहरू खासै त्यस्तो केही पनि छैन न्युजै भनेर यहाँ समाचारै भन्नेतिर त म लागिनँ होइन अरू कुराहरू त यिनै नै हुन् बरु गीत सुनौ होइन गीत सङ्गीत नै मनोरञ्जनको लागि ठिक छ एकजना साथी त आइहाल्नु भयो एकजना आउनुभयो भन्ने लाग्यो होइन शालिग्राम पौडेल लेकसाइडदेखि आउनु भएको थियो किन यस्तो भइरहेछ भन्दाखेरि मैले केही कन्टेन्टको कमी गरेँ कि जस्तो लागिरहेछ होइन कन्टेन्टलाई अलिक परिमार्जन गरेर कार्यक्रमलाई अलि अगाडितिर ल्याउन सक्ने सम्भावना चाहिँ बढी छ अहिलेको लागि अर्को एकजना साथी नमस्ते
2: नमस्कार सर
0: नमस्ते हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ
2: म एनबिएले हो मिरावार
0: ओहो तपाईँ आरामै हुनुहुन्छ हरबहादुर
2: एकदम ठिक छ सर
0: लामो सास फेर्नु पर्ने भयो तपाईँसँग बोल्नु पाउनु सुन्ने होइन महा सुन्ने भइसक्यो सुन्ने कुरा छन् न जागिरै धरापमा परिसक्यो
2: अब के सुनेर बस्ने कि अब फोन पास गर्ने भन्ने कुरा हो कि त्यो अब सुन्न त सुनेर
0: महा महा अब कार्यक्रमलाई नै अलि मैले 10 बजेतिर सार्न सक्ने सम्भावना छ
2: एकदम पहिला अब त्यही लोकडोरी युज के अरे अब जम्का भेट अब त्यसपछि
0: जम्का भेटको साथी जम्का भेट गर्दै बाहिर जानुभयो उहाँ चाहिँ युके हुनुहुन्छ अहिले अनि अब त्यो कार्यक्रम
2: यहाँ हाम्रो एड्रेसको र तपाईँको जुत्ने भयो अनि
0: होइन अरूको नाम नलिनुहोस् होइन मैले कता जुदो भनेर मैले भन्नुभन्दा पनि अरूको नाम नलिनुहोस् मैले 11 बजेलाई 10 बजे ल्याइदिन्छु कि अब होइन त्यो हुनसक्छ अब होइन अब त्यसपछि अब अरूले पनि 10 बजे ल्याइदिनु फेरि 11 बजे लैजाउँला के छ र ल ठिक छ अनि हाँसो रङ्ग भइहाल्छ के छ अरू नानु लाल खबर
2: एकदम ठिक छ सर
0: मेरो आतिर के हुँदैछ
2: यस्तै हो घमाइलो छ के रे
0: ए अनि
2: कार्यक्रम सुन्दै बस्दै
0: ए अनि आजभोलि त प्राइज छैन कि तपाईँ त ठप्पै हुनुभयो त प्राइज नभए यसो आउनुहोस् न
2: म यहाँ नभ्याएर
0: डिस्काउन्ट त पाइयो नि डिस्काउन्ट त पाइयो नि ल ठिक छ होइन यस्तो हाँसो भएर अब मैले अनि तनहुँचेल जानु भएको छैन
2: अब भरे जाने सर
0: ए भरे जाने
2: भरे जाने ड्युटी सकेर
0: ए अनि कहिले फर्किन्छ
2: भोलि बसेर पर्सि बिहानै हुन्छ होला गर्मी भएन भने अब पर्सि आइन्छ क्या गर्मी भयो भने तपाईँको फेरि भोलि बेलुकै हुन्छ
0: खाके दुलेगौँडा भन्नुभयो
2: हजुर
0: ए ल ठिक छ
2: दुलेगौँडा अलिकति थोरै भित्र
0: कति मिनट भित्र
2: म त्यही पाँच छ मिनटमा घर पुग्छु
0: दुलेगौँडा बजारै हो नि
2: बजारबाट अलिकति थोरै भित्र सर
0: पाँच सात मिनट भित्र भनेको त भित्रै होइन नि त बजार एरिया
2: हरिकृष्ण माध्यमिक विद्यालय ठ्याक्कै पछाडिपट्टि
0: ए त्यो त मेन कोर ठाउँ हो नि कहाँ
2: हजुर
0: कोर एरिया भयो नि त ल एउटा गीत गाइदिनुहोस् न त यहाँ नचाइदिनुहोस् त मान्छेहरूलाई
2: कहाँ सर यस्तै म त्यति जान्दिनँ छोडेँ के रे त्यही भएर
0: ए हो र
2: हजुर
0: ल केही सुन्ने त्यसो भए
2: सुनाइदिनुहोस् न एउटा मिठो चाहिँ कुनै पनि
0: हो
2: हजुर
0: ल एकदम खुसी लाग्यो यसरी माया चाहिँ चटक्क नमार्नु होला है हुनुहुन्थ्यो नरबहादुर आले मिरुवादेखि फोन गर्नु भएको थियो मेरो धेरै गुनासो भयो अरे होइन गुनासो भइसकेपछि फोन गरियो भन्नुहुन्थ्यो 061-543-0040 मार्फत तपाईँ पनि आउन सक्नुहुनेछ सबै कुराहरूलाई अन्यथा नहोस् हाँसो रङ्गलाई हाँसो रङ्गमै बुझ्नु होला कहिलेकाहीँ कुराकानी गर्दै जाँदाखेरि केही केही कुराहरू बगिन पनि सक्छन् होइन बगेको कुराहरूलाई यहाँले पक्कै पनि राम्रैसँग बुझ्नुहुनेछ ओके कार्यक्रम पोखराको लिनमा हामी छौँ पोखरा आसपासको यो क्षेत्रमा अहिले चाहिँ ठिकै ठिकै छ त्यस्तो गर्मी र गर्मी नै छ एकदमै होइन त अब तपाईँ कार्यक्रम पोखराको लिनको यो व्यवसायमा 11:48 गएको छ स्टुडियो घडीमा कुराकानीको लागि आउन सक्नुहुनेछ तपाईँसँग कुराकानी गर्छु म र केही महत्वपूर्ण जानकारीहरू पनि जोड्दै आइरहेको छु अब हप्तैभरि प्राइज राख्नु पर्ला जस्तो लागिरहेछ कि मलाई यसो विचार गर्दाखेरि त्यो भयो भने पनि अझ राम्रो होला अहिलेको लागि एकैछिन ब्रेक राख्छु ब्रेक पछाडि म अब बिदा माग्ने तर्खरमा आउनेछु है त
3: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी बीएचएम बीबीए बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ तर तपाईँले लिबर्टी नै किन रोज्ने किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस् लिबर्टी कलेज अनामनगर सम्पर्क 57-06-12 र 98-22-79-93
4: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
5: ए साथी हो प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ
6: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा
5: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु
6: शशिधर अनि तिमी नि
7: म त बीबीए फाइनेंस पढ्ने भनेको कहाँ पढ्ने होला
8: त्यो पनि एनटी एजेन्सीमा छ नि
9: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनेंस अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्
8: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061 50 50 78 50 51 33 5 76 458

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: फिस्टल आयुर्वेद केन्द्र में जाऊ अब बाजोपन को नैराश्यता खुशी में बदलाऊ
2: हाँ यो कसरी संभव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
1: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
2: साँच्चै हो र
1: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाजपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
2: हो त
1: हत्तेरी हो नि बरु आजै गइहालौ फिस्टल आयुर्वेद केन्द्र फिस्टल हस्पिटल तेस्रो तला गैरापाटन चार पोखरा फोन 061-450-424 98-84-46-5-25
3: ओहो नासर बे कति छाबा डिजाइन बे मारै गना किनानी खनि तोला
4: खनै दिवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलारी तोला
3: ए नै छाबा मार दोकान पो मोना नै पेसोलाई नै च्याबा चुरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनै तो हो नि जगा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानारी बेल्ले छ्याबा कोपिम ओछे
4: हजुर किने झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी मिशा वा चुवल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खुवाऊ चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखे चोकै यावै क्यार मोहै
3: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
4: समुताई रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा बिलन चन्न यामो
3: तोय निल ती दिशा रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-585-8-15 98-560-35-8-15 प्रोप्राइटर दशरथ सुनार
4: छतैरा त तान नि भिम्द
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको
6: 93.4 हेलो पोखरा कलिङ
7: ओके कमर्सियल ब्रेक पछाडि यहाँलाई फेरि पनि स्वागत छ कार्यक्रम पोखरा कलिनमा पोखरा कलिनको आजको यो श्रृङ्खलाबाट छुट्नुपर्ने बेला भएको छ शालिग्राम र नरबहादुर दुवैजनालाई थ्याङ्क यू सो मच यहाँको दिन शुभ रहोस् अन्तिममा एउटा गीत छोड्दै सबिनहरूको श्रृङ्खला सम्पूर्ण छुटिन्छु

0: अन्तर 25 वर्षदेखि आफ्नै सुविधा सम्पन्न भवनबाट सेवारत गण्डकी प्रदेशकै उत्कृष्ट 100 सयको अत्याधुनिक उपकरण सहितको यस पिस्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरामा विशेषज्ञ डाक्टर एवं दक्ष जनशक्तिबाट बहिरङ तथा अन्तरङ सेवा सञ्चालन भइराखेको जानकारी गराउँदछौ।
1: विशेषज्ञ सेवाहरू
0: न्युरो सर्जरी, युरोलोजी, क्यान्सर रोग, मृगौला रोग तथा डायलोसिस सेवा, आँखा तथा दाँत रोग, पेट छाती तथा मुटु रोग,
1: डायबिटिज, थाइराइड तथा अन्य हर्मोन सम्बन्धी रोग, शिशु तथा बाल रोग, प्रसूति तथा स्त्री रोग, परिवार नियोजन तथा सुरक्षित गर्भपतन सेवा, नसा तथा मनोरोग,
0: हाड जोड्ने, मेरुदण्ड तथा बाथ रोग, नाक कान घाँटी रोग, छाला तथा यौन रोग, ल्याप्रोस्कोपी माध्यमबाट अपरेशन सेवा, फिजियोथेरापी, श्रवण यन्त्र सेवा हुनुको साथै 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब, फार्मेसी, एक्सरे, सिटी स्क्यान तथा एम्बुलेन्स सेवा, ताजा तथा रंगीन भिडियो एक्सरे, मुटु र नसाको भिडियो एक्सरे, भिडियो इन्डोस्कोपी, भिडियो इइजी तथा पीएफटी सेवा,
1: आईसीयू, एनआईसीयू सेवा, प्रत्येक महिना निशुल्क प्लास्टिक सर्जरी क्याम्प र प्रत्येक महिनाको 5 गते खोप सेवा प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौ।
0: क्रिस्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली, पोखरा 4 गैरापाटन, फोन 061-577-553-578-9909।
2: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
3: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
3: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
4: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपाली इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
3: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आयल्स क्लासेसको सुविधा पनि छ र?
2: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
5: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-6899, 452-715।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
2: टाइम चेक
3: यति बेला मध्याह्नको 12 बजेको छ
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा
5: किन्नुस अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय
6: 93.4 वरिष्ठ न्यूरोफिजिशियन पोखरामा
7: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
8: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834 93.4

0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
1: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
2: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
1: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
2: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
1: फोन नम्बर 0614510000,
2: 0614510002, मोबाइल नम्बर 9856084466।
1: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
3: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर। सम्पर्क 57062612 र 98229793।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठुलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
2: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: कालिका बहुमुखी क्याम्पस काली पोखरीको बीबीएस बीए र बीएड मा नयाँ भर्ना सम्बन्धी सूचना। यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 का लागि बीबीएस बीए र बीएड मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। नन क्रेडिट कोर्स मार्फत सिपमूलक गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ। भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 5 बजेसम्म भइरहेको छ। सुन्दर, शान्त र स्वस्थ वातावरणमा अवस्थित योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन, सुविधा सम्पन्न पुस्तकालय, ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नै सभाहल, बास्केटबल, भलिबल तथा फुटबल मैदान भएको, गरीब तथा जीर्णदार विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था। थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। फोन 061-433-385 98-560-3085।
4: घरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
5: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
4: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
5: शिखर इन्स्योरेन्सको सहकार्यमा
4: अस्पताल खर्च सहाराले गर्छ।
5: ई सेवा सबै सधैँ सँगै।
6: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: फोन पॉइंट संग सधै रिवार्डेड।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061-587-266 र 553-834।
4: दैनिक 1 रुपैयाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
3: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ, अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, पुड्को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
1: वरिष्ठ न्यूरोफिजिशियन पोखरामा।
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह 12 बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2663 र 553-834।

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरोफिजिशियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 2 66 र 553 834

0: IME Life Insurance Company Limited, भविष्य सुनिश्चित कर दे, इंश्योरिंग फ्यूचर।
1: के तपाईं कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
2: के तपाईं आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र
0: लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड भविष्य सुनिश्चित गर्दै इन्स्योरिंग फ्यूचर।
1: के तपाईं कक्षा

0: सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
1: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165371 63 62 582 844 वेबसाइट www.lagrandi.edu.np।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256।

0: क्रिस्टल आइवीएफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0-84-46-525।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98-251-98-190।
3: Big Satra.

0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3 टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98-560-027-29।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठुलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
2: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
3: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
2: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
3: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक, हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9857006036।

0: सुवर्ण अवसर
1: तपाई हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधि द्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
0: उपचार हुने रोगहरू
1: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोस्लो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
0: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
0: अपरेशन पश्चात दुखाइ कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
0: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
2: फोन 061-590-162-590-163।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
4: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव, न्यूरो, ICU तथा OT को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
6: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
0: होम केयर सेवा, होम केयर सेवा।
5: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
6: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
6: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
5: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
6: सुत्केरी नवजात शिशुको हेरचाह,
5: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
6: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
5: डाक्टर ल्याब सेवा,
6: औषधि डेलिभरी सेवा,
5: उपकरण बहाल सेवा। तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-569-2

मैले माया गर्दै गए, उनले शंका गर्दै गए, दूरी बढ्दै गयो, विडम्बना उनी अर्कैकी भइन्, म एक्लो भएँ।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 2 66 र 553 834

0: अच्छा बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
1: टीएमटी एक्सप्रेस अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
2: 21 शताब्दीको आवश्यकता एकमात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
1: टीएनटी एक्सप्रेस न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल, फोन 061538369। टीएनटी एक्सप्रेस, द पिपुल नेटवर्क।

0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजे देखि दिउँसो 3 बजे सम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
1: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
2: उपचार हुने रोगहरू
1: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
2: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
2: अपरेसन पश्चात दुखाई कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
2: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 061-590-162-590-163।
4: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
5: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
4: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
5: साँच्चै हो र?
4: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
5: हो त?
4: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खुल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
1: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
1: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
2: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
1: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
2: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
1: न्युरो सर्जरी सेवा,
2: बाल रोग,
1: नाक कान तथा घाँटी रोग,
2: मानसिक तथा स्नायु रोग,
1: प्रसूति तथा स्त्री रोग,
2: छाला, यौन तथा कुष्ठ रोग,
1: नेत्र रोग,
2: दाँत तथा मुख रोग,
1: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
2: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
1: सुविधा सम्पन्न आईसीयू सेवा,
2: डिजिटल एक्सरे,
1: सिटी स्क्यान सेवा,
2: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
1: इन्डोस्कोपी, इसिजी, इइजी, पीटीए,
2: फिजियोथेरापी, युरोफ्लोमेट्री,
1: केमोथेरापी,
2: सुरक्षित गर्भपतन सेवा,
1: होल बडी चेकअप, हेल्थ प्याकेज,
2: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
1: फोन 061-572-648 572-849।
3: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट, ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।

सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061527426 5375256

0: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
4: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
4: यहाँ अत्याधुनिक थ्रीटेसा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 9856-0027-29।
2: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म। स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
5: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी बीएचएम बीबीए बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर। सम्पर्क 57062612 र 98229793।
6: मम्मी गर्मी भयो के चिसो पिउ न
7: पिउलाई चिसो उठाउ हरले
6: हरले गर्मीमा नयाँ ट्विस्ट
7: रिफ्रेशमेन्ट बार न्यूट्रिशन मिक्स
6: चिसो हरले।
8: छोरा नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
9: खै बाबा दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
8: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि। के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
10: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
8: नेपलेज एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
9: अनि बाबा, यदि विदेश जाने भयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
8: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
11: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-6089, 452-715।
12: होम केयर सेवा, होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
12: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
12: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
12: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
12: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
12: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-89-2 77।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: त्रिवी शिक्षण अस्पताल, टिचिङ हस्पिटल, महाराजगंज, काठमाडौँका वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी कुड्को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजगारी।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 3 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरोफिजिशियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061587263 र 5 53 8 34।

0: फेस्टल आईबीएफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फेस्टल हस्पिटलमा खुलेको फेस्टल आईबीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हो नि, बरु आजै गइहालौ। फेस्टल आयुर्वेद केन्द्र, फेस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरा पाटन पालिखे चोक। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-8071।

0: रारा चाउचाउ ब्राउन चिकन ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560 81331 97614 11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: के तपाई कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
3: के तपाई आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
3: विस्तृत जानकारीका लागि लाग्रान्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165773683582844 वेबसाइट www.lagrandi.edu.np।
4: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 0165881598251 9918190090।
5: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी बीएचएम बीबीए डीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर सम्पर्क 57062 र 98222993। पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब

0: कोलगेट मैक्स पे निन्द्रा भगाओ ताजगी जगाओ।
1: मोबाइल अपग्रेड मा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
2: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB Capital को वेबसाइट वा नजिकैको NMB बैंक को शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB Capital SIP, पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274253752 छ।

0: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
1: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
0: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
1: शशिधर, अनि तिमी नि?
2: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
1: त्यो पनि एनटीएचएमसीमा छ नि।
0: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
1: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78, 50-51-33 र 576-458। विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98-251-98-190।
3: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
0: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
0: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98-560-27-29।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
5: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
6: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
7: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
6: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
7: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।

0: आठसलिया पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11।
1: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57-06-12 र 98-22-79-93।
2: ओहो नासर बे, कति छाब डिजाइन बे मारे खाना किनानी खनि तोला
3: खनाई दिवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलाडी तोला
2: ए नई स्याबा मार दोकान पो मोना नई प्रेसोलाई नि च्यार चुरा रैया औठी हमेला झोका टस टिग्री हार तान चनाइ तो हो नि जगा मात्र आङी खैमा खैमा समस्या पर्दिर मार चुवल तुई दिसानारी बेल्ले छ्याबा कोपिङ ओछे
3: हजुर किने झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी म विषा वा चुवल तुई विषा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिकी चोकै यावै क्यार मोहै
2: जग्गा मात्र आँगी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
3: समुताई रबा ताक रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा बिलन चन्ने यामो
2: तोय मिल तुई विषया रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 0615808-15 98565-35-815 प्रोप्राइटर दशरथ सुनार
3: छतैरा त तान नि भिम्द
4: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट।

0: नेपाल राष्ट्र ब्याङ्कबाट इजाजत प्राप्त ग वर्गको वित्तीय संस्था
1: रिलायन्स फाइनान्स लिमिटेड वित्तीय सेवाको अर्को परिभाषा।
2: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 98563300 5 98563300 5।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट

0: कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
1: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काँटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।

0: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, कुड्को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
1: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
2: तपाईँ हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू:
2: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
3: खुट्टाको रगतको नसा सम्बन्धी
2: भेरिकोस भेन्सको उपचार,
1: गाइनेकोमास्टियाको उपचार वा सर्जरी।
3: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेशन पश्चात दुखाइ कम हुने,
3: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
3: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
4: फोन 061-590-162, 590-163।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: सुन न, हामी कति दिन यसरी लुकेर भेट्ने होला है?
1: बरु हामी सर्दाउ न, त्यहाँ त छुट्टी संसार हुन्छ नि।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको चार बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरोफिजिशियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 266 र 553 834

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: हरेक स्पेन्डिङमा कलेक्टिङ पॉइंट्स,

0: 1.1 सँग सधैँ रिवार्डेड।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस 5 नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
3: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै

0: को र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ।
1: बिरामी जाँच
0: यही साउन 23 गते शनिबार
1: बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
2: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
3: वरिष्ठ न्युरो फिजिसियन पोखरामा
4: काठमाडौँ वीर हस्पिटलका न्युरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्युरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई। के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
2: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण MRI होइन, 3D टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3D टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टरमा
2: यहाँ अत्याधुनिक 3D टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोतियो MRI होल बडी, MRI होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3D MRI नै गराउ, समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-0027-29।
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: ಘರ್ ಹೋಸಿಯಾ ಆಫೀಸ್ ಹೋಟೆಲ್ ಹೋಸಿಯಾ ರೆಸ್ಟೋರೆಂಟ್ ಚಿಟೋ ರ ಭರ್ ಪರ್ದು ಇಂಟರ್ನೆಟ್ ಸೇವಾ ಪೋಖ್ರಾ ಇಂಟರ್ನೆಟ್ ಪೋಖ್ರಾ ಕೋ ಬ್ರಾಂಡ್ 25 ವರ್ಷಕ್ಕೆ ವಿಶ್ವಾಸ ಗತಿ ಸ ಅಪಾರ 1 GBPS ಸಮ್ಮಕ ಪ್ಯಾಕೇಜ್ ಕೋ ಬಹಾರ್ ಸ್ಟ್ರೀಮಿಂಗ್ ಗೇಮಿಂಗ್ ಕಾಮ ಹೋಸಿಯಾ ರಮಾಯಿಲೋ ಜಾ ಸುಕೆ ಜಾವ್ ಕನೆಕ್ಷನ್ ಮಾ ಕುನೆ ಗಡಬಡಿ ಸೈನ ಢಿಲೋ ಪೋಖ್ರಾ ಇಂಟರ್ನೆಟ್ ಸದೈ ತಪಾಯಕು ಸಾಥಮಾ ಹಿಜೋ ಆಜ ಭೋಲಿ ಹಾಮಿ ಛೌ ತಪಾಯಕು ಬಾಟೋಮಾ ಚಿಟೋ ಭರ್ ಪರ್ದೋ ಸುಲಭ ರ ಸಹಜ ಪೋಖ್ರಾ ಇಂಟರ್ನೆಟ್ ತಪಾಯಕು ಪೈಲ ರೋಜಾಯ.
2: वरिष्ठ न्यूरोफिजिशियन पोखरामा
3: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूप में प्रत्येक महीना को तेस्रो शनिवार सुंदर पोखरा फार्मेसी महेन्द्रपुर में आउने हुने भएकोले ढाड़ को नशा च्यापिएको रिंगटा लाग्ने बिर्सने मस्तिष्क घात हाथ खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुड़ा दुख्ने पेरालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ.
4: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म.
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834.
5: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स. विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526.
4: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा. उपचार हुने समस्याहरू सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, उड्को हुने वा धेरै अग्लो हुने. बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म. सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक. सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-871.
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भर पर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुके जाउ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधै तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भर पर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई.
6: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर 1 ब्रांड. नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला. टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम.

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 5 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरोफिजिशियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूप में प्रत्येक महीना को तेस्रो शनिवार सुंदर पोखरा फार्मेसी महेन्द्र पुल में आउने हुने भएकोले ढाड़ को नशा च्यापिएको रिंगटा लाग्ने बिर्सने मस्तिष्क घात हाथ खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुड़ा दुख्ने पेरालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह 12 बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
8: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
9: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
10: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
7: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-71।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
2: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
3: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274253752
1: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म। स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com। Admission open Pokhara College of Management PCM affiliated to Pokhara University 24th years of academic excellence in management bachelor program 4 years program of bachelor in business administration BBA 4 years of IT program bachelor of computer system and information technology BCSIT 4 years program of bachelor of business administration in finance BBA finance forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, उड्को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-71।

0: 200 यत्रा वर्षा देखुन मरि मेटेर बचत गरेया पैसो कति धेर होला भनेको
1: जम्मा यति
0: यसरी कहिले बन्ने हुन लखपति कहिले करोडपति
2: 1,000-2,000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटल को समृद्धि सूत्र अन्तर्गत एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी शुरू गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस् आजै एलएस क्यापिटल को वेबसाइट lscapital.com.np मा गई एसआईपी शुरू गर्नुहोस् म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला
3: आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ
4: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ त्यसैले रेड प्लस के हो यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ
3: नेपाल आदिवासी जनजाति महासंघ
5: होम केयर सेवा होम केयर सेवा
6: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
5: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
6: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
5: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
6: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
5: सुत्केरी नवजात शिशुको हेरचाह
6: क्यान्सर सर्जरी राहतकारी हेरचाह
5: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
6: डाक्टर ल्याब सेवा
5: औषधि डेलिभरी सेवा
6: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-4117777 मोबाइल 98-5609927

0: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
1: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल SS पाइप्स नेपाल्स नम्बर 1 ब्रान्ड नक्कलीदेखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
2: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्
3: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा BScIT, BHM, BBA, BBA फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ तर तपाईँले लिबर्टी नै किन रोज्ने किनकि यहाँ MPhil र PhD तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस् लिबर्टी कलेज अनामनगर सम्पर्क 57062 र 98229993

0: प्राणशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला साँझको छ बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। गण्डकीमा राइड सेयरिङ सेवा कार्यान्वयन अन्तिम चरणमा, साउन 15 पछि दर्ता बिनाका लागि कार्यवाही गरिने। कास्कीमा अवैध रूपमा माटो खन्ने जेसीबी र टिप्पर कार्यवाहीमा, अपरेशन 365 अभियान मार्फत थप 33 मोटरसाइकल नियन्त्रणमा। कास्कीमा पालिका र वडा पुनरावलोकन बारे सर्वदलीय छलफल सम्पन्न, पालिकाको संख्या बढ़ाउन मापदण्ड संशोधन गर्नुपर्नेमा जोड़। ड्यामसाइड टोल विकास संस्थाको रजत जयन्तीमा निशुल्क स्वास्थ्य शिविर, 300 भन्दा बढ़ी लाभान्वित। लायन्स डिस्ट्रिक्ट 325 जे नेपालको पहिलो क्याबिनेट बैठक शनिबार पोखरामा, करिब 1000 लायन्स सहभागी हुने। अमेरिकाले लगायो भारत र चीन सहित विश्वका झण्डै 60 देशमाथि नयाँ भन्सार कर। कंगोमा इबोला संक्रमणले 2 महिनामै 1000 भन्दा बढ़ीको मृत्यु र विश्व टेस्ट च्याम्पियनशीप 2027 फाइनल द ओभलमा हुने। जर्मनीको राष्ट्रिय टोलीको जिम्मेवारी, क्लोपलाई जर्मनीलाई पुनः विश्व फुटबलको शीर्ष स्तरमा फर्काउन दबाव। अब समाचार विस्तारमा सुन्नुहोस्। गण्डकी प्रदेश सरकारले राइड सेयरिङ सेवालाई कानूनी दायराभित्र ल्याउने तयारीलाई तीव्र बनाएको छ। राइड सेयरिङ नियमन तथा व्यवस्थापन नियमावली 2082 कार्यान्वयनको चरणमा पुगेको र साउन 15 गतेपछि दर्ता तथा इजाजत बिना सञ्चालन हुने कम्पनी र राइडरमाथि कानून अनुसार कार्यवाही गरिने यातायात व्यवस्था कार्यालय सवारी कास्कीले जनाएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कार्यालय प्रमुख ढाका प्रसाद शर्माले राइड सेयरिङ सेवा सञ्चालन गर्न इच्छुक कम्पनीहरूले सबैभन्दा पहिले कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता, प्रबन्ध पत्र, नियमावली, भ्याट दर्ता लगायतका आवश्यक कागजात तयार गरी अनलाइन प्रणाली मार्फत सेवा पंजीकरण गर्नुपर्ने बताउनुभयो। त्यसपछि सवारी साधनको विवरणसहित निवेदन दिएपछि आवश्यक परीक्षण गरी सञ्चालन अनुमति प्रदान गरिने जानकारी उहाँले दिनुभएको छ। उहाँका अनुसार हालसम्म सजिलो नेपाल प्रणाली, सवारी सेवा नेपाल प्रणाली, इकोमो नेपाल प्रणाली, जेम्स ग्रेन इलेक्ट्रो मोबिलिटी सर्भिस प्रणाली र मुबिन नेपाल प्रणाली गरी 5 कम्पनी दर्ता प्रक्रियामा प्रवेश गरिसकेका छन्। तीमध्ये सवारी सेवा नेपाल प्रणालीले 20 स्कूटर मार्फत सेवा सञ्चालन गर्ने गरी इजाजत प्राप्त गरिसकेको छ भने अन्य कम्पनीले मोबाइल एप विकास, आवश्यक कागजात संकलन तथा प्राविधिक प्रक्रिया पूरा गरिरहेका छन्। कार्यालय प्रमुख शर्माले कानूनले तोकेको समयभित्र सेवै सेवा प्रदायकलाई दर्ता प्रक्रियामा सहभागी हुन आग्रह गर्दै दर्ता बिनाको वा अफलाइन माध्यमबाट सञ्चालन हुने राइड सेवा प्रयोग नगर्न सर्वसाधारणलाई अनुरोध गर्नुभएको छ। प्रदेश सरकारले जारी गरेको नियमावली अनुसार दुई पाङ्रे राइड सेयरिङ सेवा सञ्चालन गर्ने कम्पनीको लागि 25,000 रूपियाँ, चार पाङ्रे सेवाको लागि 50,000 रूपियाँ तथा दुवै सेवा सञ्चालन गर्न चाहने कम्पनीको लागि 70,000 रूपियाँ दर्ता शुल्क तोकिएको छ। साथै प्रत्येक सवारी साधन दर्ताको लागि दुई पाङ्रेतर्फ 2,500 रूपियाँ र चार पाङ्रेतर्फ 10,000 रूपियाँ शुल्क राख्ने व्यवस्था छ। सार्वजनिक सवारी साधनलाई भने सवारी दर्ता शुल्कमा 50% छूट दिइनेछ। नियमावली अनुसार सञ्चालन अनुमति प्राप्त गर्न कम्पनीसँग कम्तीमा 20 सवारी साधन हुनुपर्नेछ। साथै कम्पनीको मोबाइल एप, डाटा सुरक्षा, प्राविधिक मापदण्ड तथा नेपाली सर्भरको प्रयोग लगायतका पक्षको परीक्षणपछि मात्रै सञ्चालन अनुमति दिइने कार्यालयले जनाएको छ। यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै चालक तथा यात्रुले हेलमेट प्रयोग गर्नुपर्ने, यात्रु तथा तेस्रो पक्षको बीमा अनिवार्य गर्नुपर्ने र चालकले दैनिक 12 घण्टा भन्दा बढ़ी सवारी चलाउन नपाउने व्यवस्था नियमावलीमा समावेश गरिएको छ। यातायात व्यवस्था कार्यालयका अनुसार नियमावली कार्यान्वयनको लागि मन्त्रालयले सार्वजनिक सूचना प्रकाशित गरिसकेको छ। सूचना प्रकाशित भएको मितिले 30 दिनभित्र इजाजत लिनुपर्ने व्यवस्था छ। त्यसपछि दर्ता तथा इजाजत बिना सञ्चालन हुने कम्पनी, व्यक्ति वा प्लेटफर्ममाथि कानून अनुसार कार्यवाही गरिनेछ। गण्डकी प्रदेश आर्थिक ऐन 2083 अनुसार दर्ता बिना सेवा सञ्चालन गर्ने कम्पनीलाई पहिलोपटक 1,00,000 रूपियाँ जरिवाना गरिनेछ भने पुनः उल्लंघन गरे जरिवाना दोब्बर हुनेछ। त्यस्तै इजाजत बिना सञ्चालन गर्ने दुई पाङ्रे राइडरलाई प्रतिपटक 5,000 रूपियाँ र चार पाङ्रे चालकलाई 10,000 रूपियाँ जरिवाना गर्ने व्यवस्था गरिएको छ। कार्यालयले मन्त्रालय, यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली मार्फत नियमित अनुगमन गरिने जनाएको छ। प्रदेश सरकारले देशमै पहिलोपटक राइड सेयरिङ तथा सेल्फ ड्राइभ सेवालाई कानूनी मान्यता दिएसँगै यसअगाडि स्पष्ट कानूनी आधार बिना सञ्चालन हुँदै आएका सेवा प्रदायकहरू औपचारिक दर्ता प्रक्रियामा आउन थालेका छन्। अब कानूनी मापदण्ड पूरा गरी इजाजत प्राप्त कम्पनीले मात्रै गण्डकी प्रदेशमा राइड सेयरिङ सेवा सञ्चालन गर्न पाउनेछन्। पोखरामा अवैध रूपमा प्राकृतिक दोहन गरिरहेका चारवटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पोखरा महानगरपालिका वडा नम्बर 26 विजयपुरमा अवैध रूपमा माटो उत्खनन भइरहेको सूचना प्रहरीले पाएको थियो। सोही सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीको टोली घटनास्थल पुगेको थियो। माटो लोड गरिरहेको अवस्थामा प्रहरीले एउटा जीएसीबी स्काभेटर र तीनवटा टिपर नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएका सवारी साधनहरू G1K3788 स्काभेटर, G1K7766, G1K8177 र G1K2920 नम्बरको ट्रिपरहरू नियन्त्रणमा लिएको र सबै सवारी साधनलाई आवश्यक कार्यवाहीको लागि पोखरा महानगरपालिकाको कार्यालयमा पठाइएको थियो। महानगरले 75,000 जरिवाना गरे ती सवारी साधनलाई छाडिदिएको कास्की प्रहरीका सूचना अधिकारी एवं डीएसपी वीरेन्द्र कुमार पासवानले बताउनु भएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराका विभिन्न स्थानबाट स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने थप 33 वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। प्रहरीले सञ्चालन गरिरहेको अपरेशन 365 अभियान अन्तर्गत बिहिबार राति चेकिङका क्रममा ती सवारी साधनहरू नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार विभिन्न क्षेत्रबाट मोटरसाइकलहरू समातिएका छन्। जिल्ला प्रहरी कार्यालयले महेन्द्रपुल र नयाँ बजार क्षेत्रबाट 2 वटा, वडा प्रहरी कार्यालय बैदामले लेकसाइड, सिर्जनाचोक र राष्ट्र ब्याङ्क चोक क्षेत्रबाट 10 वटा, इलाका प्रहरी कार्यालय सिसुवाले तालचोक र गगनगौंडा क्षेत्रबाट 2 वटा मोटरसाइकल समातेका हुन्। यसै गरी वडा प्रहरी कार्यालय बगरले बागलुङ बसपार बिन्दवासिनी र नदीपुर क्षेत्रबाट 14 वटा, वडा प्रहरी कार्यालय रामबजारले अमरसिंह चोक, हस्पिटल चोक र बुद्ध चोक क्षेत्रबाट 5 वटा मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। सबै मोटरसाइकलमाथि आवश्यक कार्यवाही प्रक्रिया अगाडि बढ़ाइएको कास्की प्रहरीका सूचना अधिकारी एवं डीएसपी वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभएको छ। कास्की प्रहरीले सञ्चालन गरेको अपरेशन 365 अभियान अन्तर्गत हालसम्म 773 वटा सवारी साधन र 36 जना मानिसलाई नियन्त्रणमा लिई कार्यवाही गरिसकिएको छ। गाउँपालिका तथा नगरपालिका र वडाको संख्या, सीमाना हेरफेर तथा नगरपालिका वर्गीकरणको पुनरावलोकन सम्बन्धी मापदण्ड 2083 अनुसार गठित कास्की जिल्ला स्तरीय पुनरावलोकन अध्ययन समितिले सुझाव संकलनको दोस्रो चरण अन्तर्गत प्रतिनिधि सभा तथा गण्डकी प्रदेशसभामा कास्कीबाट प्रतिनिधित्व गर्ने सांसद तथा विभिन्न राजनैतिक तथा प्रतिनिधिसँग छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा समितिका संयोजक लीलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय तह पुनरावलोकन प्रक्रियालाई प्रभावकारी र यथार्थपरक बनाउन सरकारवालाको सुझाव संकलन गरिएको हो। बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पौडेलले नेपाल सरकारले जारी गरेको मापदण्ड अनुसार कास्कीका 5 वटै स्थानीय तह, राजनीतिक दल, सामाजिक संघ संस्था, बुद्धिजीवी तथा आम नागरिकबाट प्राप्त सुझावलाई समेटेर समितिले निष्पक्ष रूपमा आफ्नो प्रतिवेदन तयार गर्ने बताउनुभयो। उहाँले नेपाल सरकार मन्त्री परिषदको निर्णय अनुसार भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा 2083 असार 4 गते राजपत्रमा प्रकाशित सूचना बमोजिम समितिले आफ्नो कार्य अघि बढ़ाउने जानकारी दिनुभयो। छलफलमा प्रतिनिधि सभा सदस्य बिना गुरूङ, गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी, प्रदेशसभा सदस्य सरस्वती गुरूङ, राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीका अध्यक्ष यदुनाथ अधिकारी, नेकपा एमाले कास्कीका अध्यक्ष बैनबहादुर छेत्री अधिकारी, नेपाली कंग्रेस कास्कीका सचिव भानु ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीका सचिव भानु भण्डारी तथा राष्ट्रिय जनमोर्चा कास्कीका इन्चार्ज शंकर बराल लगायतले आफ्नो धारणा राख्नुभएको थियो। उहाँहरूले विगतमा कास्कीमा स्थानीय तहको संख्या निर्धारण वैज्ञानिक र व्यावहारिक ढंगले नभएको उल्लेख गर्दै वर्तमान आवश्यकता र जनसंख्याको चाप अनुसार पालिकाको संख्या बढ़ाउनु पर्ने धारणा राख्नुभयो। त्यसका लागि नेपाल सरकारले जारी गरेको पुनरावलोकन मापदण्ड नै संशोधन गरी संवैधानिक तथा नीतिगत व्यवस्था गर्न आवश्यक रहेको उहाँहरूको भनाइ थियो। स्थानीय तहको पुनर्संरचनालाई राजनैतिक सहमतिको आधारमा अघि बढ़ाउनु पर्नेमा पनि सहभागीहरूले जोड़ दिएका थिए। कार्यक्रममा पुनरावलोकन मापदण्डका प्रमुख प्रावधानबारे पनि जानकारी गराइएको थियो। मापदण्ड अनुसार पालिकाको संख्या तथा सीमाना हेरफेर वा पालिकाहरू गाभ्ने प्रस्ताव गर्दा स्थानीय सरकार सञ्चालन 2074 दफा 3 दफा 2 बमोजिम जनसंख्या, भौगोलिक अवस्था, प्रशासनिक सुगमता, पूर्वाधार विकास, आर्थिक क्षमता, प्राकृतिक स्रोत साधनको उपलब्धता तथा भाषिक, सांस्कृतिक र सामुदायिक बनौटलाई मुख्य आधार बनाउनु पर्ने व्यवस्था छ। त्यसै गरी वडा संख्या, सीमाना तथा केन्द्र हेरफेर वा वडा गाभ्ने प्रस्ताव गर्दा ऐनको दफा 5 दफा 3 अनुसार जनसंख्या वितरण, भौगोलिक निरन्तरता, भौगोलिक अनुकूलता, भाषिक तथा सांस्कृतिक विशिष्टता, सेवा प्रवाहको अवस्था र विद्यमान भौतिक पूर्वाधारलाई आधार मान्नुपर्ने उल्लेख गरिएको छ। मापदण्ड अनुसार सीमाना हेरफेर सम्बन्धी प्रस्ताव सम्बन्धित स्थानीय तहको तत्काल कायम रहेको सदस्य संख्याको 2/3 बहुमतबाट पारित भई प्रदेश सरकारमा सिफारिश गर्नुपर्नेछ। प्रदेश सरकारले 15 दिनभित्र उक्त प्रस्ताव नेपाल सरकार समक्ष पठाउनुपर्ने व्यवस्था रहेको छ। अन्तिम रूपमा स्थानीय तहको केन्द्र र सीमाना निर्धारण गर्ने अधिकार भने नेपाल सरकारमै रहने मापदण्डमा उल्लेख छ। समितिका सदस्य सचिव तथा जिल्ला समन्वय अधिकारी नवराज बराल र शाखा अधिकृत लक्ष्य शर्माले पुनरावलोकन मापदण्ड, समितिको कार्यक्षेत्र तथा प्रक्रिया सम्बन्धमा विस्तृत जानकारी गराउनु भएको थियो। उक्त समितिमा जिल्ला समन्वय समितिका प्रमुख संयोजक रहने व्यवस्था छ भने सम्बन्धित स्थानीय तहका अध्यक्ष वा प्रमुख, सहायक प्रमुख जिल्लाधिकारी, नापी कार्यालय प्रमुख, मालपुत कार्यालय प्रमुख, सम्बन्धित पालिकाका प्रमुख, प्रशासकीय अधिकृत सदस्य रहने तथा जिल्ला समन्वय अधिकारी सदस्य सचिव रहने व्यवस्था गरिएको छ। कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख सरिता मालसहित समितिका सदस्यहरूको सहभागिता रहेको थियो। छलफलबाट प्राप्त सुझावलाई समेटेर समितिले आगामी दिनमा पुनरावलोकन सम्बन्धी प्रतिवेदन तयार गरी सम्बन्धित निकायमा सिफारिश गर्ने जनाएको छ।
ड्यामसाई टोल विकास संस्थाको रजत जयन्ती वार्षिक उत्सवको अवसरमा शुक्रबार पोखरा 17 स्थित पारदी माध्यमिक विद्यालयको प्राङ्गणमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। स्वस्थ समुदाय समुन्नत समाज भन्ने मूल उद्देश्यका साथ आयोजित शिविरबाट 300 भन्दा बढ़ी स्थानीयले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका छन्। शिविरको उद्घाटन गण्डकी प्रदेश सरकारको सामाजिक विकास विभाग तथा खेलकुद मन्त्रालयका सचिव डाक्टर श्रेष्ठ नारायण पौडेलले गर्नुभएको थियो। कार्यक्रममा बोल्दै उहाँले पोखरालाई सफा सुन्दर र व्यवस्थित बनाउन टोल विकास संस्थाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। ड्यामसाई टोल विकास संस्थाले समुदायमा खेलेको सक्रिय भूमिकाको प्रशंसा गर्दै उहाँले पछिल्लो समय टोल विकास संस्थाहरूको सक्रियता केही घटेको महसुस भएको उल्लेख गर्नुभयो। नागरिककै सहभागिताबाट स्थापना भएका यस्ता संस्थाहरू अझ प्रभावकारी र सक्रिय बन्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। पोखरा महानगरपालिका वडा नम्बर 17 वडा अध्यक्ष राधिका कुमारी साई योगीले वडाको समग्र विकासमा टोल विकास संस्थाहरूको योगदान उल्लेखनीय रहेको बताउनुभयो। वडाकै स्वास्थ्य क्षेत्रमा आबद्ध चिकित्सक नर्स तथा स्वास्थ्यकर्मीहरूको सक्रियतामा शिविर आयोजना हुनु सकारात्मक उदाहरण भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले समाजमा स्वास्थ्यप्रति सचेतना फैलाउने विश्वास व्यक्त गर्नुभयो। संस्थाकी अध्यक्ष विदुमाया सापुटाले सबै पक्षको सहयोग र सहभागिताको कारण रजत जयन्तीको अवसरमा अर्थपूर्ण कार्यक्रम आयोजना गर्न सफल भएको बताउनुभयो। समुदायको स्वास्थ्य प्रवर्धन र सामाजिक एकतालाई बलियो बनाउने उद्देश्यले शिविर आयोजना गरिएको उहाँको भनाइ थियो। कार्यक्रमको उद्देश्यबारे संस्थाका संरक्षक तथा कार्यक्रम संयोजक विष्णुराज बरालले प्रकाश पार्नुभएको थियो। कार्यक्रमको सञ्चालन संस्थाको सचिव अम्बिका थापाले गर्नुभएको थियो। रजत जयन्तीलाई केवल औपचारिक उत्सवमा सीमित नराखी समुदायको प्रत्यक्ष हित हुने सामाजिक कार्यक्रमका रूपमा स्वास्थ्य शिविर आयोजना गरिएको संस्थाले जनाएको छ। शिविरमा सहभागीहरूले निशुल्क स्वास्थ्य परीक्षण परामर्श तथा आवश्यक स्वास्थ्य सुझाव प्राप्त गरेका थिए। जिल्ला उद्योग वाणिज्य संघ नवलपरासी बर्दघाट सुस्ता पूर्व गैंडाकोटको सातौं साधारण सभा तथा चौथो अधिवेशनबाट छविलाल कर्णेल अध्यक्षमा निर्वाचित हुनुभएको छ। संघको विधानमा रहेको वैधानिक व्यवस्था अनुसार वरिष्ठ उपाध्यक्ष रहनुभएका कर्णेल स्वत अध्यक्ष बन्नुभएको हो। अधिवेशनको औपचारिक उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सूर्यकृष्ण वैद्यले आज गर्नुभएको थियो। कार्यक्रममा उद्योग व्यापार तथा निजी क्षेत्रको वर्तमान अवस्था चुनौती र आगामी कार्यदिशाबारे छलफल गरिएको थियो। अध्यक्षमा निर्वाचित भएपछि कर्णेलले जिल्लाभित्र रहेका सबै उद्योग वाणिज्य संघहरूसँग सहकार्य र समन्वयलाई प्राथमिकतामा राख्दै अघि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले नेपाल उद्योग वाणिज्य महासंघ र गण्डकी प्रदेश उद्योग वाणिज्य महासंघसँग सुमधुर सम्बन्ध कायम गर्दै संस्थालाई अझ प्रभावकारी बनाइने बताउनुभयो। स्थानीय सरकारसँगको सहकार्यलाई समेत प्राथमिकता दिने उल्लेख गर्दै उहाँले साना तथा मझौला व्यवसायका समस्या समाधान, स्थानीय उत्पादनको बजारीकरण, उद्यमशीलताको प्रवर्धन तथा उद्योगी व्यवसायको हकित संरक्षणको लागि सबै तहका सरकारसँग समन्वय गरेर काम गर्ने बताउनुभयो। कार्यक्रममा मुनाल फूड्सका संचालक तथा कार्य समिति सदस्य दीपक भट्टराईले उद्योगी व्यवसायले हाल भोगिरहेको समस्याबारे धारणा राख्दै राज्यका नीतिगत व्यवस्थाको कारण निजी क्षेत्र विभिन्न चुनौतीको सामना गर्न बाध्य भएको बताउनुभयो। उहाँले व्यवसाय मैत्री नीति तथा वातावरण निर्माण गर्न सरकारसँग आग्रह गर्नुभयो। कार्यक्रममा जिल्ला उद्योग वाणिज्य संघ गैंडाकोटका अध्यक्ष दीपक सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो। अधिवेशनले आगामी दुई वर्षीय कार्यकालका लागि 29 सदस्यीय नयाँ कार्य समिति गठन गर्नेछ। नयाँ कार्य समितिले जिल्लाको उद्योग व्यापार तथा उद्यमशीलताको विकास, व्यवसायका साझा मुद्दाको सम्बोधन र निजी क्षेत्रको हित प्रवर्धनमा केन्द्रित भएर काम गर्ने अपेक्षा गरिएको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्। तर यति बेला पालो भएको छ विज्ञापनिकाको बताउनुभयो। उहाँले व्यवसाय मैत्री नीति तथा वातावरण निर्माण गर्न सरकारसँग आग्रह गर्नुभयो। कार्यक्रममा जिल्ला उद्योग वाणिज्य संघ गैंडाकोटका अध्यक्ष दीपक सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो। अधिवेशनले आगामी दुई वर्षीय कार्यकालका लागि 29

0: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटरको बानी लाग्छ।
1: सुवर्ण अवसर
2: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
2: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेशन पश्चात दुखाई कम हुने,
2: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
2: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 061-590-162-590-163।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115-9251-98-190।
4: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
4: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
5: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
6: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन

साँझ छ बजेको अन्नपूर्ण हाईलाई एड्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट 325 जे नेपालको प्रथम क्याबिनेट बैठक भोलि पोखरामा हुने भएको छ। बैठकको सम्पूर्ण तयारी पूरा भएको डिस्ट्रिक्ट गवर्नर प्रजापति बास्तोलाले जानकारी दिनुभएको छ। उहाँका अनुसार बैठकमा डिस्ट्रिक्टका पदाधिकारीसहित करिब 1000 लायन्स सदस्यको सहभागिता रहनेछ। बैठकको मुख्य आकर्षण क्याबिनेट पदस्थापना कार्यक्रम हुनेछ भने आगामी कार्यकालका नियमित कार्यक्रम तथा नीतिहरू पनि पारित गरिनेछन्। बैठक अगाडि शनिबार बिहान पीस परेड आयोजना गरिने भएको छ। बीपी चोक चिफलेडुङ्गाबाट शुरू हुने परेड न्यूरोड हुँदै पोखरा सभागृहमा पुगेर समापन हुनेछ। शान्ति सेवा र सामाजिक सद्भावको सन्देश प्रवाह गर्ने उद्देश्यले परेड आयोजना गरिएको गवर्नर बास्तोलाले बताउनुभएको छ। यस वर्ष डिस्ट्रिक्टले सर्भिस अर्थात सामाजिक सेवालाई मुख्य प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ। समाजमा लायन्सको भूमिका अझ प्रभावकारी बनाउने लक्ष्यका साथ शिक्षा स्वास्थ्य तथा आवश्यकता अनुसारको सामाजिक क्षेत्रमा सेवा विस्तार गरिने उहाँले बताउनुभएको छ। जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने मूल मान्यता अनुसार समुदायको आवश्यकतामा आधारित सेवा कार्यक्रम सञ्चालन गरिने र त्यसमार्फत संस्थाप्रति जनआकर्षण बढ़ाउने लक्ष्य रहेको उहाँको भनाइ छ। उहाँले सेवा नै लायन्सको पहिचान भएकाले यही क्षेत्रलाई केन्द्रमा राखेर कार्ययोजना अघि बढ़ाइने स्पष्ट पार्नुभएको छ। हाल डिस्ट्रिक्ट 325 जे नेपाल अन्तर्गत 146 क्लबमा करिब 3100 सदस्य आबद्ध रहेका छन्। क्याबिनेट बैठकमा काठमाडौँबाट 250 भन्दा बढ़ी, बागलुङबाट करिब 100 तथा गोर्खाबाट पनि 100 प्रतिनिधिको सहभागिता रहने जनाइएको छ। डिस्ट्रिक्टले सामाजिक सेवासँगै पर्यटन प्रवर्धनमा पनि योगदान पुर्याउने उद्देश्य राखेको जनाएको छ। पोखरामा आयोजना हुने ठूलो स्तरको कार्यक्रममा देशका विभिन्न जिल्लाबाट आउने लायन्स सदस्यहरूले स्थानीय पर्यटन प्रवर्धनमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ। प्रथम क्याबिनेट बैठकमा लायन्स इन्टरनेशनलका इन्टरनेशनल डिरेक्टर राजन लम्साल प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ। बैठकबाट आगामी वर्षका सेवा कार्यक्रम, संगठन विस्तार तथा सामाजिक उत्तरदायित्व सम्बन्धी योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिने आयोजकको अपेक्षा रहेको छ। लेखनाथ खानेपानी उपभोक्ता संस्थाले खानेपानी सुरक्षा उपसमितिका पदाधिकारी एवं सदस्यहरूको लागि खानेपानी सुरक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेका छन्। संस्था अन्तर्गत रहेका 10 क्षेत्रका सदस्य तथा संयोजकहरूलाई पालै पालो गरी संस्थाको वास्तविक अवस्था, खानेपानी प्रणाली, वितरणको विधि र भावी योजनाको बारेमा जानकारी गराइएको हो। यसैबीच शुक्रबार संस्थाको क्षेत्रीय समितिलाई संस्थागत जानकारी दिने उद्देश्यले अभिमुखीकरण कार्यक्रम गरिएको छ। कार्यक्रममा संस्थाका अध्यक्ष मुरारी शर्माले संस्थाले क्षेत्रगत रूपमै समस्या समाधान गर्ने गरी नयाँ कार्यशैली अघि सारेको बताउनुभएको थियो। उहाँले अब क्षेत्रीय बैठकहरूमा सम्बन्धित क्षेत्रका प्लम्बर र मिटर जाँच्नेलाई समेत सहभागी गराइनेछ, जसले गर्दा स्थानीय समस्या त्यही टुंग्याउन सकिने र केन्द्रीय समितिको बैठक छोटो समयमा सक्न सकिने बताइएको छ। अध्यक्ष शर्माले सामान खरिदमा कानूनी प्रक्रिया पूर्ण रूपमा पालना गर्दै आएको बताउँदै सूचीकृत संस्थाहरूबाट मात्र टेण्डर माग्ने र आपतकालीन अवस्थामा मात्र कार्य समितिको निर्णयबाट छिटो प्रक्रिया अप्नाइने उहाँले जानकारी दिनुभयो। तर नेपाल सरकारले खरिद ऐनमा पुरानै दरमा पाइप राखेकाले हाल पाइप आपूर्तिमा समस्या देखिएको र निर्माण कार्य नै रोकिने जोखिम रहेको उहाँले बताउनुभएको छ। जनप्रिय मावि सिमलचौरमा कक्षा 11 अध्ययनरत विद्यार्थीलाई कक्षा 12 विद्यार्थीले स्वागत गरेका छन्। आज कक्षा 12 छात्रा सन्ध्या श्रेष्ठको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा 350 नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत गरिएको हो। अमेरिकाले जबरजस्ती श्रम प्रयोग गरेर उत्पादन गरिएका वस्तुको आयात रोक्न पर्याप्त कदम नचालेको आरोप लगाउँदै विश्वका झण्डै 60 प्रमुख व्यापार साझेदारमाथि नयाँ भन्सार शुल्क लागू गरेको छ। आजदेखि लागू भएको नयाँ व्यवस्था अनुसार सम्बन्धित देशका वस्तुमा 10-12% अतिरिक्त भन्सार शुल्क लाग्नेछ। यसबाट बेलायत, चीन, युरोपेली संघ, क्यानाडा, जापान, भारत लगायतका अमेरिकाका प्रमुख व्यापार साझेदार प्रभावित हुनेछन्। यी देशहरूले अमेरिकाको कुल आयातको झण्डै 99.4% हिस्सा ओगट्छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल शुरू गरे यता अमेरिकी उद्योग संरक्षण, उत्पादन वृद्धि र रोजगारी सृजनालाई प्राथमिकता दिँदै ट्यारिफलाई आफ्नो प्रमुख आर्थिक नीतिका रूपमा अगाडि बढ़ाइरहनु भएको छ। कंगोमा फैलिएको इबोला प्रकोपले 2 महिनाभन्दा केही बढ़ी अवधिमै 1000 भन्दा बढ़ी मानिसको ज्यान लिएको छ। यो गति सन् 2014 16 इतिहासकै सबैभन्दा भीषण इबोला महामारीको तुलनामा झण्डै 3 गुणा तीव्र रहेको तथ्याङ्कले देखाएको छ, जसले स्वास्थ्य अधिकारीहरूलाई थप चिन्तित बनाएको छ। कंगोको स्वास्थ्य मन्त्रालयका अनुसार हालको प्रकोपमा 2536 संक्रमण पुष्टि भएको छ भने 1033 मृत्यु भइसकेको छ। अनुपूर्ण हाइलाइट्समा अब खेल प्रसंग। सन् 2027 आईसीसी विश्व टेस्ट च्याम्पियनशीपको फाइनल खेल इंग्ल्याण्डको द ओभल मैदानमा हुने भएको छ। गएको वर्ष लर्ड्समा भएको फाइनलको सफलतापछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसी आउँदो 3 विश्व टेस्ट च्याम्पियनशीप फाइनलको आयोजना गर्ने अधिकार इंग्ल्याण्डलाई दिएको थियो। लर्ड्स मैदानको स्वामित्व रहेको मेरिलोबन क्रिकेट क्लब एमसीसीले त्यहाँका पिचहरूको गुणस्तर सुधार गर्ने काम गरिरहेकोले विश्व टेस्ट च्याम्पियनशीपको फाइनल अर्को वर्षको जूनमा द ओभलमा हुने भएको हो।
इंग्ल्याण्ड क्रिकेट बोर्ड ईसीबीले आईसीसी संघको सम्झौता अन्तर्गत यो निर्णय लिएको हो। यो निर्णयको एउटा मुख्य कारण लर्ड्सको पिचको गुणस्तर सम्बन्धी चिन्ता हो। गएको महिना इंग्ल्याण्ड र न्यूजील्याण्ड बीचको टेस्ट क्रिकेटका लागि प्रयोग गरिएको पिचको सतहलाई असन्तोषजनक ठहर गर्दै आईसीसीले लर्ड्सको पिचलाई पहिलो डिमेरिट पोइन्ट प्रदान गरेको छ। एमसीसीले पनि यस समस्यालाई सम्बोधन गर्नुपर्ने आवश्यकतालाई स्वीकार गरेको छ। विश्व टेस्ट च्याम्पियनशीपमा अहिले अस्ट्रेलिया शीर्ष स्थानमा छ भने दक्षिण अफ्रिका र न्यूजील्याण्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। यद्यपि यी तीनवटै टोलीले अझै कम्तीमा 10 टेस्ट खेल्न बाँकी छ। सन् 2025 अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिकाले विश्व टेस्ट च्याम्पियनशीपको उपाधि जितेको थियो। जर्मनीले राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा लिभरपुलका पूर्व प्रशिक्षक युर्गेन क्लोपलाई नियुक्त गरेको छ। विश्वकपमा लगातार असफल हुँदै आएको टोलीलाई पुनः लयमा फर्काउने चुनौतीसहित क्लोपले जर्मनीको जिम्मेवारी सम्हाल्नु भएको हो। जर्मन फुटबल संघले आज पत्रकार सम्मेलन गर्दै क्लोपसँग 2030 विश्वकपसम्मका लागि सम्झौता भएको जानकारी दिएको हो। क्लोपले जुलियन नागेल्सम्यानको स्थान लिनुभएको हो। नागेल्सम्यानले विश्वकपमा जर्मनी पारगीसँग पराजित भएपछि पद छोड्नु भएको थियो। उक्त हारसँगै जर्मनी पुरूष विश्वकपको अन्तिम 16 पुग्न लगातार तेस्रो पटक असफल भएको थियो। साँझ 6 अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। गण्डकीमा राइड सेयरिङ सेवा कार्यान्वयन अन्तिम चरणमा साउन 15 दर्ता बिनाका लागि कार्यवाही गरिने। कास्कीमा अवैध रूपमा माटो खन्ने जेसीबी र टिप्पर कार्यवाहीमा अपरेशन 365 अभियान मार्फत थप 33 मोटरसाइकल नियन्त्रणमा। कास्कीमा पालिका र वडा पुनरावलोकन बारे सर्वदलीय छलफल सम्पन्न। पालिकाको संख्या बढ़ाउन मापदण्ड संशोधन गर्नुपर्नेमा जोड़। ड्यामसाइड टोल विकास संस्थाको रजत जयन्तीमा निशुल्क स्वास्थ्य शिविर 300 भन्दा बढ़ी लाभान्वित। लायन्स डिस्ट्रिक्ट 325 जे नेपालको पहिलो क्याबिनेट बैठक शनिबार पोखरामा हुने। करिब 1000 लायन्स सहभागी हुँदै। अमेरिकाले लगायो भारत र चीन सहित विश्वका झण्डै 60 देशमाथि नयाँ भन्सार कर। कंगोमा इबोला संक्रमणले 2 1000 भन्दा बढ़ीको मृत्यु र विश्व टेस्ट च्याम्पियनशीप 2027 फाइनल द ओभलमा हुने। जर्मनीको राष्ट्रिय टोलीको जिम्मेवारी क्लोबलाई जर्मनीलाई पुनः विश्व फुटबलको शीर्ष स्तरमा फर्काउन दबाव। अवस्था साँझ 6 अनुवर्ण हाइलाइट्स यति नै। प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 अनुवर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
1: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
0: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
0: फोन नम्बर 0614510000
1: 0614510002 मोबाइल नम्बर 9856084666
0: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
3: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 0161-590-162-590-163।
4: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration. BBA, 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intuit to learn, go first to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 0615447615701724. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
5: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू
5: हार जोड्ने, नसा तथा मेरुदण्ड रोग,
6: जनरल सर्जरी, सबै प्रकारका अपरेसन सेवा,
5: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
6: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
5: न्युरो सर्जरी सेवा,
6: बाल रोग,
5: नाक कान तथा घाँटी रोग,
6: मानसिक तथा स्नायु रोग,
5: प्रसूति तथा स्त्री रोग,
6: छाला, यौन तथा कुष्ठ रोग,
5: नेत्र रोग,
6: दाँत तथा मुख रोग,
5: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेसनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेसन,
6: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
5: सुविधा सम्पन्न आईसीयू सेवा,
6: डिजिटल एक्सरे,
5: सिटी स्क्यान सेवा,
6: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
5: इन्डोस्कोपी, इसिजी, इइजी, पिटिए,
6: फिजियोथेरापी, युरोफ्लोमेट्री,
5: केमोथेरापी,
6: सुरक्षित गर्भपतन सेवा,
5: होल बडी चेकअप, हेल्थ प्याकेज,
6: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
5: फोन 0165-72648-5782-849।
7: हेलो
8: हजुर, नमस्कार।
7: हेलो
8: नमस्कार काका, सुन्नु भएन?
7: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरै पाइन।
8: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
7: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
8: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
7: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
8: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
7: अनि कति बेला बस्छन् त डाक्टर?
8: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभयो हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
7: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
9: फिस्टल आइबेव केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
10: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
9: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबेव केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
10: साँच्चै हो र?
9: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
10: हो त?
9: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आइबेव केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा, फोन 061-450-424, 98-84-46-525।
10: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
4: म त BHM पढ्ने हो NTHMC-मा।
10: म पनि BBA NTHMC-मा नै पढ्ने सोचिरहेको छु।
4: शशिधर, अनि तिमी नि?
11: म त BBA फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
4: त्यो पनि NTHMC-मा छ नि।
10: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई BHM, BBA, BBA फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज NTHMC पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
4: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज NTHMC पोखरा, फोन 061-50-75-78-50-51-33 र 576-458।
10: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
4: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट, ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
12: एडमिशन ओपन इन इंजीनियरिंग एंड आर्किटेक्चर। Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
13: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871। मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
14: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
15: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
14: त्यसैले साधारण एमआरआई होइन, 3D टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3D टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
15: यहाँ अत्याधुनिक 3D टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
14: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3D MRI नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-027-29।
15: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
16: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमल चौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त, विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित, साथै ISO मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ BCA र व्यवस्थापन तर्फ BBA को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
15: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 BBA कलेजमा पढ्न सफल, माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
16: विस्तृत जानकारीका लागि लागग्रान्डी इन्टरनेशनल कलेज, पोखरा 8 सिमल चौर, फोन 061-573-163-582-844, वेबसाइट www.lagrandi.edu.np।
17: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
18: NMB क्यापिटलको SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB क्यापिटलको वेबसाइट वा नजिकैको NMB ब्याङ्कको शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB क्यापिटल SIP, पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: Vatsalya Pokhara Clinic, New Road, Pokhara. Fertility Hotline 01-597-06-11.
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 98560-33405 98560-33405।
2: होम केयर सेवा होम केयर सेवा
3: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
2: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह
3: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह
2: सुत्केरी नवजात शिशु को हेरचाह
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
3: डाक्टर ल्याब सेवा
2: औषधि डेलिभरी सेवा
3: उपकरण बहाल सेवा तपाईको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेटुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98560-99-77।
4: अयानी मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
5: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
5: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 01-586-536 मोबाइल 98560-00536।
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
7: ओ सुरेश, बिहान बिहान कता जान लागिस्?
5: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला छ यार। आजको पास त उतै होला छ यार।
7: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो बाइकमा गएर आइहालौँ।
1: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर, मोबाइल 98560-48082 98461-48082।
8: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256

0: 2.3 का सदै रिवार्डेड
1: हजुर सुन्नुस् त खुशीको खबर ल्याएका छौँ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
2: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
1: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-76-044
2: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स नेपाल नम्बर 1 ब्रान्ड नक्कली देखि सावधान जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
4: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा
5: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति
4: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ
5: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
4: 24 घण्टा इमर्जेन्सी सेवा
5: सम्पूर्ण ओपिडी सेवा
4: बच्चाको आँखा जाँच बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार
5: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार
4: रेटिना सम्बन्धी जाँच एवं उपचार
5: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार
4: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार
5: आँखा छर्केको सिधा पार्ने सर्जरी
4: आँखामा मासु पलाएको उपचार एवं सर्जरी
5: लेजर सर्जरी सम्बन्धी सेवा
4: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी
5: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पित आइरहेको उपचार तथा सर्जरी
4: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार
5: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार
4: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार
5: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपिडी सेवा
6: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ
4: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार फोन 061-590-217-590-219
5: स्वस्थ आँखा स्वच्छ दृष्टि
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स नेपाल नम्बर 1 ब्रान्ड नक्कली देखि सावधान जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
7: वरिष्ठ न्युरो फिजिसियन पोखरामा
8: काठमाडौँ वीर हस्पिटल का न्युरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्युरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
9: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म
8: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061-587-266 र 553-834

0: रारा चाउचाउ ब्राउन चिकन ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरूरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: साताभरिको शेयर बजारको उतार चढाव कसको कति कारोबार
1: सम्पूर्ण जानकारीका लागि
0: कार्यक्रम शेयर बजार।
2: नमस्कार, शान्ति र विकासका लागि संचार रेडियो नपुन 93.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम शेयर बजारमा तपाईँलाई स्वागत छ। म हुँ सुबा नेपाल, प्राविधिक सहकर्मी आर्यन थापाको साथमा। तपाई कार्यक्रम शेयर बजार हरेक साताको शुक्रबार बेलुकी 7 बजे रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जबाट सुन्दै आइरहनु भएको छ। साथै तपाई हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्जसँगै अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत पनि एकसाथ सुनिरहनु भएको छ। आजको यो अर्को नयाँ श्रृंखलामा पनि हामी तपाईलाई शेयर बजारमा कारोबार भएका विभिन्न कम्पनीहरूको साप्ताहिक गतिविधिको बारेमा जानकारी गराउँदछौ। साथै विभिन्न कम्पनीहरूले निष्कासन गरिरहेका र छिट्टै निष्कासन गर्न लागेका साधारण शेयर आईपीओ एफपीओ हकफरत बोनस र लिलामी शेयरहरूको बारेमा पनि हामी यस कार्यक्रममा जानकारी गराउँदछौ। साथै शेयरसँग सम्बन्धित अन्य नयाँ गतिविधिहरू पनि हामी यस कार्यक्रममा जानकारी गराउँदछौ। कार्यक्रमको शुरूआत गरौं साताभरि कारोबार भएका कम्पनीहरूको शेयर गतिविधिबाट। यो साता पनि शेयर बजारमा 5 दिन नै शेयर कारोबार भएको छ। सोमबारबाट आज शुक्रबारसम्म कारोबार भएको बजारमा 1 दिन शेयर बजार घटेको छ भने 4 दिन भने शेयर बजार बढ़ेको छ। साताको तेस्रो कारोबारको दिन बुधबार मात्र 13.15 अंकले घटेको बजार सोमबार 41.70 अंक, मंगलबार 7.25 अंक र हिजो बिहिबार 14.17 अंकले बढ़ेको थियो। यस्तै साताको शेयर कारोबार हुने अन्तिम दिन आज शुक्रबार पनि शेयर बजार नेप्से परिसूचक सामान्य अंकले बढ़ेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक 7.90 अंकले बढ़ेर 2764.63 को बिन्दुमा पुगेको हो। आज नेप्से बढ़ेसँगै कारोबार रकममा पनि अघिल्लो दिनहरूको तुलनामा वृद्धि भएको छ। आज 353 वटा कम्पनीको 1,37,69,173 सेयर खरिद बिक्री हुँदा 26,72,26,00,00 रूपियाँ भन्दा बढ़ीको कारोबार भएको छ। त्यसअघि हिजो बिहिबार 4,67,00,00,000, बुधबार 5,18,00,00,000, मंगलबार 6,67,00,00,000 र सोमबार 5,51,00,00,000 रूपियाँ माथिको दैनिक कारोबार भएको थियो। श्रोताबिन तपाईँ अहिले रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जबाट शेयर बजारका गतिविधिहरू सुनिरहनु भएको छ। कार्यक्रममा अब हामी विभिन्न कम्पनीहरूले निष्कासन गरिरहेका साधारण शेयर आईपीओ हकप्रत र लिलामी शेयरहरूको बारेमा जानकारी गराउँदछौ। मञ्जुश्री फाइनान्सको 8,39,000 बढ़ी किता संस्थापक शेयर बिक्रीमा राखिएको छ। कम्पनीको संस्थापक समूहको 8,39,583 किता शेयर आज साउन 8 गतेबाट लिलामी प्रक्रिया मार्फत बिक्रीमा राखिएको हो। यो शेयरमा योग्य व्यक्ति तथा संगठित संस्थाले खरिदका लागि बोलपत्र पेश गर्न सक्नेछन्। यस्तै इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर आम सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। संस्थापक शेयर धनीहरूका लागि मात्रै आवेदन माग गरेको अवस्थामा निवेदन नपरेपछि सबैले किन्न पाउने गरी संस्थापक शेयर लिलाम बिक्रीमा राखिएको हो। यस्तै कुमारी बैंक लिमिटेडले 5,000 भन्दा बढ़ी किता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले हाल कायम विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी 5,255 किता शेयर बिक्रीमा राखेको हो। छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले बिक्री हुन नसकेको 4,414 किता संस्थापक शेयर सर्वसाधारण व्यक्ति तथा संस्थाहरूका लागि खुला गरेको छ। कम्पनीका अनुसार यसअघि उक्त शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीहरूलाई प्राथमिकता दिइँदै 35 दिनको सूचना प्रकाशित गरिएको थियो। तर तोकिएको अवधिभित्र कुनै संस्थापक शेयरधनीहरूबाट खरिदका लागि आवेदन नपरेपछि अब सर्वसाधारण लगानीकर्ता तथा अन्य कम्पनीहरूलाई समेत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। लक्ष्मी सनराइज बैंक लिमिटेडले साउन 14 गतेदेखि ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले 10 वर्ष अवधिको वार्षिक 7% ब्याजदरमा 7% लक्ष्मी सनराइज डिबेन्चर 2092 निष्कासन गर्न लागेको हो। गत आर्थिक वर्ष 2082-83 दुई दर्जन कम्पनीले आईपीओ अनुमति पाएका छन्। नेपाल ऋजपत्र बोर्डका अनुसार गत आर्थिक वर्षमा बोर्डबाट 24 कम्पनीले आईपीओ जारी गर्ने अनुमति पाएका हुन्। बोर्डबाट आईपीओ जारी गर्ने अनुमति पाएका कम्पनीहरूले आईपीओ जारी गरिसकेका छन्। 24 मध्ये अधिकांशको आईपीओ नेप्सेमा सूचीकृत समेत भइसकेका छन्। बोर्डले गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा 60% बढ़ी कम्पनीलाई आईपीओ जारी गर्ने अनुमति दिएको छ। अघिल्लो वर्ष 2081-82 धितोपत्र बोर्डले 15 कम्पनीलाई आईपीओ निष्कासन गर्ने अनुमति दिएको थियो। गत आर्थिक वर्षमा आईपीओ निष्कासन अनुमति पाउने कम्पनीहरूमा अधिकांश हाइड्रो पावर कम्पनी रहेका छन्। गत आर्थिक वर्षमा बोर्डले 15 हाइड्रो पावर कम्पनीलाई आईपीओ अनुमति दिएको छ। बोर्डको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा आईपीओ जारी गर्ने अनुमति पाउने कम्पनीहरूमध्ये 7 उत्पादन तथा प्रशोधन समूहका कम्पनी रहेका छन्। त्यस्तै एउटा विकास बैंक र एउटा होटलले आईपीओ जारी गर्न अनुमति पाएका छन्। हवस् त यिनै गतिविधिहरू सहित आजलाई शेयर बजार कार्यक्रममा दिने अर्को श्रृंखलामा शेयर बजारका अन्य नयाँ गतिविधिहरू लिएर उपस्थित हुनेछौ। तबसम्मको लागि प्राविधिक सहकर्मी आर्यन थापालाई धन्यवाद दिँदै आजको यो श्रृंखलाबाट म शोभा नेपालमै बिदा हुन्छु। नमस्कार।

0: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
1: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
0: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
0: फोन नम्बर 0614510000
1: 0614510002 मोबाइल नम्बर 9856084466।
0: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
2: फ्रिस्टाइल आइवेयर केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
3: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फ्रिस्टाइल हस्पिटलमा खुलेको फ्रिस्टाइल आइवेयर केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फ्रिस्टाइल आइवेयर केन्द्र, फ्रिस्टाइल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
4: त्रिवी शिक्षण अस्पताल, टिचिङ हस्पिटल, महाराजगंज, काठमाडौँका वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, कुड़को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-871।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
6: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
5: उपचार हुने रोगहरू:
6: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
7: खुट्टाको रगतको नसा सम्बन्धी
6: भेरिकोस भेन्सको उपचार,
5: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
7: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
5: अपरेसन पश्चात दुखाइ कम हुने,
7: उपचार गरेपछि छिटो निको हुने,
5: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
7: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
8: फोन 061-590-162, 590-163।
9: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 061-527-426, 537-526।

0: Vatsalya Pokhara Clinic, New Road, Pokhara. Fertility Hotline, 01-597-0611.
1: Hey, Satyo, plus two pani sakyo. अब तिमीहरुले के पढ्ने सोचिरहेका छौ
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसी मा
1: म पनि बीबीए एनटीएचएमसी मा नै पढ्ने सोचिरहेको छु
2: शशिधर अनि तिमी नि
3: म त बीबीए फाइनान्स पढ्ने भनेको कहाँ पढ्ने होला
2: त्यो पनि एनटीएचएमसी मा छ नि
1: प्लस 2 को परीक्षा दिएका विद्यार्थीहरुलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78 551-33 र 576-458

0: डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
0: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98251-98190।
3: ओहो छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
4: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निधो गर्नु पर्यो नि।
3: त्यसको लागि त चिन्तै छैन। बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कुट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
4: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
3: ल तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
4: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
3: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
2: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 061-533-123 98028-50701 98028-50702।
5: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस 5 नेपाल नम्बर 1 ब्रांड। नक्कली देखि सावधान, जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
6: Admission open in Engineering and Architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 Science, Diploma in Engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Finke Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
2: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
4: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय

0: सेवा अब तपाई हाम्रै सहर पोखरामा फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्रीटी एमआरआई नै गराउ, समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9560-027-29।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा संचालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 98229793।
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट, विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025230।
5: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
6: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
5: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
6: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
8: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यु रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
7: उपचार हुने रोगहरू
8: पायल्स, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
9: खुट्टाको रगतको नसा सम्बन्धी
8: भेरिकोस भेन्सको उपचार,
7: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
9: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
7: अपरेशन पश्चात दुखाइ कम हुने,
9: उपचार गरेपछि छिटो निको हुने,
7: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
9: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यु रोड पोखरा।
2: फोन 061-590-162-590-163।
10: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
11: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
12: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
13: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म
12: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834 93.4

0: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
1: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
0: नेपाल आदिवासी जनजाति महासंघ।
2: हेलो,
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरै पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
3: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजे भए डाक्टरलाई देखाउनुहोस्।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
5: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163। दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चस्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: Stone Point Sangha, Sadai Rewarded.
1: होम केयर सेवा, होम केयर सेवा।
2: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
1: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह,
1: सुत्केरी नवजात शिशु को हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निवा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-569-2-77।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 8 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 2 66 र 553 8 34।

0: हेलो, के छ तेरो खबर?
1: ठिक छु यार, सन्चै छस्?
0: अँ सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
1: पार्टी त दिन हुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
0: मैले त सबै किनमेल गरिसके। अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
1: मैले पनि किन्नु छ के, सँगै किनौ न।
0: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
1: सबै ठाउँको बेडसाइड अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार? हो त्यही जाम न।
0: ए अँ अँ, मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे। ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
2: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
3: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा, प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412, 9864667887।
4: तन्ना आजै फेरि हाल्नुहोस्।
5: Admission open, Pokhara College of Management, PCM, affiliated to Pokhara University, 24 years of academic excellence in management, bachelor program, 4 years program of bachelor in business administration, BBA, 4 years of IT program, bachelor of computer system and information technology, BCSIT, 4 years program of bachelor of business administration in finance, BBA finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
6: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
7: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
6: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
7: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
6: फोन नम्बर 0614510000,
7: 0614510002, मोबाइल नम्बर 9856084466।
6: द गेम्स कलेज, फर एम्पावरिङ द फ्युचर।
8: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
9: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
8: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
9: शशिधर, अनि तिमी नि?
10: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
9: त्यो पनि एनटीएचएमसीमा छ नि।
8: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
9: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा, फोन 061-50-50-78, 51-33 र 576-458।

0: गैसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचर को बानी लाग्छ।
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558597903। मौकाको फाइदा उठाउनुहोस्।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
3: हेलो
4: हजुर, नमस्कार।
3: हेलो,
4: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरै पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
3: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: हो, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका, हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
4: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाद डाक्टरलाई देखाउनुहोस्।
3: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640

0: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय को पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-1598-2591-98-190।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-871।
4: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चस्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर फोन 061-577-007 97-623-36-817।

0: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा गुमुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्निशियन डिप्लोमा इन एक्सरे टेक्निशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। सम्पर्क 9856033405 9856033405।
1: के तपाईं कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
2: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
2: विस्तृत जानकारीका लागि लागग्रान्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165371 63 582 844 वेबसाइट www.lagrandi.edu.np।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
0: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
0: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 9853555928, विजिट www.landmarknepal.com।
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह 12 बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061587263 र 553834।

0: अयानि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9956600536।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
4: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू:
4: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
5: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
4: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
5: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
4: न्युरो सर्जरी सेवा,
5: बाल रोग,
4: नाक कान तथा घाँटी रोग,
5: मानसिक तथा स्नायु रोग,
4: प्रसूति तथा स्त्री रोग,
5: छाला, यौन तथा कुष्ठ रोग,
4: नेत्र रोग,
5: दाँत तथा मुख रोग,
4: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
5: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
4: सुविधा सम्पन्न आईसीयू सेवा,
5: डिजिटल एक्सरे,
4: सिटी स्क्यान सेवा,
5: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
4: इन्डोस्कोपी, ईसीजी, इइजी, पीटीए,
5: फिजियोथेरापी, युरोफ्लोमेट्री,
4: केमोथेरापी,
5: सुरक्षित गर्भपतन सेवा,
4: होल बडी चेकअप, हेल्थ प्याकेज,
5: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
4: फोन 061-572-648, 572-849।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
7: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
8: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
7: नेपाल आदिवासी जनजाति महासंघ।
9: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
10: वरिष्ठ न्यूरोफिजिशियन पोखरामा
11: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
12: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
11: सम्पर्क सुन्दर पोखरा फार्मेसी मैन्द्रपुल पोखरा फोन 061-587-266 र 5 53-834

0: 1.5 सधैं रिवार्डेड
1: हजुर सुन्नुस् त खुशीको खबर ल्याएका छौं अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
2: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
1: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-76-044
2: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाइ पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपाली इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी दिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-689 452-715
5: ओ सुरेश बिहान बिहान कता जान लागिस
6: हेर्ने रमेश भएको मोबाइल बिग्रियो त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार आजको पास त उतै होला होस् यार
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यताउता जानुपर्छ र पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ जाम हिँड बरु मेरो ब्यागमा गएर आइहालम
7: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्रपुलमा आउनुहोस् तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ साथै यस मोबाइल टावरमा सिसी क्यामेरा विभिन्न कन्सल्टेन्सी होटल सहकारी संस्था पनि रहेका छन् त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ प्रोप्राइटर उदय केसी लाउरे दाई महेन्द्रपुल मोबाइल टावर मोबाइल 98568-4082 98461-4082

0: बीबीसी नेपाली सेवा को साँझ पखबाट विनीता दाहाल को नमस्कार। आज कार्यक्रम में सरकार ने न्यायाधीशहरूलाई राजीनामा को दबाव र महाभियोग को धमकी दिएको अन्तर्राष्ट्रिय संस्थाहरूको दावी यस्तो आरोप बारे कानून मन्त्री भन्छिन्।
1: संगीन आरोप भयो त्यो आरोप चाहिँ उहाँहरूले पनि पुष्टि गर्नुपर्छ किनभने सरकारले यस्तो गर्यो भन्ने कुरा त अनुमान गरेर त विज्ञप्ति निकाल्न पाइएन नि त।
0: यो वर्ष डेंगीको जोखिमको अवस्था कस्तो छ?
2: बितेका दिनहरू भन्दा संक्रमण उच्च रहेको अवस्था छ। आउने दिनहरू चाहिँ अनुमानित रूपमा संक्रमण उच्च रहन सक्ने खालका समयहरू हुन्।
0: स्वास्थ्य मन्त्रालयका सहप्रवक्तासँग कुराकानी। तर सुरुमा प्रमुख विश्व समाचार।
3: पवनराज पौडेलबाट समाचार सुन्नुहोस्। युक्रेनको राजधानी किएव नजिकैको एउटा ड्रोन प्रविधि सम्बन्धी प्रदर्शन स्थलमा रूसी बलिस्टिक क्षेप्यास्त्र हमला हुँदा कम्तीमा 10 जना मारिएका छन् भने 100 जना घाइते भएका छन्। युक्रेनी रक्षा क्षेत्रका केही प्रमुख व्यक्तिहरूले आफूहरू सुरक्षित रहेको जनाएका छन् तर यो आक्रमण किएवको ड्रोन उद्योगका निम्ति ठूलो धक्का साबित हुन सक्ने देखिएको छ। त्यस्तै पूर्वतर्फ डोनेट्स्क क्षेत्रका अधिकारीहरूले स्लोभ्यान्स्कका आवासीय इलाकाहरूमा भएको अर्को रूसी आक्रमणमा 5 जना मारिएका बताएका छन्। युक्रेनले ड्रोन प्रविधि मार्फत रूसका भित्री भूभागमा आक्रमण गर्ने क्रम बढ़ाइरहेका बेला यी आक्रमणका श्रृंखला देखा परेका हुन्। मध्य अफ्रिकामा फैलिरहेको इबोला भाइरस विरूद्ध विकास गरिएको एउटा प्रयोगत्मक खोप पहिलो पटक एक व्यक्तिलाई दिइएको छ। 37 वर्षीय ती पुरूषले ब्रिटेनको अक्सफोर्डमा उक्त खोप लगाएका हुन्। वैज्ञानिकहरूले परीक्षणमा सहभागी व्यक्तिलाई इबोला भाइरससँग सम्पर्क नगराई प्रतिरोधी क्षमताको विश्लेषण गर्ने बताइएको छ। हाल फैलिरहेको बुन्डी बुग्यो प्रजातिको भाइरसको प्रकोपका कारण 1,000 भन्दा धेरै मानिसको ज्यान गइसकेको छ। चीनले ट्रम्प प्रशासनले 60 भन्दा बढ़ी देशमाथि ट्यारिफ लगाएपछि अमेरिकालाई नयाँ व्यापार युद्ध शुरू नगर्न चेतावनी दिएको छ। ती देशहरूले बाध्यकारी श्रम नियन्त्रण गर्न पर्याप्त प्रयास नगरेकाले त्यस्तो कदम चालेको वाशिङटनको भनाइ छ। तर अमेरिकाका धेरै सहयोगी राष्ट्रहरूले ती करहरू अनुचित भएको बताएका छन्। फेब्रुअरीमा अमेरिकाको सर्वोच्च अदालतले राष्ट्रपति ट्रम्पको अघिल्लो ट्यारिफ व्यवस्थालाई असंवैधानिक ठहराएको थियो। बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले आफ्नो कार्यकाल समाप्त हुन करिब 2 वर्ष बाँकी छँदै पदबाट राजीनामा दिएका छन्। अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसीनाका निकट मानिने उनले स्वास्थ्य समस्याका कारण राजीनामा दिएको बताएका छन्। बीबीसीका अनुवर्षन इथिराजन भन्छन्, भारत निर्वासनमा रहेकी हसीनाले आफू बंगलादेश फर्किने योजनामा रहेको संचार माध्यमसँग बताएसँगै मोहम्मद शहाबुद्दीनमाथि पदबाट राजीनामा दिन दबाव परेको थियो। नयाँ राष्ट्रपति निर्वाचित नभएसम्म राष्ट्रिय संसदका सभामुखले कार्यवाहक राष्ट्रपतिको भूमिका निर्वाह गर्नेछन्। बीबीसीका अनुवर्षन इथिराजन। शहाबुद्दीनले सन् 2023 राष्ट्रपतिको पद सम्हालेका थिए। र भारतमा जारी युवा प्रदर्शनका नेताहरूले शिक्षा मन्त्रीको राजीनामाको मागबारे जवाफ दिन सरकारले 24 घण्टाको समय मागेको बताएका छन्। कक्रोच जनता पार्टी सीजेपीका प्रतिनिधि र सरकारी अधिकारीहरू बीच आज दिल्लीमा भएको वार्तामा सरकारी प्रतिनिधिहरू प्रश्नपत्र बाहिरिएको घटनाबाट प्रभावित परिवारलाई मुआवजा दिने र प्रदर्शनकारीमाथि कुनै कानूनी कार्यवाही नगर्ने विषयमा सैद्धान्तिक रूपमा सहमत भएका सीजेपीका प्रवक्ता आशुतोष राकाले बताए। प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर शुरू भएको प्रदर्शनले पछिल्ला दिनहरूमा राजधानीलाई प्रभावित तुल्याएको छ र शिक्षा मन्त्रीको राजीनामा उनीहरूको मुख्य माग बनेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईंलाई पुनः स्वागत छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सर्वोच्च अदालतका 3 न्यायाधीशलाई सरकारले राजीनामा दिन दवाब दिएको नभए महाभियोग लगाइदिने धम्की दिएको भन्ने अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्थाहरूको दावीको उनीहरूले नै पुष्टि गर्नुपर्ने बताएकी छन्। उनले सरकारले त्यस्तो विषय कतै नबोलेको र कसले त्यस्तो धम्की दिएको रहेछ भन्ने जवाब विज्ञप्ति निकाल्ने संस्थाहरूले दिएर त्यसको पुष्टि गर्नुपर्ने बताएकी हुन्। आज एमनेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच र इन्टरनेशनल कमिशन अफ जुरिस्ट आईसीजेले सरकारले सर्वोच्च अदालतका केही न्यायाधीशलाई राजीनामाका लागि दवाब दिएको नभए महाभियोग लगाउने धम्की दिएको दावी गरेका छन्। सुनौ एउटा रिपोर्ट। एउटा संयुक्त विज्ञप्तिमा ती 3 संस्थाले सर्वोच्च अदालतका 3 न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाललाई राजीनामा दिन राजनीतिक दवाब दिइएको र यदि उनीहरूले राजीनामा दिन अस्वीकार गरेमा महाभियोगको धम्की दिइएको विश्वसनीय रिपोर्टहरू प्राप्त गरेको उल्लेख गरेका छन्। ती संस्थाहरूका भनाईमा स्पष्ट संवैधानिक औचित्य बिना न्यायाधीशहरू विरूद्ध महाभियोगको प्रयोग वा धम्कीपूर्ण प्रयोगले अदालतको संरचनालाई प्रभाव पार्ने, संवैधानिक कार्यविधिहरूलाई प्रयोग गरिएको र सम्भवत विचाराधीन मुद्दाको नतिजामा समेत प्रभाव पार्न खोजिएको जस्तो देखिने जोखिम पैदा भएको छ। हालै प्रधान न्यायाधीशका रूपमा मनोज कुमार शर्माको नियुक्तिले चिन्ता अझ बढ़ाएको ती संस्थाहरूको ठम्याई छ। उनीहरूको लिखित धारणामा उजुरीहरूको कुनै अर्थपूर्ण सार्वजनिक परीक्षण नगरिकनै उनको नियुक्ति अनुमोदन गरेको भन्दै संसदीय सुनवाई समितिको भूमिकामाथि पनि प्रश्न उठाइएको छ। उनीहरूले विज्ञप्तिमा भनेका छन्, तीनजना वरिष्ठ न्यायाधीशहरू पदमा बहाले रहेको अवस्थामा शर्मालाई गरिएको नियुक्तिले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशलाई प्रधान न्यायाधीशको रूपमा नियुक्त गर्ने नेपालको लामो समयदेखिको अभ्यासको विचलन हुन पुगेको छ। उनीहरूको दावी सहितका यी आरोपहरूबारे हामीले कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमसँग संक्षिप्त कुरा गर्दै शुरूमा यी आरोप युक्त धारणाबारे सरकारको भनाई के हो भनेर सोधेका छौं।
1: कसले यो धम्की दियो, कसले बाध्य पार्यो भन्ने कुराको जवाब चाहिँ उहाँहरूले नै दिनु पर्ला। गभर्नमेन्टले यस्तो काम गर्दैन, गरेको पनि छैन।
0: सरकार आफैलाई चाहिँ यसमा अब उनीहरूलाई प्रतिक्रिया दिन अथवा जवाफ माग्न आवश्यक छ भन्ने लागेको छ कि छैन?
1: तपाईँले नै मलाई पठाएर मैले थाहा पाएँ यस्तो विज्ञप्ति आएछ भनेर। गभर्नमेन्टले यस्तो काम कुनै पनि हालतमा गर्दैन। म कुन आफै पनि कानूनको विद्यार्थी भएको कारणले गर्दाखेरि न्यायपालिकाको संवेदनशीलता म बुझ्दछु। तर जुन किसिमको अहिले यहाँले मलाई चाहिँ यो पठाउनु भयो, एकदम सङ्गीन आरोप भयो। यसका विषयमा हामी थप अगाडि कसरी बढ्ने एउटा बाटो त पहिले आउँछौ नै, तर अहिले हेर्दाखेरि चाहिँ एकदम किसिमको आरोप लागेको छ। त्यो आरोप चाहिँ उहाँहरूले पनि पुष्टि गर्नुपर्छ, किनभने सरकारले यस्तो गर्यो भन्ने कुरा त अनुमान गरेर भन्न पाइएन नि त, विज्ञप्ति निकाल्न पाइएन नि त। उहाँहरूले चाहिँ एकदम पुष्टि गरेरै भन्नुपर्छ जस्तो मलाई लाग्छ।
0: यसमाथि तपाईँहरू अध्ययन चाहिँ गर्नुहुन्छ र आवश्यकता अनुसार जवाफ माग्ने अथवा प्रतिक्रिया जनाउने चाहिँ गर्नुहुन्छ सरकारको तर्फबाट?
1: मन्त्री परिषदमा सल्लाह गर्छु, मन्त्रीज्यूहरूसँग सल्लाह गर्छु, किनभने विधिको शासनभित्र सरकारको सीमा कति हो, न्यायालयको सीमा कति हो भन्ने कुरा म बुझ्दछु। जति पनि यस्ता खालका कल्पित कुराहरू आइराखेका छन्, विज्ञप्ति नै निकाल्ने भनिसकेपछि विज्ञप्ति निकाल्ने संस्थाहरूले चाहिँ पुष्टि गरेर भन्नुपर्छ भन्ने मलाई लाग्दछ। हेरौँ अब अगाडि बाटो कसरी जान्छ।
0: उनी थिइन् कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतम। अब अर्को विषय, नेपालमा देखा परेको दुई दशक भन्दा बढ़ी भइसकेको डेंगीको जोखिम यो बर्खायाममा पनि उत्तिकै रहेको अधिकारीहरूले बताएका छन्। सन् 2004 नेपालमा पहिलो पटक पहिचान भएको डेंगी संक्रमण यो वर्ष साउनको पहिलो सातासम्म 1500 भन्दा बढ़ीमा देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसै सन्दर्भमा हामीले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीलाई सम्पर्क गरी शुरूमा यो वर्ष अहिलेसम्म डेंगी को जोखिमको अवस्था कस्तो छ भनेर सोधेका छौं।
4: अहिले कुरा गर्दाखेरि पनि हामीसँग भएको तथ्याङ्कले 71 जिल्लामा 1500 भन्दा बढी व्यक्तिहरू संक्रमण पुष्टि भएको अवस्था छ यो वर्षमा।
0: अहिले चाहिँ हामी पिकमा छौ कि पिक हुने समय आउँदैछ, उच्च देखिने समय?
4: महिनाकै हिसाबले कुरा गर्दा अबको आउने महिनाहरू चाहिँ अलिकति संक्रमण उच्च हुने, अलिक बढ्ने महिनाका रूपमा हाम्रो तथ्याङ्कहरूले विगतमा देखाएको छ। यो वर्ष पनि अब साउन, भदौ, असोजमा संक्रमण उच्च रहने अवस्था छ। अब अहिले नै उच्च हो भनेर भन्न सकिने कुरा चाहिँ ठ्याक्कै भएन। अहिले चाहिँ हाम्रो वर्षको बितेका दिनहरू भन्दा संक्रमण उच्च रहेको अवस्था छ। आउने दिनहरू चाहिँ अनुमानित रूपमा संक्रमण उच्च रहन सक्ने खालका समयहरू हुन्।
0: विगतको वर्ष भन्दा यो पालि अझै अवस्था खराब हुने अथवा पोहोर जति घातक नहुने भन्ने खालको छ कि के छ अवस्था हेर्दाखेरि चाहिँ?
4: हामीले त्यसरी ठ्याक्कै भन्ने भन्दा पनि संक्रमणको जोखिम उच्च रहेका महिनाहरू हुन्। अब यसलाई गएका वर्षहरूको तथ्याङ्कहरूसँग तुलना गर्दा हामी अहिले पनि जोखिममा छौँ। तथ्याङ्कीय हिसाबले भन्दा पनि जोखिम हिसाबले कुरा गर्ने कुरा सहज होला। त्यसो गर्दाखेरि हामी जोखिमको हिसाबमा उच्च जोखिममा नै छौँ। अहिले गएका वर्षहरूको तथ्याङ्कहरूसँग तुलना गर्दा तलमाथि होला, तर जोखिमको हिसाबले, वर्षभरिको हिसाबले, संक्रमणलाई अनुकूल हुने समयको हिसाबले हेर्यो भने हामी उच्च जोखिममा छौँ।
0: यो पालि चाहिँ मौसम विज्ञान विभागले विगत वर्ष भन्दा यो पालि कम पानी पर्ने भन्ने पूर्वानुमान गरेको छ, त्यसले चाहिँ यो डेंगीलाई अलिक जोखिम बनाउने त्यस्तो हुन्छ कि हुँदैन?
4: जस्तो आज पानी पर्यो, अबको एक महिना पानी परेन भने चाहिँ संक्रमणको जोखिम अलिकति कम हुन सक्ला, तर आज पानी पर्यो, एक हप्ता भित्रमा फेरि दुई तिन दिनपछि फेरि पानी पर्यो, तर थोरै पर्यो फेरि पर्यो थोरै पर्यो भनेपछि त्यस्तोले चाहिँ संक्रमण उच्च नै बनाउन सक्छ। त्यसलाई कम गर्नका लागि चाहिँ हामीले गर्न सक्ने भने पानी जम्ने खालका ठाउँहरू हुन्छन्, थोरै सङ्लो पानी जहाँ जम्छ त्यहाँ लामखुट्टेले वृद्धि विकास त्यसको अन्डा पार्ने ठाउँ हो, ती ठाउँहरू चाहिँ कम भए हामीले सरसफाई बढी गर्यौँ भने चाहिँ संक्रमण पानीसँग पनि जोडिने भयो, हाम्रो सरसफाईसँग पनि जोडिएर कम हुने अवस्था चाहिँ हुने भयो।
0: छिमेकी भारतमै पनि त्यहाँ खोप आयो भन्ने समाचारहरू आएका छन्, हाम्रो नेपालमा चाहिँ यसका लागि खोप ल्याउने विषयमा के तयारी छ सरकारको?
4: खोपको उत्पादन त्यसको पछिसम्मलाई कसरी लिएर जान सकिन्छ भन्ने कुराहरूमा हामी सम्बन्धित निकायहरूसँग समन्वय गरेर त्यसैका आधारमा हामीले काम गर्छौँ। खोप ल्याउने कुरा, ल्याउने कुरा, सरसफाई कुराहरू सबै कुरामा हामी केन्द्रित हुन्छौँ नै। अहिलेका लागि खोप ल्याउने गरी हामीसँग त्यस्तो खालको प्राविधिक सल्लाह अथवा प्राविधिक रूपमा गर्नै पर्छ अथवा आउँछ खोप यतिसम्म छ भन्ने खालको आइसकेको अवस्था छैन। अहिलेसम्म हामीसँग भएको सबैभन्दा बढी प्रभावकारी उपाय भनेको लामखुट्टेको वृद्धि विकासलाई रोक्ने, वृद्धि विकास भइसकेको लामखुट्टेबाट चोकाइबाट हामी बच्ने, संक्रमित व्यक्तिहरूलाई झन् अरू व्यक्तिसम्म संक्रमण हुने खालको वातावरणलाई रोक्ने, स्वस्थ व्यक्तिहरूलाई पनि संक्रमित लामखुट्टेबाट संक्रमण हुने कुराहरूलाई रोक्ने नै सबैभन्दा बढी प्रभावकारी उपाय हामीसँग रहेको अवस्था छ। त्यही भएर अहिले सरकारले खोज र नष्ट गर अभियान सँगसँगै यो सरसफाई र हप्ताको एक दिन आफ्नो वरिपरि सरसफाई गर्ने, कहीँ पानी जमेको छ भने त्यो पानी घोप्ट्याउने, पोख्ने, ताकि एक हप्ताभित्रमा त्यो अन्डाबाट वयस्कसम्म लामखुट्टे नबनोस् र संक्रमित भएको लामखुट्टेको अर्को पुस्ता तयार नहोस्, ताकि यो वर्ष र आगामी वर्षहरू पनि संक्रमण हुने जोखिम चाहिँ कायम गर्न नपाओस् भनेर हामीले काम गर्दैछौँ।
0: त्यसो भए अब अहिले खोप यही वर्ष आउँछ भन्ने अथवा कति समय लाग्छ भन्ने यकिन गर्न सकिने अवस्था चाहिँ होइन?
4: खोपका सन्दर्भमा हामीले थप अन्तर्राष्ट्रिय निकायहरूसँग समन्वय गर्ने, प्राविधिक छलफल गर्ने, प्राविधिक रूपमा त्यसको विश्लेषण गरेर हामी यसरी जाने भन्ने कुराहरू छलफलको पाटोहरू चलिरहेको अवस्था छ। त्यसलाई हामीले अझ सघन रूपमा चलाउँछौँ। प्रमाण आधारहरू र सबै सिफारिस, सबै विज्ञहरूको सिफारिसका आधारमा हामी अगाडि बढ्छौँ। अहिलेकै लागि हामीले खोप ल्याउने कुनै निर्णय गरिसकेको अवस्था छैन। खोपको विकास भएको भन्ने कुराहरू हामीले पनि सुनेका छौँ, तर त्यसको प्रयोग गर्दाखेरि त्यसको प्रभाव कस्तो हुन्छ, कसरी जान्छ भन्ने कुराहरू हामी नजिकबाट हेर्छौँ। त्यसको प्रभावकारिता भयो भने पक्कै पनि सरकारले त्यसलाई प्राथमिकता दिन्छ, गर्छ।
0: उनी थिए स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग। युक्रेनको राजधानी कियेभ नजिकैको एउटा ड्रोन प्रविधि सम्बन्धी प्रदर्शन स्थलमा रूसी बलिस्टिक क्षेप्यास्त्र हमला हुँदा कम्तीमा 10 जना मारिएका छन् भने 100 जना घाइते भएका छन्। युक्रेनी रक्षा क्षेत्रका केही प्रमुख व्यक्तिहरूले आफूहरू जीवित रहेको जानकारी दिएका छन्, तर यो आक्रमण कियेभको ड्रोन उद्योगका निम्ति ठूलो धक्का साबित हुन सक्ने बताइएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
3: कियेभमा रहेका बीबीसी संवाददाताका अनुसार त्यस प्रकारको सार्वजनिक कार्यक्रम आयोजना गरिएकोमा र त्यसको व्यापक प्रचार प्रसार गरिएकोमा मानिसहरूमा व्यापक आक्रोश देखिएको छ। त्यहाँका महान्यायाधिवक्ताले उक्त प्रदर्शनी आयोजना गर्ने निर्णय कसले गर्यो र त्यहाँ कस्ता प्रकारका सुरक्षा उपाय अपनाइएका थिए भन्ने पत्ता लगाउन कोशिश भइरहेको बताएका छन्। त्यस्तै पूर्वतर्फ डोनेट्स्क क्षेत्रका अधिकारीहरूले स्लोभ्यान्स्कका आवासीय इलाकाहरूमा भएको अर्को रूसी आक्रमणमा 5 जना मारिएका बताएका छन्। युक्रेनले ड्रोन प्रविधि मार्फत रूसका भित्री भूभागमा आक्रमण गर्ने क्रम बढ़ाइरहेका बेला यी आक्रमणका श्रृंखला देखा परेका हुन्। त्यसअघि युक्रेनी सेनाले युद्धको अग्रमोर्चाबाट करिब 1000 किलोमिटर पर रहेको किरोभ स्थित एउटा सैन्य केन्द्रमा आक्रमण गरेको थियो, जसमा 6 जना मारिएका थिए।
0: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
6: यति बेला रातिको 9 बजेको छ।
7: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
8: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र सबिनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। गण्डकीमा राइड सेयरिङ सेवा कार्यान्वयन अन्तिम चरणमा साउन 15 पछि दर्ता बिनाका लागि कार्यवाही गरिने। कास्कीमा अवैध रूपमा माटो खन्ने जेसीबी र टिपर कार्यवाहीमा अपरेशन 365 अभियान मार्फत थप 33 मोटरसाइकल नियन्त्रणमा। लेखनाथ जन्मस्थलमा व्यवस्थित टिकट घर निर्माण। आगन्तुकले तिरेको रकमप्रति पछितो नमानी सन्तुष्ट भएर फर्कने वातावरण बनाउन मन्त्री नेपालीको जोड। कास्कीमा पालिका र वडा पुनरावलोकन बारे सर्वदलीय छलफल सम्पन्न। पालिकाको संख्या बढ़ाउन मापदण्ड संशोधन गर्नुपर्नेमा जोड। ड्यामसाइड टोल विकास संस्थाको रजत जयन्तीमा निशुल्क स्वास्थ्य शिविर 300 भन्दा बढ़ी लाभान्वित। लायन्स डिस्ट्रिक्ट 325 जे नेपालको पहिलो क्याबिनेट बैठक शनिबार पोखरामा हुने। करिब 1000 लायन्स सहभागी बन्दै। अमेरिकाले लगाए भारत र चीन सहित विश्वका झण्डै 60 देशमाथि नयाँ भन्सार कर। कंगोमा इबोला संक्रमणले 2 महिनामै 1000 भन्दा बढ़ीको मृत्यु। र विश्व टेस्ट च्याम्पियनशीप 2027 को फाइनल द ओभलमा हुने। जर्मनीको राष्ट्रिय टोलीको जिम्मेवारी क्लोपलाई। जर्मनीलाई पुनः विश्व फुटबलको शीर्ष स्तरमा फर्काउन दबाव। गण्डकी प्रदेश सरकारले राइड सेयरिङ सेवालाई कानूनी दायराभित्र ल्याउने तयारीलाई तीव्र बनाएको छ। राइड सेयरिङ नियमन तथा व्यवस्थापन नियमावली 2082 कार्यान्वयनको चरणमा पुगेको र साउन 15 गतेपछि दर्ता तथा इजाजत बिना सञ्चालन हुने कम्पनी र राइडरमाथि कानून अनुसार कार्यवाही गरिने यातायात व्यवस्था कार्यालय सवारी कास्कीले जनाएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कार्यालय प्रमुख ढाका प्रसाद शर्माले राइड सेयरिङ सेवा सञ्चालन गर्न इच्छुक कम्पनीहरूले सबैभन्दा पहिले कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता प्रबन्धपत्र नियमावली भ्याट दर्ता लगायत आवश्यक कागजात तयार गरी अनलाइन प्रणाली मार्फत सेवा पञ्जीकरण गर्नुपर्ने बताउनुभयो। त्यसपछि सवारी साधनको विवरणसहित निवेदन दिएपछि आवश्यक परीक्षण गरी सञ्चालन अनुमतिपत्र प्रदान गरिने जानकारी उहाँले दिनुभएको छ। उहाँका अनुसार हालसम्म सजिलो नेपाल प्रणाली, सवारी सेवा नेपाल प्रणाली, इकोमो नेपाल प्रणाली, जेम्स ग्रेन इलेक्ट्रो मोबिलिटी सर्भिस प्रणाली र मुबिन नेपाल प्रणाली गरी 5 कम्पनी दर्ता प्रक्रियामा प्रवेश गरिसकेका छन्। तीमध्ये सवारी सेवा नेपाल प्रणालीले 20 स्कूटर मार्फत सेवा सञ्चालन गर्ने गरी इजाजत प्राप्त गरिसकेको छ भने अन्य कम्पनीले मोबाइल एप विकास, आवश्यक कागजात संकलन तथा प्राविधिक प्रक्रिया पूरा गरिरहेका छन्। कार्यालय प्रमुख शर्माले कानूनले तोकेको समयभित्र सबै सेवा प्रदायकलाई दर्ता प्रक्रियामा सहभागी हुन आग्रह गर्दै दर्ता बिनाको वा अफलाइन माध्यमबाट सञ्चालन हुने राइड सेवा प्रयोग नगर्न सर्वसाधारणलाई अनुरोध गर्नुभएको छ। प्रदेश सरकारले जारी गरेको नियमावली अनुसार दुई पाङ्ग्रे राइड सेयरिङ सेवा सञ्चालन गर्ने कम्पनीको लागि 25,000 रूपियाँ, चार पाङ्ग्रे सेवाको लागि 50,000 रूपियाँ तथा दुवै सेवा सञ्चालन गर्न चाहने कम्पनीको लागि 70,000 रूपियाँ दर्ता शुल्क तोकिएको छ। साथै प्रत्येक सवारी साधन दर्ताको लागि दुई पाङ्ग्रेतर्फ 2,500 रूपियाँ र चार पाङ्ग्रेतर्फ 10,000 रूपियाँ शुल्क लाग्ने व्यवस्था छ। सार्वजनिक सवारी साधनलाई भने सवारी दर्ता शुल्कमा 50% छूट दिइनेछ। नियमावली अनुसार सञ्चालन अनुमति प्राप्त गर्न कम्पनीसँग कम्तीमा 20 सवारी साधन हुनुपर्नेछ। साथै कम्पनीको मोबाइल एप, डाटा सुरक्षा, प्राविधिक मापदण्ड तथा नेपाली सर्भरको प्रयोग लगायत पछिको परीक्षणपछि मात्रै सञ्चालन अनुमति दिइने कार्यालयले जनाएको छ। यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै चालक तथा यात्रुले हेलमेट प्रयोग गर्नुपर्ने, यात्रु तथा तेस्रो पक्षको बीमा अनिवार्य गर्नुपर्ने र चालकले दैनिक 12 घण्टाभन्दा बढ़ी सवारी चलाउन नपाउने व्यवस्था नियमावलीमा समावेश गरिएको छ। यातायात व्यवस्था कार्यालयका अनुसार नियमावली कार्यान्वयनको लागि मन्त्रालयले सार्वजनिक सूचना प्रकाशित गरिसकेको छ। सूचना प्रकाशित भएको मितिले 30 दिनभित्र इजाजत लिनुपर्ने व्यवस्था छ। त्यसपछि दर्ता तथा इजाजत बिना सञ्चालन हुने कम्पनी, व्यक्ति वा प्लेटफर्ममाथि कानून अनुसार कार्यवाही गरिनेछ। गण्डकी प्रदेश आर्थिक ऐन 2083 अनुसार दर्ता बिना सेवा सञ्चालन गर्ने कम्पनीलाई पहिलोपटक 1,00,000 रूपियाँ जरिवाना गरिनेछ भने पुनः उल्लंघन गरे जरिवाना दोब्बर हुनेछ। त्यस्तै इजाजत बिना सञ्चालन गर्ने दुई पाङ्ग्रे राइडरलाई प्रतिपटक 5,000 रूपियाँ र चार पाङ्ग्रे चालकलाई 10,000 रूपियाँ जरिवाना गर्ने व्यवस्था गरिएको छ। कार्यालयले मन्त्रालय, यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली मार्फत नियमित अनुगमन गरिने जनाएको छ। प्रदेश सरकारले देशमै पहिलोपटक राइड सेयरिङ तथा सेल्फ ड्राइभ सेवालाई कानूनी मान्यता दिए सँगैसँगै स्पष्ट कानूनी आधार बिना सञ्चालन हुँदै आएका सेवा प्रदायकहरू औपचारिक दर्ता प्रक्रियामा आउन थालेका छन्। अब कानूनी मापदण्ड पूरा गरी इजाजत प्राप्त कम्पनीले मात्रै गण्डकी प्रदेशमा राइड सेयरिङ सेवा सञ्चालन गर्न पाउनेछन्।
पोखरामा अवैध रूपमा प्राकृतिक दोहन गरिरहेका चारवटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पोखरा महानगरपालिका वडा नम्बर 26 विजयपुरमा अवैध रूपमा माटो उत्खनन भइरहेको सूचना प्रहरीले पाएको थियो। सोही सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीको टोली घटनास्थल पुगेको थियो। माटो लोड गरिरहेको अवस्थामा प्रहरीले एउटा जेसीबी स्काभेटर र तीनवटा स्विपर नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएका सवारी साधनहरू G1/3788 स्काभेटर, G1/7766, G1/8177 र L1/2920 नम्बरको ट्रिपरहरू नियन्त्रणमा लिएको र सबै सवारी साधनलाई आवश्यक कार्यवाहीको लागि पोखरा महानगरपालिकाको कार्यालयमा पठाइएको थियो। महानगरले 75,000 जरिवाना गराइ ती सवारी साधनलाई छाडिदिएको कास्की प्रहरीका सूचना अधिकारी एवं डीएसपी वीरेन्द्र कुमार पासवानले बताउनु भएको छ। यसैबीच जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराका विभिन्न स्थानबाट स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने थप 33 मोटरसाइकल नियन्त्रणमा लिएको छ। प्रहरीले सञ्चालन गरिरहेको अपरेशन 365 अभियान अन्तर्गत बिहिबार राति चेकिङका क्रममा ती सवारी साधनहरू नियन्त्रणमा लिएको बताइएको छ। प्रहरीका अनुसार विभिन्न क्षेत्रबाट मोटरसाइकलहरू समातिएका छन्। जिल्ला प्रहरी कार्यालयले महेन्द्रपुल र नयाँ बजार क्षेत्रबाट 2 वडा प्रहरी कार्यालय बैदामले लेकसाइड सिर्जना चोक र राष्ट्र ब्याङ्क चोकबाट 10 इलाका प्रहरी कार्यालय सिसुवाली तालचोक र गगनगौड़ा क्षेत्रबाट 2 मोटरसाइकललाई समातेका हुन्। यसैगरी वडा प्रहरी कार्यालय बगरले बागलुङ बस पार्क बिन्दवासिनी र नदीपुर क्षेत्रबाट 14, वडा प्रहरी कार्यालय रामबजारले अमरसिंह चोक हस्पिटल चोक र बुद्धचोक क्षेत्रबाट 5 मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। सबै मोटरसाइकलमाथि आवश्यक कार्यवाही प्रक्रिया अगाडि बढ़ाइएको कास्की प्रहरीका सूचना अधिकारी एवं डीएसपी वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभएको छ। कास्की प्रहरीले सञ्चालन गरेको अपरेशन 365 अभियान अन्तर्गत हालसम्म 773 सवारी साधन र 36 मानिसलाई नियन्त्रणमा लिई कार्यवाही गरिएको छ। लेखनाथ उद्योग वाणिज्य संघको आर्थिक सहयोगमा कवि शिरोमणि लेखनाथ पौडेलको जन्मस्थल अर्गौं अर्चलीमा व्यवस्थित टिकट घर निर्माण गरिएको छ। संघले हरेक वर्ष सामाजिक उत्तरदायित्व अन्तर्गत कविको सम्झनामा कुनै न कुनै काम गर्दै आएको र यस वर्ष जन्मस्थलको प्रचार प्रसारमा सहयोग पुग्ने गरी टिकट घर निर्माण गरिएको हो। लेखनाथ उद्योग वाणिज्य संघले हरेक वर्ष गर्दै आएको महोत्सवबाट केही रकम सहयोग गरी कवि शिरोमणिको जन्मघरदेखि त्यहाँ निर्माण गरिएको संग्रहालय अवलोकन गर्न पुग्ने दर्शकका लागि सहज हुने गरी टिकट घर निर्माण गरी जन्मस्थल विकास समितिलाई हस्तान्तरण गरिएको हो। पोखरा 27 अर्चलीमा नवनिर्माण गरिएको टिकट घरको शुक्रबार उद्घाटन गर्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्द बहादुर नेपालीले सिंहको राष्ट्रलाई चिनाउन सफल व्यक्तिको सम्मानमा गरिएका जुनसुकै कामले राज्यलाई सहयोग पुग्ने हुँदा कविको नाममा गौरवका योजना निर्माणका लागि गुरू योजना बनाउनुपर्ने आवश्यकता हुनुभएको थियो। कविको नाममा जे गर्नुपर्ने हो त्यो हुन नसकेको तर्फ संकेत गर्दै मन्त्री नेपालीले कास्कीको अर्गौं अर्चलेलाई गण्डकी प्रदेश स्तरीय साहित्यिक पर्यटक स्थलका रूपमा विकास गराउन सकिने भएकोले अब साना टुक्रे योजनामा नभई दीर्घकालीन रूपमा सहयोग पुग्ने योजना लिएर अगाडि बढ़नुपर्ने बताउनुभयो। अर्चलेमा नवनिर्माण गरिएको टिकट घरको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री नेपालीले टुक्रे टुक्रे विकास भन्दा पनि एकीकृत योजनाले मात्र लेखनाथको जन्मस्थललाई उचित रूपमा संरक्षण र विकास गर्न सकिने धारणा राख्नुभएको थियो। मन्त्री नेपालीले पर्यटकहरूले टिकट खरिद गरी भित्र प्रवेश गरेपछि खुशी भएर फर्कने वातावरण बनाउनु पर्नेमा जोड़ दिनुभयो। कुनै पनि आगन्तुकले तिरेको रकमप्रति पछिल्लो नमानी सन्तुष्ट भएर फर्काउनुपर्ने उहाँको भनाइ थियो। संघका पूर्व अध्यक्ष चतुराकर अधिकारीले कवि शिरोमणि लेखनाथ पौड्यालका कविताहरूमा उल्लेखित प्राकृतिक दृश्यहरूसँग प्रत्यक्ष जोडेर प्रयोगत्मक स्थलको रूपमा विकास गर्नुपर्ने अवधारणा अगाडि सार्नुभएको थियो। कार्यक्रममा संघका अध्यक्ष जानुका पराजुली अधिकारीले कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल अर्चलेको विकास गर्न सकेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यिक पर्यटक भित्राउन अथवा सम्भावना रहेको बताउनु भएको थियो। पराजुलीले साहित्यिक पर्यटकहरूलाई आकर्षित गर्न पर्याप्त भौतिक पूर्वाधार अझै निर्माण हुन नसकेको बताउनुभयो। अध्यक्ष पराजुलीले लेखनाथको जन्मस्थल विकासको लागि स्थानीय सबै संस्थाबीच एकता आवश्यक रहेको आउँदै अर्चलेमा कवि शिरोमणिको संग्रहालय निर्माणको अवधारणामा पनि काम भइरहेको बताउँदै यसका लागि सानो स्रोतले नपुग्ने भएकोले केन्द्र र प्रदेश सरकारसँग थप बजेटका लागि लबिङ गर्नुपर्ने आवश्यकता आउनुभयो। उक्त अवसरमा पोखरा 27 वडा अध्यक्ष पूर्ण कुमार गुरूङले कवि शिरोमणि लेखनाथ पौडेलको जन्मस्थल विकासको लागि प्रदेश सरकारले विशेष भूमिका खेल्नुपर्ने माग राख्नुभएको छ। वडाध्यक्ष गुरूङले प्रदेश सरकारको बजेट निर्माणको क्रममा हरेक वर्ष लेखनाथको जन्मस्थल विकास सम्बन्धी योजना प्रस्तुत गर्ने गरेको बताउनुभयो। यस्तै लेखनाथ जन्मस्थल विकास समितिका अध्यक्ष गोपीराज पौडेलले कवि शिरोमणि लेखनाथ पौड्यालको पुष 15 गतेको जन्म जयन्तीलाई गण्डकी प्रदेशले सार्वजनिक विधाको रूपमा घोषणा गर्नुपर्ने बताउँदै यस सम्बन्धमा छिट्टै निवेदनसहित प्रदेश सरकारसँग चिपेश हुने बताउनु भएको थियो। उहाँले भानु जयन्तीको दिन प्रदेशले विदा दिने तर कवि शिरोमणिको जन्म जयन्तीमा विदा नदिने विषय बारम्बार छलफलमा आइरहेको बताउनुभयो। उहाँले टिकट घर निर्माण अगाडि टिकट संकलन गर्ने कर्मचारीको लागि समेत बस्ने ठाउँ नरहेको अवस्थामा रहेको सम्झाउँदै त्यस्तो कठिन परिस्थितिमा लेखनाथ उद्योग वाणिज्य संघले गरेको कामप्रति विशेष धन्यवाद
व्यक्त गर्नुभएको थियो। संघाध्यक्ष दानुका अधिकारी पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव भरतराज ओझा र धन्यवाद ज्ञापन द्वितीय उपाध्यक्ष तथा टिकट घर निर्माण समितिका संयोजक ध्रुवबाबु भट्टराईले गर्नुभएको थियो। गाउँपालिका तथा नगरपालिका र वडाको संख्या सीमाना हेरफेर तथा नगरपालिका वर्गीकरणको पुनरावलोकन सम्बन्धी मापदण्ड 2083 अनुसार गठित कास्की जिल्ला स्तरीय पुनरावलोकन अध्ययन समितिले सुझाव संकलनको दोस्रो चरण अन्तर्गत प्रतिनिधि सभा तथा गण्डकी प्रदेश सभामा कास्कीबाट प्रतिनिधित्व गर्ने सांसद तथा विभिन्न राजनैतिक दलका प्रतिनिधिसँग छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा समितिका संयोजक लीलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय तह पुनरावलोकन प्रक्रियालाई प्रभावकारी र यथार्थपूरक बनाउन सरकारवालाको सुझाव संकलन गरिएको हो। बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पौडेलले नेपाल सरकारले जारी गरेको मापदण्ड अनुसार कास्कीका पाँचवटै स्थानीय तह राजनीतिक दल सामाजिक संस्था बुद्धिजीवी तथा आम नागरिकबाट प्राप्त सुझावलाई समेटेर समितिले निष्पक्ष रूपमा आफ्नो प्रतिवेदन तयार गर्ने बताउनुभयो। उहाँले नेपाल सरकारले मन्त्री परिषदको निर्णय अनुसार भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा 2083 असार 4 गते राजपत्रमा प्रकाशित सूचना बमोजिम समितिले आफ्नो कार्य अगाडि बढ़ाउने जानकारी दिनुभयो। छलफलमा प्रतिनिधि सभा सदस्य बिना गुरूङ, गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी, प्रदेश सभा सदस्य सरस्वती गुरूङ, राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीका अध्यक्ष युजनाथ अधिकारी, नेकपा एमाले कास्कीका अध्यक्ष बैनबहादुर छेत्री अधिकारी, नेपाली कांग्रेस कास्कीका सचिव भानु ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीका सचिव भानु भण्डारी तथा राष्ट्रिय जनमोर्चा कास्कीका एन्जार शंकर बराल लगायतले आफ्नो धारणा राख्नुभएको थियो। उहाँहरूले विगतमा कास्कीमा स्थानीय तहको संख्या निर्धारण वैज्ञानिक र व्यावहारिक ढंगले नभएको उल्लेख गर्दै वर्तमान आवश्यकता र जनसंख्याको चाप अनुसार पालिकाको संख्या बढ़ाउनुपर्ने धारणा राख्नुभएको थियो। त्यसका लागि नेपाल सरकारले जारी गरेको पुनरावलोकन मापदण्ड नै संशोधन गरी संवैधानिक तथा नीतिगत व्यवस्था गर्न आवश्यक रहेको उहाँहरूको भनाइ थियो।

0: स्थानीय तहको पुनर्संरचनालाई राजनैतिक सहमतिको आधारमा अगाडि बढ़ाउनु पर्नेमा पनि सहभागीहरूले जोड़ दिनुभएको छ। कार्यक्रममा पुनरावलोकन मापदण्डका प्रमुख प्रावधानबारे पनि जानकारी गराइएको थियो। मापदण्ड अनुसार पालिकाको संख्या तथा सीमाना हेरफेर वा पालिकाहरू गाभ्ने प्रस्ताव गर्दा स्थानीय सरकार सञ्चालन ऐन 2074 दफा 3 उपदफा 2 बमोजिम जनसंख्या भौगोलिक अवस्था प्रशासनिक सुगमता पूर्वाधार विकास आर्थिक क्षमता प्राकृतिक स्रोत साधनको उपलब्धता तथा भाषिक सांस्कृतिक र सामुदायिक बनोटलाई मुख्य आधार बनाउनु पर्ने व्यवस्था छ। त्यसै गरी वडा संख्या सीमाना तथा केन्द्र हेरफेर वा वडा गाभ्ने प्रस्ताव गर्दा ऐनको दफा 5 उपदफा 3 अनुसार जनसंख्या वितरण भौगोलिक निरन्तरता भौगोलिक अनुकूलता भाषिक तथा सांस्कृतिक विशिष्टता सेवा पूर्वाधारको अवस्था र विद्यमान भौतिक पूर्वाधारलाई आधार मान्नुपर्ने उल्लेख गरिएको छ। मापदण्ड अनुसार सीमाना हेरफेर सम्बन्धी प्रस्ताव सम्बन्धित स्थानीय तहको तत्काल कायम रहेको सदस्य संख्याको 2 बहुमतबाट पारित भई प्रदेश सरकारमा सिफारिश हुनुपर्नेछ। प्रदेश सरकारले 15 दिनभित्र उक्त प्रस्ताव नेपाल सरकार समक्ष पठाउनुपर्ने व्यवस्था रहेको छ। अन्तिम रूपमा स्थानीय तहको केन्द्र र सीमाना निर्धारण गर्ने अधिकार भने नेपाल सरकारमै रहने मापदण्डमा उल्लेख छ। समितिका सदस्य सचिव तथा जिल्ला समन्वय अधिकारी नवराज बराल र शाखा अधिकृत लच्छु शर्माले पुनरावलोकन मापदण्ड समितिको कार्यक्षेत्र तथा प्रक्रिया सम्बन्धमा विस्तृत जानकारी गराउनु भएको थियो। उक्त समितिमा जिल्ला समन्वय समितिका प्रमुख संयोजक रहने व्यवस्था छ भने सम्बन्धित स्थानीय तहका अध्यक्ष वा प्रमुख सहायक प्रमुख जिल्लाधिकारी नापी कार्यालय प्रमुख मालपोत कार्यालय प्रमुख सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृत सदस्य रहने तथा जिल्ला समन्वय अधिकारी सदस्य सचिव रहने व्यवस्था गरिएको छ। कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीको उपप्रमुख सरिता मालसहित समितिका सदस्यहरूको सहभागिता रहेको थियो। छलफलबाट प्राप्त सुझावलाई समेटेर समितिले आगामी दिनमा पुनरावलोकन सम्बन्धी प्रतिवेदन तयार गरी सम्बन्धित निकायमा सिफारिश गर्ने जनाएको छ। राष्ट्रिय सभा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकले देशको खुल्ला सीमाबाट उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीलाई दृष्टिगत गर्दै सीमा सुरक्षालाई थप प्रभावकारी व्यवस्थित र प्रविधि मैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकले सीमा क्षेत्रमा खटिने सुरक्षा निकायलाई आवश्यक जनशक्ति स्रोत साधन आधुनिक उपकरण तथा पूर्वाधार सहित सुदृढ बनाई आवश्यक स्थानमा पर्याप्त बोर्डर आउटपोस्ट स्थापना गरी सीमा निगरानी र सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन निर्देशन गरेको छ। समितिको सभापति जयन्ती देवी राईले आजको समितिको बैठकले सरकारलाई 3 निर्देशन दिएको जानकारी दिनुभयो। समितिले लागू औषध नियन्त्रण हातहतियार तथा विस्फोटक पदार्थको अवैध ओसार पसार मानव तस्करी भन्सार चली रोहिंग्या लगायत विदेशी नागरिकहरूको अवैध प्रवेश तथा अन्य सीमा अपराधहरूको प्रभावकारी नियन्त्रणको लागि अत्यागमन भन्सार नेपाल प्रहरी सशस्त्र प्रहरी बल नेपाल तथा अन्य सम्बन्धित निकायबीच आवश्यक तथ्याङ्क डाटा आदान प्रदान हुने एकीकृत प्रणाली विकास गरी डिजिटल बोर्डर व्यवस्थापन प्रणाली यथाशीघ्र निर्माण तथा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ। त्यसै गरी समितिले सीमा सुरक्षामा खटिने सुरक्षा निकायले सीमा अपराध नियन्त्रण गस्ती निगरानी सूचना आदान प्रदान गर्ने कार्य तथा अन्तर निकाय समन्वय प्रभावकारी रूपमा सञ्चालन गर्न सक्ने गरी विद्यमान कानूनी व्यवस्थाको पुनरावलोकन तथा आवश्यक नयाँ कानूनी व्यवस्था तर्जुमा गरी सीमा सुरक्षा प्रणालीलाई सुदृढ बनाउनको लागि सरकारलाई निर्देशन गरेको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझ पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही साउन 15 शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 शनिबार मध्याह बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
4: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
5: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
4: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
5: साँच्चै हो र?
4: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि सुरु भइसकेको छ। हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आईवीएफ केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-460 हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलता

0: सर्विस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-4236
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखी सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
2: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड़कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434-032-29 98-59-321-061-581-871
3: राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ अब बाँकी प्रसंग ड्याम्साई टोल विकास संस्थाको रजत जयन्ती वार्षिक उत्सवको अवसरमा पोखरा 17 स्थित पारदी माध्यमिक विद्यालयको प्राङ्गणमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ स्वस्थ समुदाय समुन्नत समाज भन्ने मूल उद्देश्यका साथ आयोजित शिविरबाट 300 भन्दा बढ़ी स्थानीयले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका छन् शिविरको उद्घाटन गण्डकी प्रदेश सरकारको सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयका सचिव डाक्टर शेषनारायण पौडेलले गर्नुभएको थियो कार्यक्रममा बोल्दै उहाँले पोखरालाई सफा सुन्दर र व्यवस्थित बनाउन टोल विकास संस्थाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ड्याम्साई टोल विकास संस्थाले समुदायमा खेलेको सक्रिय भूमिकाको प्रशंसा गर्दै उहाँले पछिल्लो समय टोल विकास संस्थाहरूको सक्रियता केही घटेको महसुस भएको उल्लेख गर्नुभयो नागरिकै सहभागिताबाट स्थापना भएका यस्ता संस्थाहरू अझ प्रभावकारी र सक्रिय बन्नुपर्नेमा उहाँले जोड़ दिनुभयो पोखरा 17 वडा अध्यक्ष राधिका कुमारी साई योगीले वडाको समग्र विकासमा टोल विकास संस्थाहरूको योगदान उल्लेखनीय रहेको बताउनुभयो वडाकै स्वास्थ्य क्षेत्रमा आबद्ध चिकित्सक नर्स तथा स्वास्थ्यकर्मीहरूको सक्रियतामा शिविर आयोजना हुनु सकारात्मक उदाहरण भएको उहाँले उल्लेख गर्नुभयो संस्थाकी अध्यक्ष विदुमाया सापकोटाले सबै पक्षको सहयोग र सहभागिताको कारण रजत जयन्तीको अवसरमा अर्थपूर्ण कार्यक्रम आयोजना गर्न सफल भएको बताउनुभयो कार्यक्रमको उद्देश्यबारे संस्थाका संरक्षक तथा कार्यक्रम संयोजक विष्णुराज बरालले प्रकाश पार्नु भएको थियो भने कार्यक्रम सञ्चालन संस्थाकी सचिव अम्बिका थापाले गर्नुभएको थियो जिल्ला उद्योग वाणिज्य संघ नवलपरासी बर्दघाट सुस्ता पूर्व गैराकोटको 7 साधारण सभा तथा 4 अधिवेशनबाट छविलाल कण्डेल अध्यक्षमा निर्वाचित हुनुभएको छ संघको विधानमा रहेको वैधानिक व्यवस्था अनुसार वरिष्ठ उपाध्यक्ष रहनुभएका कण्डेल स्वतः अध्यक्ष बन्नुभएको हो अधिवेशनको औपचारिक उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सूर्यकृष्ण वैद्यले शुक्रबार गर्नुभएको थियो कार्यक्रममा उद्योग व्यापार तथा निजी क्षेत्रको वर्तमान अवस्था चुनौती र आगामी कार्यदिशाबारे छलफल गरिएको थियो लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट 325 जे नेपालको प्रथम क्याबिनेट बैठक भोलि पोखरामा हुने भएको छ बैठकको सम्पूर्ण तयारी पूरा भएको डिस्ट्रिक्ट गभर्नर प्रजापति बाँसतुलाले जानकारी दिनुभएको छ उहाँका अनुसार बैठकमा डिस्ट्रिक्टका पदाधिकारीसहित करिब 1000 लायन्स सदस्यको सहभागिता रहनेछ बैठकको मुख्य आकर्षण क्याबिनेट पदस्थापना कार्यक्रम हुनेछ भने आगामी कार्यकालको लागि नियमित कार्यक्रम तथा नीतिहरू पनि पारित गरिनेछन् बैठक अगाडि शनिबार बिहान पीस परेड आयोजना गरिने भएको छ बीबीचोक चिप्लेढुङ्गाबाट शुरू हुने परेड निवरोड हुँदै पोखरा सभागृहमा पुगेर समापन हुनेछ शान्ति सेवा र सामाजिक सद्भावको सन्देश प्रवाह गर्ने उद्देश्यले परेड आयोजना गरिएको गभर्नर बाँसतुलाले बताउनु भएको छ यस वर्ष डिस्ट्रिक्टले सर्भिस अर्थात सामाजिक सेवालाई मुख्य प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ समाजमा लायन्सको भूमिका अझ प्रभावकारी बनाउने लक्ष्यका साथ शिक्षा स्वास्थ्य तथा आवश्यकता अनुसारको सामाजिक क्षेत्रमा सेवा विस्तार गरिने उहाँले बताउनु भएको छ जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने मूल मान्यताका साथ समुदायको आवश्यकतामा आधारित सेवा कार्यक्रम सञ्चालन गरिने र त्यस मार्फत संस्थाप्रति जनआकर्षण बढ़ाउने लक्ष्य रहेको उहाँको भनाइ छ उहाँले सेवा नै लायन्सको पहिचान भएकोले यही क्षेत्रलाई केन्द्रमा राखेर कार्ययोजना अगाडि बढ़ाइने स्पष्ट पार्नु भएको छ हाल डिस्ट्रिक्ट 325 जे नेपाल अन्तर्गत 146 क्लबमा करिब 3100 सदस्य आबद्ध रहनु भएको छ क्याबिनेट बैठकमा काठमाडौँबाट 250 भन्दा बढ़ी बागलुङबाट करिब 100 तथा गोर्खाबाट पनि करिब 100 प्रतिनिधिको सहभागिता रहने जनाइएको छ डिस्ट्रिक्टले सामाजिक सेवासँगै पर्यटन प्रवर्धनमा पनि योगदान पुर्याउने उद्देश्य राखेको जनाएको छ पोखरामा आयोजना हुने ठूलो स्तरको कार्यक्रममा देशका विभिन्न जिल्लाबाट आउने लायन्स सदस्यहरूले स्थानीय पर्यटन प्रवर्तनमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ प्रथम क्याबिनेट बैठकमा लायन्स इन्टरनेशनलका इन्टरनेशनल डिरेक्टर राजन लम्साल प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ बैठकबाट आगामी वर्षको

वा कार्यक्रम संगठन विस्तार तथा सामाजिक उत्तरदायित्व सम्बन्धी योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिने आयोजकको भनाई छ। धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्सी परिसूचक आज सामान्य अंकले बढ़ेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सी परिसूचक 7.88 अंकले बढ़ेर 2734.60 पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक 2.16 अंकले बढ़ेर 473.47 पुगेको छ। आज विभिन्न कम्पनीका 1,37,69,171 शेयर 6,26,72,26,722 मूल्यमा खरिद बिक्री भएको छ। अमेरिकाले जबरजस्ती श्रम प्रयोग गरेर उत्पादन गरिएका वस्तुको आयात रोक्न पर्याप्त कदम नचालेको आरोप लगाउँदै विश्वका झण्डै 60 प्रमुख व्यापार साझेदारमाथि नयाँ भन्सार शुल्क लागू गरेको छ। आजदेखि लागू भएको नयाँ व्यवस्था अनुसार सम्बन्धित देशका वस्तुमा 10-12% अतिरिक्त भन्सार शुल्क लाग्नेछ। यसबाट बेलायत, चीन, युरोपेली संघ, क्यानाडा, जापान, भारत लगायत अमेरिकाका प्रमुख व्यापार साझेदार प्रभावित हुनेछन्। यी देशहरूले अमेरिकाको कुल आयातको झण्डै 99.4% हिस्सा ओगट्छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल शुरू गरे यता अमेरिकी उद्योग संरक्षण, उत्पादन वृद्धि र रोजगारी सृजनालाई प्राथमिकता दिँदै ट्यारिफलाई आफ्नो प्रमुख आर्थिक नीतिका रूपमा अगाडि बढ़ाइरहनु भएको छ। कंगोमा फैलिएको इबोला प्रकोपले 2 महिनाभन्दा केही बढ़ी अवधिमै 1,000 भन्दा बढ़ी मानिसको ज्यान लिएको छ। यो गति सन् 2014 देखि 2016 को इतिहासकै सबैभन्दा भीषण इबोला महामारीको तुलनामा झण्डै 3 गुणा तीव्र रहेको तथ्याङ्कले देखाएको छ, जसले स्वास्थ्य अधिकारीलाई थप चिन्तित बनाएको छ। कंगोको स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारसम्म हालको प्रकोपमा 2,536 जनामा संक्रमण पुष्टि भएको छ भने 1,033 जनाको मृत्यु भइसकेको छ। यो प्रकोप गत मे 15 औपचारिक रूपमा घोषणा गरिएको थियो। सन् 2014 देखि 16 को महामारीमा 28,000 भन्दा बढ़ी संक्रमण र 11,000 भन्दा बढ़ी मृत्यु भएका थिए। त्यसबेला पहिलो संक्रमण देखिएदेखि 1,000 जनाको मृत्यु हुन करिब 8 महिना लागेको थियो, तर यस वर्षको प्रकोपमा त्यही संख्या 2 महिनाभन्दा केही बढ़ी अवधिमै पुगेको छ। त्यस्तै 2,500 संक्रमितको आँकड़ा पनि अघिल्लो महामारीको तुलनामा करिब 3 गुणा छिटो पुगेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार इबोला रोग इबोला भाइरस समूहका विभिन्न प्रकारका भाइरसबाट फैलिने गर्छ। सन् 2027 को आईसीसी विश्व टेस्ट च्याम्पियनशीपको फाइनल खेल इंग्ल्याण्डको द ओभल मैदानमा हुने भएको छ। गएको वर्ष लर्ड्समा भएको फाइनलको सफलतापछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले आउँदो 3 वटा विश्व टेस्ट च्याम्पियनशीप फाइनलको आयोजना गर्ने अधिकार इंग्ल्याण्डलाई दिएको थियो। लर्ड्स मैदानको स्वामित्व रहेको मेरिलोबोन क्रिकेट क्लब एमसीसीले त्यहाँका पिचहरूको गुणस्तर सुधार गर्ने काम गरिरहेकोले विश्व टेस्ट च्याम्पियनशीपको फाइनल अर्को वर्षको जूनमा द ओभलमा हुने भएको हो। इंग्ल्याण्ड क्रिकेट बोर्ड ईसीबीले आईसीसीसँगको सम्झौता अन्तर्गत यो निर्णय लिएको हो। यस निर्णयको एउटा मुख्य कारण लर्ड्सको पिचको गुणस्तर सम्बन्धी चिन्ता हो। गएको महिना इंग्ल्याण्ड र न्यूजील्याण्ड बीचको टेस्ट क्रिकेटका लागि प्रयोग भएको पिचको सतहलाई असन्तोषजनक ठहर गर्दै आईसीसीले लर्ड्सको पिचलाई पहिलो डिमेरिट पोइन्ट प्रदान गरेको छ। एमसीसीले पनि यस समस्यालाई सम्बोधन गर्नुपर्ने आवश्यकतालाई स्वीकार गरेको छ। विश्व टेस्ट च्याम्पियनशीपमा अहिले अस्ट्रेलिया शीर्ष स्थानमा छ भने दक्षिण अफ्रिका र न्यूजील्याण्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। यद्यपि 3 वटी टोलीले अझै कम्तीमा 10 टेस्ट खेल्न बाँकी छ। जर्मनीले राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा लिभरपुलका पूर्व प्रशिक्षक युग्रेन क्लोपलाई नियुक्त गरेको छ। विश्वकपमा लगातार असफल हुँदै आएको टोलीलाई पुनः लयमा फर्काउने चुनौतीसहित क्लोपले जर्मनीको जिम्मेवारी सम्हाल्नु भएको हो। जर्मन फुटबल संघले आज पत्रकार सम्मेलन गर्दै क्लोपसँग 2030 को विश्वकपसम्मको लागि सम्झौता भएको जानकारी दिएको हो। राति 9 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। गण्डकीमा राइड सेयरिङ सेवा कार्यान्वयन अन्तिम चरणमा, साउन 15 पछि दर्ता बिनाकालाई कार्यवाही गरिने। कास्कीमा अवैध रूपमा माटो खन्ने जेसीबी र टिपर कार्यवाहीमा, अपरेशन 365 अभियान मार्फत थप 33 मोटरसाइकल नियन्त्रणमा। लेखनाथ जन्मस्थलमा व्यवस्थित टिकट घर निर्माण, आगन्तुकले तिरेको रकम प्रति पछुतो नमानी सन्तुष्ट भएर फर्कने वातावरण बनाउन मन्त्री नेपालीको जोड। कास्कीमा पालिका र वडा पुनरावलोकनबारे सर्वदलीय छलफल सम्पन्न, पालिकाको संख्या बढ़ाउन मापदण्ड संशोधन गर्नुपर्नेमा जोड। ड्यामसाई टुल विकास संस्थाको रजत जयन्तीमा निशुल्क स्वास्थ्य शिविर, 300 भन्दा बढ़ी लाभान्वित। लायन्स डिस्ट्रिक्ट 325 जे नेपालको पहिलो क्याबिनेट बैठक भोलि पोखरामा, करिब 1,000 लायन्स सहभागी हुने। अमेरिकाले लगाए भारत र चीनसहित विश्वका झण्डै 60 देशमाथि नयाँ भन्सार कर। कंगोमा इबोला संक्रमणले 2 महिनामै 1,000 भन्दा बढ़ीको मृत्यु र विश्व टेस्ट च्याम्पियनशीप 2027 को फाइनल द ओभलमा हुने। जर्मनीको राष्ट्रिय टोलीको जिम्मेवारी क्लोपलाई, जर्मनीलाई पुनः विश्व

को शीर्ष स्तरमा फर्काउन दबाव। हवस् त यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुनेछ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र सबिनसँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
1: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
0: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
0: फोन नम्बर 0614510000
1: 0614510002 मोबाइल नम्बर 9856084466
0: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
2: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
3: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
2: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
3: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
2: न्युरो सर्जरी सेवा,
3: बाल रोग,
2: नाक कान तथा घाँटी रोग,
3: मानसिक तथा स्नायु रोग,
2: प्रसूति तथा स्त्री रोग,
3: छाला, यौन तथा कुष्ठ रोग,
2: नेत्र रोग,
3: दाँत तथा मुख रोग,
2: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
3: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
2: सुविधा सम्पन्न आईसीयू सेवा,
3: डिजिटल एक्सरे,
2: सिटी स्क्यान सेवा,
3: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
2: इन्डोस्कोपी, इसिजी, इइजी, पीटीए,
3: फिजियोथेरापी, युरोफ्लोमेट्री,
2: केमोथेरापी,
3: सुरक्षित गर्भपतन सेवा,
2: होल बडी चेकअप, हेल्थ प्याकेज,
3: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
2: फोन 061-572-648-5782-849

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्। तपाई पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
3: नेपाली को गौरव,
4: नेपाली को पहिचान,
3: पालिखे ढाका टोपी,
4: जसले शिर को शोभा बढाउँछ।
3: ढाकाबाट निर्मित सम्पूर्ण किसिम का कपडाहरुका लागि सम्झनुहोस्।
5: ढाका टोपी, साड़ी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
3: पालिखे ढाका टोपी, महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा। फोन 526-483।
4: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा।
3: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
6: त्रिवी शिक्षण अस्पताल, टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, उड्को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
7: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
8: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: नेपालीको गौरव,
1: नेपालीको पहिचान,
0: पालिखे ढाका टोपी
1: जसले शिरको शोभा बढाउँछ।
0: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
2: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल,
0: पालिखे ढाका टोपी, महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा, फोन 526483।
1: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा,
0: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
3: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 9251-98190।

0: किन्नुस अब ढुक्कले सुनका गहना आयो अब मेसिनबाट गुणस्तर जाँच्ने जमाना
1: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक मनमोहक अनि सुन्दर गरगहनाहरू
0: भनिन्छ सुन चाँदी नगद सरह हो त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ
1: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 99% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ
0: यी गरगहना बिक्री वा साटफेर गर्दा तोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ हामी गुणस्तरमा सम्झौता गर्दैनौ यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता
1: फोन
0: 5308 15 5308 15
1: मोबाइल नम्बर 9852 8071 महेन्द्रपुर पालिकी चोक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गेट सँगै सञ्चालन भइरहेको छ प्रोपाइटर दशरथ सुनार
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
3: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्
4: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन् रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा औषधि र जीविकाका आधारहरू हुन् आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्
5: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन् प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ
4: नेपाल आदिवासी जनजाति महासंघ
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ झ्याल बाहिर धुलोले ढाक्छ बत्ती फुल सबको लाइन काटिन्छ सब धेरै डराएका हुन्छन् तर एकछिनमा भूकम्प रोकिन्छ शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।